0: सहित परमेश्वरको सिंहासनको अगाडि उभिन आग्रह गरे। पछिबाट ग्रेगले त्यसको नतिजा वर्णन गरेका छन्। जब मैले वर्षको अन्त्यको प्रतिवेदन हेरे, मलाई थाहा भयो कि परमेश्वरले हाम्रो प्रार्थना सुन्नु भएको छ। मेरा आँखा आँसुले भरिए। यदि कुनै वित्तीय विशेषज्ञले यो चित्रको विश्लेषण गर्ने हो भने तिनीहरूले जुलाई महिनालाई औलाउँदै सोध्नेछन्, तपाईँले यहाँ के गर्नुभयो? जेसुकै भए तापनि तपाईँले त्यो काम अझै धेरै गर्नु जरुरी छ। मैले नै ठोस व्याख्या खोजी गरे तर पाउन सकिन। म यसले कसरी काम गर्छ भनी व्याख्या गर्न प्रविधिहरू पत्ता लगाउन चाहन्थे, ताकि हामी फेरि यसो गर्न सकौं, तर मैले त्यस्तो केही पनि पाउन सकिन। मलाई थाहा थियो कि परमेश्वरले जुटाउनु भएको थियो। मसँग भएका कुरा परमेश्वर मात्रै हुनुहुन्थ्यो अनि प्रार्थना मात्रै थियो। के तपाईँसँग पनि यति मात्रै छन्? तपाईँलाई चाहिने यति मात्रै हो। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 28 गते आइतबार, सेप्टेम्बर 13 तारिक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको द्वितीया तिथि, हरितालिका तीज अन्तर्गत आज दर खाने दिन।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: कृष्ण भीरमा पर्सीसम्ममा दुईतर्फी यातायात सञ्चालनको तयारी, 34 करोड़को ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अरब जरिवाना, नुवाकोट र रसुवालाई सड़कसँग जोड्न भारतको 3 बेलीब्रिज सहयोग।
1: 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने समयकमै निर्भर, काँग्रेसमा खट्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर।
0: गल्छी रसुवागढी सड़कको ट्र्याक धमाधम खोलिँदै, हेटौँडाबाट काठमाडौँ पुग्न 10 घण्टा, 25 करोड़ लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै।
1: विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान, कंगोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो, ड्रोन आक्रमणपछि साउदीका महत्वपूर्ण तेल पाइपलाइन अस्थायी रूपमा बन्द।
0: र नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै, एसिया कपका लागि छनौट, एनभीएलको पहिलो संस्करणको उपाधि अन्नपूर्णलाई, नेपालसँग बंगलादेश द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न तयार।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा सुरुमा, रसुवाको भोटे कोशी बाढीपछि रसुवा र नुवाकोटलाई सड़कसँग जोड्नको लागि गरिएका पहलको प्रसंग।
1: भोटेकोशी बाढीबाट क्षतिग्रस्त सड़क तथा पुलका कारण अवरूद्ध सड़क सम्पर्क तत्काल सञ्चालन गर्न भारत सरकारले नेपाललाई 3 70 मिटर लम्बाइका मोडुलर पुल उपलब्ध गराएको छ। बाढी प्रभावित क्षेत्रमा जडान गर्न ल्याइएका पुलका सामग्री 48 गाड़ीमा हिजो हेटौडा आइपुगेपछि भारतीय दूतावासले सड़क डिभिजन कारले हेटौडालाई हस्तान्तरण गरेको हो। भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले 3 पुलका सामग्री सड़क डिभिजन कारले हेटौडाका प्रमुख किरण कुमार कार्कीलाई हस्तान्तरण गर्नुभएको छ। भारतबाट उपलब्ध गराइएका 3 पुलका सामग्री 48 गाड़ीमा हेटौडा ल्याइएको छ। सड़क डिभिजन हेटौडाले ती सामग्रीलाई प्रभावित क्षेत्रको आवश्यकता र प्राविधिक अवस्थाको मूल्याङ्कन गरी सम्बन्धित स्थानमा पठाउनेछ। 3 पुल 70 मिटर लम्बाइका र एकतर्फी आवागमनका लागि प्रयोग हुने मोडुलर पुल पनि छन्। आवश्यक स्थानमा जडान गरेर पक्की पुल निर्माण नहुँदासम्म यस्ता पुलबाट अस्थायी रूपमा सड़क सम्पर्क कायम गर्न सहज हुने डिभिजन प्रमुख किरण कुमार कार्कीले बताउनु भएको छ। यसैबीच गल्छी सरकारले गल्छी र स्वागढी सड़कको अस्थायी ट्र्याक खोल्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाएको छ। भोटेकोशी बारीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको हो। धादिङको गल्छीदेखि धुन्चे हुँदै रसुवागढी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढी नाका जाँदा भने 82 किलोमिटर मात्रै पर्छ। मैलुङ स्याप्रोवेशी खण्डमा हिउँदमा मात्रै सवारी गुड्ने गर्थे। यस खण्डको 19 किलोमिटर स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि तोडिएको थियो र नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा पनि बाढीले पुरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। भदौ 10 बाढी अघिसम्म अधिकांश सवारी साधन धुन्चे हुँदै रसुवागढी जाने आउने गर्थे। बाढीले नुवाकोट र रसुवाका विभिन्न खण्डमा गरेर 40 किलोमिटर सड़क बगाएपछि आवाजावत अवरूद्ध भएको छ। यसैबीच त्रिशुली नदीको बाढीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चौरदीको कृष्णभीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र रूपमा अगाडि बढाइएको छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाषिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे।
3: दार्जिलिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यकासँग जोड्ने एउटा मुख्य लाइफलाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिले केही अवस्थामा काम भइराख्यो भने र अलिक थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मङ्गलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
0: यसको विकल्पमा हेटौँडाबाट काठमाडौँ पुग्नको लागि सवारी साधनको रूट तोकिएको छ तर 10 घण्टासम्म लाग्ने गरेको यात्रुहरूले गुनासो गर्दै आएका छन्। 50-60 सवारी चल्ने त्रिभुवन राजपथमा अहिले दैनिक 6,000 बढी मालवाहक र यात्रुवाहक बस सञ्चालनमा आउने गरेका छन्। यसैबीच पूर्व ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले भोटेकोशी बाढीकै कारण त्यस क्षेत्रमा पूर्वाधारमा लगानी रोकिन नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले राजधानीमा आयोजना गरेको भोटेकोशी बाढीका कारण र प्रभाव सम्बन्धी अन्तर्क्रियामा घिसिङले अब निर्माण हुने पूर्वाधारको डिजाइन तथा पूर्व सतर्कतालाई विशेष रूपमा ख्याल गर्नुपर्ने बताउनुभयो। भविष्यमा आउन सक्ने जोखिम न्यूनीकरणका आधुनिक प्रविधि अपनाउँदै वित्तीय पुनरुत्थानको मार्गचित्र बनाएर अगाडि बढ्नुपर्ने उहाँको सुझाव रहेको छ। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार नागीले विपदपछि समाजमा अब जलविद्युत आयोजना बनाउने कि नबनाउने भन्ने दुविधा उत्पन्न भएकाले यसलाई वैज्ञानिक र प्राविधिक अध्ययनका आधारमा चिर्नुपर्ने बताउनुभयो।
4: प्रमुख प्रतिपक्षीय दल काँग्रेसले एक साताकै अन्तरालमा केन्द्रीय कार्य सम्पादन समितिको अर्को बैठक बोलाएको छ। 21 र 22 भदौमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकपछि आज पुनः बैठकको आह्वान गरिएको छ। त्यस्तै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनसँग सम्बन्धित कतिपय विषयमा निर्णय गर्नुपर्ने भएकाले पनि बैठक बोलाइएको जानकारी दिनुभएको छ। महाधिवेशन सर्दैन, वडा अधिवेशन निर्धारित समयमै 3 असोजमा शुरू हुन्छ। बैठक महाधिवेशन सार्न नभई निर्धारित समयमै गराउन बोलाइएको समेत बताइएको छ। काँग्रेसमा संकट बढ्दै जाँदाखेरि एक सातामै सभापति थापाले केन्द्रीय कार्य सम्पादन समितिको दोस्रो बैठक बोलाएको नेताहरूले बताएका छन्।
0: यसैबीच नेपाली काँग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टीम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज नै केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाउनु भएको हो। खड्काले पूर्व सभापति बहादुर देउबा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुँदे माग गत वैशाख 2 साता सभापति थापालाई पठाउनु भएको थियो। त्यसमा 14 महाधिवेशनबाट पदाधिकारी तथा केन्द्रीय सदस्य भएका तर विशेष महाधिवेशनपछि बाहिर परेकाहरूको समायोजन मुख्य विषय थियो। यस्ता पदाधिकारी तथा सदस्यको संख्या देउबा, खड्का र कोइराला पक्षका समेत गरेर 111 जनाको रहेको थियो। यसैबीच काँग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षले भने समानान्तर महाधिवेशनको लागि जिल्ला केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउबा पक्ष 15 असोजबाट महाधिवेशनमा हुमिँदैछ। देउबा पक्षको सचिवालय समन्वय समितिले हिजो एउटा विज्ञप्ति जारी गर्दै महाधिवेशन तयारीका लागि जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, पालिका र ओडा अधिवेशन तयारी समितिहरू 3 असोजभित्र गठन गरिसक्ने जनाएको छ। 15 असोजमा ओडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अधिवेशन गर्ने तयारी पनि गरिएको छ। 21-23 मंगसिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिएको छ। महाधिवेशनको तयारीका लागि 5 थरमा सूर्यकुमार दाहाल, झापामा महिन्द्रा कुमारी लिम्बू, सङ्खुवा सभामा दीपक खड्का, तेह्रथुममा सीता गुरूङ, भोजपुरमा उत्तम चापागाई, धनकुटामा कमोट भागु, मोरङमा भीम पराजुली र सुनसरीमा लक्ष्मी खतिओडालाई केन्द्रीय प्रतिनिधि खटाइएको छ।
4: यसैबीच चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा आएका 2 समानान्तर प्रतिवेदन मिलाएर एउटै प्रतिवेदन बनाउने तयारीका लागि एमाले हिजोबाट आवश्यक छलफल थालेको छ। उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलको अलग अलग प्रतिवेदनलाई एकीकृत रूप दिन 15 सदस्यीय कार्यदलमा रहेका नेताहरू काभ्रेको पनौती पुग्नु भएको छ। पनौती स्थित एक होटलमा आवश्यक छलफलमा रहेर सोमबारभित्र प्रतिवेदनलाई अन्तिम रूप दिने पनि कार्यदलका एक नेताले बताएका छन्। प्रसार विभाग प्रमुख निरज आचार्यले प्रतिवेदन तयारीका लागि हिजोबाट आवश्यक छलफल शुरू भएको समेत बताउनुभयो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रसुवाको भोटेकोशी बाढी प्रभावितलाई पोसिलो राहतको आवश्यकता,
5: अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा चाहिँ
4: 23 खर्ब रेमिटेन्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने समयकमै निर्भर, 25 करोड लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: विपद जुनसुकै बेला आउन सक्छ, बाढी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
7: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
6: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
7: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौं।
6: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
9: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
4: सल्यानको त्रिवेणी गाउँपालिका 5 सिम्पमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ, अन्य 3 जना घाइते भएका छन्। हिजो सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको जीप अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको सल्यानका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। नयाँ पत्रिका दैनिकमा 2072 भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 गुमाए ज्यान शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। यही अवधिमा निम्तिएको कोरोना महामारीमा 12,031 मृत्यु भयो तर यो प्राकृतिक विपदको तथ्याङ्कमा समावेश गरिएको छैन। 12 वैशाख 2072 गोरखा भूकम्प यता 10 भदौको भुटिकोशी बाढीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकोमा 14,825 मृत्यु भएको उल्लेख गरिएको छ। विश्वको आधा जनसंख्या र 40% अर्थतन्त्र समेट्ने ब्रिक्सको 140 मुदे घोषणा पत्रको बारेमा परशुराम काफ्रेले लेख्नु भएको खबर छ। बदलिँदो विश्व व्यवस्थामा नयाँ शक्ति सन्तुलनको खोजी, डलर निर्भरता घटाउनेदेखि व्यापार विस्तारका विषयमा समेत छलफल भएको उल्लेख गरिएको छ। सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न अब गृह जिल्ला जानुपर्ने शीर्षकमा नवराज मैनालीले लेख्नु भएको छ। सम्बन्ध विच्छेदको मुद्दा अब गृह जिल्लाका जिल्ला अदालतमा मात्रै दर्ता हुने भएको छ। यसअघि अस्थायी बसोबास गर्दै आएका जिल्लामा पनि दर्ता हुँदै आएको थियो। अर्को जिल्लामा दर्ता हुँदा म्याद तामेलीमै समस्या हुने र कतिपय प्रतिवादीले थाहा समेत नपाउने अवस्था रहेको भन्दै अदालतहरूले अर्को जिल्लामा दर्ता गर्न छाडेका छन्। सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने काठमाडौँ जिल्ला अदालतले गत वैशाखदेखि नै उपत्यका बाहिर स्थायी ठेगाना भएकाको हकमा सम्बन्धित जिल्लामै जान भन्ने गरेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ, यस महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा एक असोजमा 2 जनाले 10-10 लाख र 31 जनाले 1,33,000 दरले उपहार जित्ने बारेको खबर छापिएको छ। 34 करोड़को ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अर्ब जरिवाना शीर्षकमा अर्को खबर छापिएको छ। यो चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको हो। हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रूपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34 करोड 9 लाख रूपियाँ यसलाई फेरि सुन्नुहोला। 34 करोड 9 लाख रुपियाँमा निर्माण गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पु महादेव खिम्ती जेभीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको हो। हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय इटहरीले सूचना जारी गर्दै कार्यवाही स्वरूपको रकम 35 दिनभित्र बुझाउन आह्वान पनि गरेको छ। मलेसिया रोजगारीको सिन्डिकेट 25 म्यानपावर कम्पनीमाथि छानबिन शीर्षकमा अर्को खबर छ। सरकारले मलेसियाको रोजगारीमा खडा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कार्यवाही प्रक्रिया अगाडि बढाएको छ। नेपालमा 25 म्यानपावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खडा गरिएको सिन्डिकेट तोड्ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कार्यवाही प्रक्रिया अगाडि बढाइएको हो। अनुमति पत्र खारेजपछि युटीएलमा सरकारको स्वामित्व शीर्षकमा गोर्खापत्र दैनिकको भित्रीपन्नामा खबर छापिएको छ। 35 करोड़भन्दा बढीको स्याउ बिक्री शीर्षकमा जुम्लाबाट लेखिएको खबर छ। जुम्लाका किसान र व्यापारी अर्ग्यानिक स्याउ संकलन र बेच्नमा व्यस्त छन्। स्याउ रसिलो भएर पाक्न थालेपछि जिल्ला कृषि विकास कार्यालयको अनुमतिमा स्थानीय सरकारले दिएको सिफारिशमा किसानका स्याउ धमाधम जिल्ला बाहिरका शहरहरूमा बजारमा निर्यात भइरहेको छ। दूध बेचेरै 24 करोड़को आमदानी शीर्षकमा तनहुँबाट लेखिएको खबर पनि छ। तनहुँ दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले दूध बिक्रीबाट 1 वर्षमा 24 करोड़ रुपियाँ भन्दा बढी आमदानी गरेका छन्।
1: त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने श्रमिकमै निर्भर शीर्षकमा होम कार्कीले खबर लेख्नु भएको छ। श्रम स्वीकृति नभएका वा म्याद सकिएका नेपाली नागरिक श्रमिक सहित कसैको विदेशमा मृत्यु भए सब स्वदेश ल्याउने जिम्मेवारी कसको भन्ने विषय अझै अस्पष्ट छ। कान्तिपुरले अध्ययन गरेका दर्जनौं घटनाले देखाउँछन् सब स्वदेश फर्किने वा नफर्किने प्राय समयमै निर्भर छ। त्यस्तै भित्र पृष्ठमा फेरि बन्दको डिलमा पुग्यो मलेसियाको रोजगारी शीर्षकको खबर छ भने ग्यास अभावले मारमा उपभोक्ता टोकन लिनेहरूको 1 महिनापछि पालो शीर्षकको खबर पनि प्रकाशित छ। कोटेश्वर स्थित साल ट्रेडिङ कर्पोरेशन लिमिटेडको गेट बाहिर ग्यासको खाली सिलिन्डर छाड्ने र टोकन लैजानेहरूको बाक्लो संख्या रहेको छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा संहिता बिझाउने मधेसको खुद्रे बजेट शीर्षकमा खबर प्रकाशित छ भने ठेक्का फेरि हार्ड कपीमा शीर्षकमा शिव प्रसाद ढुङ्गानाले पनि खबर लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा ग्यास संकटकै खबर छ। ग्यास संकट फेरि मन्त्री फेरिए फेरिएन उपभोक्ताको हैरानी शीर्षकमा भवानाथ प्याकुरेलले खबर लेख्नु भएको छ।
0: न्यायाधिकरण विधेयकको मस्यौदा पूर्वाधार विवाद 90 दिनभित्रै निरूपणको प्रस्ताव शीर्षकमा नारायण काफ्रेले गोर्खापत्र दैनिकमा लेख्नु भएको छ। पूर्वाधार निर्माणसँग सम्बन्धित मुद्दा सुनवाईका लागि छुट्टै न्यायाधिकरण गठन र दायर भएको 90 दिनभित्र विवाद निरूपणको व्यवस्था गरेर सरकारले नयाँ कानूनको प्रस्ताव गरेको उल्लेख गरिएको छ। हिमाल साझा पर्यावरणीय सम्पदा शीर्षकमा अर्को खबर छ। परराष्ट्र मन्त्री शिशिर खनालले उत्तरको हिमालयलाई नेपाल र चीनको साझा सम्पदाका रूपमा हेर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाडौँमा हिजो शुरू भएको तेस्रो काष्ठ मण्डप सम्वाद अन्तर्गत नेपाल चीन सम्बन्ध सहकार्यका विस्तारित आयाम विषयक सत्रको मुख्य वक्ताको रूपमा सम्बोधन गर्दै उहाँले दुई देशबीचको साझा पर्यावरणीय सम्पदा संरक्षणका रूपमा व्याख्या गर्नुभएको हो। अमेरिकाले थप सहयोग गर्ने शीर्षकमा अर्को खबर छ। भोटेकोशी हिमबाढीपछिको अकल्पनीय विपदको घटनालाई अमेरिका सरकारले गम्भीर विपत्तिका रूपमा रहेको जनाएको छ। अमेरिकाको विदेश मन्त्रालयले उक्त घटनाबारे धारणा सार्वजनिक गर्दै आफ्ना नागरिक समेत हिमबाढीको विपत्तिमा परेर बेपत्ता रहेकोमा चासो पनि व्यक्त गरिएको छ। 25 करोड़ लगानीमा बन्दै गण्डकीको प्रदेशसभा भवन शीर्षकमा दीननाथ बरालले कारोबार दैनिकमा लेख्नु भएको छ। पोखराबाट लेखिएको खबर हो। गण्डकी प्रदेश सरकारको 25 करोड़ 37 लाख भन्दा बढी लगानीमा निर्माणाधीन प्रदेशसभा भवनको निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ। मिटर जडान र फेरबदल समाधान सम्बन्धी निर्देशिका सार्वजनिक विद्युत प्रसारण र वितरणमा खुला पहुँच खुल्दै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढ़ाउन ब्रिक्सले ठूलो पहल गर्नुपर्ने बताउनु भएको छ। भारतको अध्यक्षतामा आयोजित 18 ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै वहाँले वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही मुलुकमा मात्रै केन्द्रित रहेको समेत टिप्पणी गर्नुभएको छ। ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतको नयाँ दिल्लीमा अहिले विश्वका शीर्ष नेताहरू भेला भएका छन्। कंगोमा इबोला संक्रमितको संख्या 7,000 नागेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब 3,400 पुगेको छ। सरकारी स्वास्थ्य संस्थाले सार्वजनिक गरेको विवरण अनुसार सेप्टेम्बर 10 7,022 जनामा संक्रमण पुष्टि भएको थियो। र साउदी अरबको महत्वपूर्ण तेल पाइपलाइनमा ड्रोन आक्रमण भएपछि पाइपलाइनको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। आक्रमणका कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेशनमा समेत आगलागी भएको र केही मानिस घाइते भएको साउदी अधिकारीहरूले बताएका छन्। यसले विश्वमा तेलको मूल्य बढ्न सक्ने अनुमान समेत गरिएको छ।
0: साझा खबरमा अब खेल खबर। संयुक्त अरब इमिरेट्स युएईलाई 44 रनले हराउँदै नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बनेको छ। यो सँगै नेपालले दोस्रो पटक एसिया कप क्रिकेट खेल्ने पक्का भएको छ। हिजो मलेसियाको बायोमास क्रिकेट मैदानमा ओपनिङ ब्याटर आसिफ शेखको शतक तथा गोल सन्झाको अर्धशतकसँगै युएईलाई हराउँदै नेपालले टेस्ट राष्ट्रसँगै एसिया कप खेल्ने अवसर प्राप्त गरेको हो। नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 314 रन लक्ष्य दिएको थियो। प्रत्युत्तरमा युएई 49 ओभरमा सबै विकेट गुमाउँदा मात्र 269 रन बनाउन सक्यो। शानदार प्रदर्शन गरेका नेपालका कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी हुनुभयो भने प्रतियोगितामा 6 खेल खेलेका सन्दीपले सर्वाधिक 17 विकेट लिनुभयो। युएईका 5 क्रमका ब्याटर राहुल चोपड़ाले पनि शतक प्रहार गर्नुभएको थियो। कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने गरेको निर्णय प्रभावकारी देखियो। फाइनलको नतिजासँगै युएईको पनि अपराजित यात्रामा पूर्ण विराम लागेको छ। फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लिग एनभीएल पहिलो संस्करणको च्याम्पियन बनेको छ। शनिबार हिजो त्रिपुरेश्वर स्थित त्रिपुरेश्वरमा भएको तनावपूर्ण फाइनलमा अन्नपूर्णले कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। खेलमा सहज जित निकाल्ने क्रममा अन्नपूर्ण 25-15 25-20 र 25-18 विजयी भएको हो। यद्यपि खेलमा विवाद हुँदा 25 मिनटभन्दा बढी खेल रोक्नु परेको थियो। नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लिग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर्सले जितेको हो। र बंगलादेश क्रिकेट बोर्ड बीसीबीले नेपालसँग सन् 2027 द्विपक्षीय क्रिकेट श्रृंखला आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ। नेपाल क्रिकेट संघ क्यानले श्रृंखलाका लागि दिएको प्रस्तावलाई सकारात्मक रूपमा लिएको भन्दै बीसीबीले दुवै बोर्ड बीच औपचारिक छलफल भइरहेको पुष्टि पनि गरेको छ।
1: भोटेकोशी बाढी प्रभावित बालबालिकाको सुरक्षा र सरकारवालाको भूमिका कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब भोटेकोसी बाढी प्रभावित बाल बालिका र उनीहरूको सुरक्षाको कुरा। भोटेकोसी बाढीका कारण 100 भन्दा धेरै बाल बालिका अभिभावक विहीन भएका छन्। अरू बाल बालिकाको पनि थप सुरक्षामा ध्यान दिनुपर्ने भए पनि त्यस अनुसारको प्राथमिकतामा नपरेको गुनासो र सरकारवालाको भूमिकाका बारेमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र सिजपका अध्यक्ष तिलोत्तम पौडेलसँग हामीले कुराकानी गरेका छौँ।
3: ग्यासपास कपासको कुरा गर्दा, खानेकुराहरू गर्दाखेरि जङ्क फुडहरू लगाएर जान भएन, जाने मान्छेले पनि दिने मान्छेले पनि जङ्क फुडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो। गर्मी महिना छ, मच्छेटको कुरा, मच्छेटको झुलसहित जान पर्यो। जाँदाखेरि चाहिँ नि बत्तीहरूको राम्रो व्यवस्था अझै राम्रोसँग भइरहेको छैन, त्यो टर्च लाइटहरूको कुराहरू, त्यस्तो कुराहरूमा ध्यान दिनु पर्यो। बालबालिकाको चाहिँ जन्मदाताका परिचय पत्रहरू छैनन्, अहिले कागज पत्रहरू सबै नष्ट छन्। उनीहरूको पहिचान, यो कसका छोराछोरी हुन्, के हुन् भन्ने, यसको पुष्टि हुने आधारहरू
4: भनेको त्यहाँ सरकारवालाको बीचमा बाल बालिकाको अधिकारको कुरा अथवा उनीहरूको सुरक्षाको विषय प्राथमिकतामा रहेको कतिको पाउनु भयो या पाउनु भएन।
3: पीडित र प्रभावित भएको हुनाले चाहिँ सबै चाहिँ जति हुनुपर्ने प्रयास गरेका छ स्थानीय सरकारले, नागरिक संघ संस्थाहरू पनि लाग्नु भएको छ, पर्याप्त छैन। बालबालिकाभित्र पनि अब अपाङ्गता भएका, गर्भवती, सुत्केरी, यौनी तथा लैङ्गिक अल्पसंख्यक छन्, त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। त्यसको निम्ति चाहिँ नि थप स्पष्ट खाका सहित छ। केही केही पालिकाहरूले त स्थानीय तहमा चाहिँ एउटा समझदारी बनाएर सर्वदलीय संयन्त्र बनाएर काम गर्नु भएको छ।
4: कतिपय स्थानीय तहले बाल कल्याण अधिकारीहरूलाई हरेक त्यो होल्डिङ सेन्टरहरूमा परिचालन गरेर बालबालिकाको विवरणदेखि लिएर उनीहरूको अवस्थाको बारेमा बुझ्ने काम पनि भएको पाइयो होइन। स्थानीय तहले अहिलेकै उपलब्ध स्रोत साधन र जनशक्तिबाट बाल अधिकारको लागि, उनीहरूको सुरक्षाको लागि चाहिँ के गर्न सक्छन्?
3: पहिला त अहिले जुन ह्युमन रिसोर्स छ स्थानीय तहमा, उहाँले आफ्ना कर्मचारीहरू गुमाउनु भएको छ। कर्मचारीहरूको पनि कतिपय चाहिँ परिवारका सदस्य गुम्नु भएको छ, त्यो पर्याप्त छैन। त्यस कारणले गर्दाखेरि सङ्घीय सरकार अथवा प्रदेश सरकारले चाहिँ स्थानीय तहमा मान्छे पठाउनु पर्यो, पहिला कर्मचारी पठाउनु पर्यो, थप कर्मचारी पठाउनु पर्यो, केही समयको लागि भए पनि, काजमा भए पनि खटाउनु पर्यो। त्यसपछि चाहिँ अरू नागरिक सङ्घ संस्था, विकासका साझेदार संस्थाहरू सबैसँग मिलेर चाहिँ तथ्य तथ्याङ्कलाई व्यवस्थित ढङ्गबाट लिनु पर्यो। कति एक्ज्याक्ट चाहिँ नि हो त परेका, कति बालबालिका परेका हुन्, कति महिला परेका हुन्, कति गर्भवती, कति सुत्केरी, के थियो अवस्था भन्ने आँकडा गर्नु पर्यो। त्यसको आधारमा चाहिँ त्यसपछि चाहिँ नि अरू प्रोग्रामहरूलाई सँगसँगै लिएर तत्कालीन आवश्यकताहरू पुरा गर्दै दीर्घकालीन रूपमा उनीहरूको लागि त्यसलाई ठाउँ स्थानान्तरण गर्ने हो कि, अनि बालबालिकालाई कहाँ राख्ने हो, बालबालिकालाई स्थानीय तहमै आफ्ना चाहिँ नजिकका नातेदारहरू पनि त्यहाँ हुने भएको हुनाले एउटा विशेष छात्रावासको व्यवस्था गरेर बालबालिकाको शिक्षा स्वास्थ्य संरक्षणको कुराहरू ग्यारेन्टी गर्ने हो कि भन्ने कुराहरूमा त्यो त्यसरी प्राथमिकीकरण गरेर योजनाबद्ध ढङ्गबाट अगाडि बढ्न जरुरी छ।
4: जस्तो राहतको नाममा यो विभिन्न जङ्क फुडहरू अथवा बनी बनाउ सामग्रीहरू बढी गइराख्दाखेरि अहिले पनि त्यो 15 दिनभन्दा बढी बित्दाखेरि त्यो उस्तै प्रकारले त्यसरी नै वितरण भइराखेको छ अथवा केही कमी आयो सरकारवाला निकायको ध्यान पुग्यो?
3: अब धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ बाहुल्य त थियो, अब अहिले बिस्तारै चाहिँ नि चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ। तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो, अब त्यस्तो खालको अलिकति पोषणयुक्त, सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू, आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफुलहरू लगिदिनु पर्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पर्यो। अब हामीले राहत बाँड्ने नाममा चाहिँ नि छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन। हिजो एउटा तत्कालीन आवश्यकता थियो र पहिलो दोस्रो दिनमा, अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा चाहिँ
2: बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपका अध्यक्ष तिलोत्तम पौडेलसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: कृष्णभीरमा पर्सिसम्ममा दुईतर्फी यातायात सञ्चालनको तयारी। 34 करोडको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अर्ब जरिवाना। नुवाकोट र रसुवालाई सड़कसँग जोड्न भारतको 3 वटा बेली ब्रिज सहयोग।
2: 23 करोड रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सफर्किने या नफर्किने संयोगमै निर्भर। काँग्रेसमा खट्का पक्षका नेता महाधिवेशनमा भाग लिने। देउबा समानान्तर महाधिवेशनतिर
5: गल्छी र सुहागढी सड़कको ट्र्याक धमाधम खोलिँदै हिटोडाबाट काठमाडौँ पुग्न 10 घण्टा। 25 करोड लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै
2: विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान। कंगोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो।
5: र नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट। एनबीएलको पहिलो संस्करणको उपाधि अन्नपूर्णलाई।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले रवि मिश्रले नयाँ पत्रिका दैनिकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, केही दिन अगाडि गजेन्द्र नारायण सिंह अस्पतालको परिसरभन्दा बाहिरै एकजना महिलाले शिशुलाई जन्म दिएको र अस्पतालले पैसा नभएकै कारण प्रवेश गर्न नदिएको भनेर विभिन्न खबर सार्वजनिक भए। अस्पतालले चार पाँचजना कर्मचारीलाई हटाएको भनेर दावी पनि गरेको छ। एउटा बन्द कोठा जस्तो देखिन्छ, यहाँ बन्द कोठामा दुईवटा कोशीमा दुईजना व्यक्ति बसेका छन् र पुरुषको हातमा सडक पेटीमा सुत्केरी शीर्षकको पत्रिका छ र त्यो पत्रिका पढ्दै गर्दा ती पुरुष केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, सडकमा खेदेरै किन नहोस्, सरकारले प्रसूति सेवा निशुल्कै गरेको छ।
5: हस्त प्राविधिक साथी रवि तितललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज आठौं भाग। आजको भागमा हामी रसुवा बाढीपछि महिला तथा बालबालिकाको अवस्था, आश्रय स्तरको सुरक्षा, उनीहरूको अनुभवका विषयमा छलफल गर्नेछौं।
1: महिला पुनर्स्थापना केन्द्र ओरेको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व, अधिकार, आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट एकै समय र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्युब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: लैंगिक समानता कायम गर्न महिला मात्रै होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ। अझ पुरूषहरूले घर, कार्यस्थल र समाजमा महिलाप्रति समान व्यवहार गर्दै हिंसा, भेदभाव र हानिकारक सामाजिक मान्यताको विरोध गर्न आजको आवश्यकता भइसकेको छ। त्यसकारण युवाहरूको समानता, सम्मान र सहकार्यको संस्कार विकास गर्दै सकारात्मक सोच र व्यवहारलाई समुदायमा फैलाउन सक्छन्। पुरूष र युवाको सक्रिय सहभागिताले समान अवसर, सुरक्षित वातावरण र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
0: गत भदौ 10 गते रसुवाको भोटेको सीमा विनाशकारी बाढ़ी आयो। अकल्पनीय क्षति नेपालले भोगिरहेको छ। बाढ़ीले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म प्रभाव पारेको छ। कैयौं मानिस घरबार विहीन भई विभिन्न आश्रय स्तरमा बसिरहेका छन्। भीषण बाढ़ीका कारण 1,57,050 महिला तथा बालिकाहरू प्रत्यक्ष रूपमा र अप्रत्यक्ष
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।
3: We know that in all things God works for good for those who love him, those whom he has called according to his purpose. And that was Romans chapter 8 verse 28.
4: खुल्यो खुल्यो खुल्यो
5: होइन हो के खुल्यो हजुर?
4: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
5: ओहो हो र?
4: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 97 49 17 23, 98 13 59 84 72।
4: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।
7: क्रिस्टियन आध्यात्मिक कार्यक्रम वे द पाठशाला।

नमस्कार श्रोता मित्र, क्रिस्टियन आध्यात्मिक कार्यक्रम वे द पाठशालामा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। यो सुन्दर समयमा यसरी तपाईँलाई रेडियो मार्फत भेट्न पाउँदा धेरै खुसी लागेको छ। हामी आशा गर्दछौँ कि यो कार्यक्रम सुनेर यहाँहरूले जीवनमा धेरै आशिष प्राप्त गरिरहनु भएको छ। आउनुहोस् कार्यक्रमलाई सुरु गरौँ यो मिठो आत्मिक गीतबाट।

0: यो आत्मिक गीतपछि फेरि पनि कार्यक्रममा स्वागत भन्दै अबको प्रस्तुति रहेको छ पवित्र धर्मशास्त्रबाट हृदयस्पर्शी सन्देश।
1: पुरानो नियम सर्वेक्षण भाग 21।
2: अब हामीले गन्थीको पुस्तक अध्ययन गरिसक्यौं र जसै हामी पुरानो नियमलाई लगातार सर्वेक्षण गर्दैछौ, हामीहरू व्यवस्थाको पुस्तकमा आउन तयार छौं। व्यवस्था शब्दको अर्थ व्यवस्था दोहोर्याउनु वा दोबारा वर्णन गर्नु हो। जसै हामी व्यवस्थाको पुस्तक सर्वेक्षण गर्छौँ, केही मात्रामा हामी व्यवस्थाको दोबारा वर्णन भन्दा केही ज्यादा पाउँछौँ। यो आवेदनसित व्यवस्था दोहोर्याई हो। परमेश्वरको जनहरूको दोस्रो पुस्ताको लागि व्यवस्थाको आवेदन अति विशेष आवेदन हो। प्रस्थानको पुस्तकमा पुस्ताको मृत्युको विस्मयकारी सन्देश छ। अविश्वासको कारण परमेश्वरका जनहरूका पहिलो पुस्ताका सबै उजाड स्थानमा मरे। अब व्यवस्थाको पुस्तकमा तिनीहरू यर्दन नदी तरेर कनान देशमा प्रवेश गर्न आँटेका छन्। यो परमेश्वरको जनहरूको दोस्रो पुस्ता हो। अविश्वासीहरूलाई कनान प्रवेश बारेमा उजाड स्थानमा भनेको कुरा याद गरौं। परमेश्वरले उहाँ तिनीहरूका अर्थात् तिनीहरूलाई कनान विजय दिन सक्षम हुनुहुन्छ भन्ने कुरा निश्चित गराउने कोसिस गर्नुभयो। तर तिनीहरूले भने, यदि हामी त्यहाँ गएर कनानमा घुस्यौँ भने हाम्रा छोराछोरीहरू ती मानिसहरूको कमारो हुनेछन्। त्यसर्थ परमप्रभु साह्रै दुखित भएर गन्ती 14 अध्यायमा मोसालाई भन्नुभयो, तिनीहरूले त्यसो भनेको कारण तिनीहरूका छोराछोरीहरू कनानमा प्रवेश गर्नेछन् र विजय गर्नेछन्। त्यस्तो कुरा गर्ने सबैजना चाहिँ उजाड स्थानमा मर्नेछन्। अब यो परमेश्वरका जनहरूको दोस्रो पुस्ता उजाड स्थानमा नाश भएका मानिसहरूका छोराछोरीहरू सन्तानहरू यर्दन नदी तर्न लागेका छन् अनि कनान देशमा घुस्न आँटेका छन्। व्यवस्थाको पुस्तक तिनीहरू यर्दन तरेर कनानमा घुस्न अघि मोसाले प्रचारेको सन्देशको वर्णन हो। लिभिङ बाइबल अनुसार यस पुस्तकको आरम्भिक वर्णनले हामीलाई यस पुस्तक बुझ्न मद्दत गर्छ। त्यो वर्णनले भन्छ, यस पुस्तकले मोसाको वर्णन गर्छ, इसरायलीहरूलाई सङ्केत गर्छ। जब तिनीहरूको छाउनी अराबाको डाँडामा थियो, मोआबको उजाड भूमिमा यर्दन नदीको पूर्वतिर फरवरी 15 वक्तव्य दिइएको थियो। मानिसहरूले होरेब पहाड छोडेको 40 वर्ष बाद, यद्यपि यो शेर पर्वतबाट हिँडेर जाँदा होरेब पर्वतदेखि कादेश बढ्नेसम्म 11 दिनको बाटो थियो। यसले हामीलाई के याद दिलाइरहेछ भने, वास्तवमा तिनीहरू उजाड स्थानमा 40 वर्ष यात्रा गरे। औ याद गरौँ, तिनीहरू यथातथ्य गठनमा हिँडे। पवित्र डेरा को पूर्व पश्चिम उत्तर दक्षिण दिशामा आफ्नो स्थानमा आफ्ना आफ्ना कुललाई लिएर सेनाहरू झैँ हिँडे। गन्थीको पुस्तकमा तिनीहरूको उजाड स्थानमा घुमाईलाई याद गर्नु रोचक छ। तिनीहरू मिश्रको गोसेनबाट आएर तल सिनै पर्वततिर गए, कादेश बढ्नेतिर, किनकि यो मुलुक फलिस्तीहरूले ओगटेका थिए। त्यसपछि तिनीहरू 38 वर्ष वरिपरि घुमिरहे। अन्तमा तिनीहरूले यर्दन नदीको पूर्वपट्टि पाल टाँगे। यर्दन तर्न अघि औ कनानमा घुस्न अघि मोसाले महान सन्देश प्रचारे, जो हामी व्यवस्थाको पुस्तकमा पाउँछौँ। व्यवस्थाको पुस्तक व्यवस्था दोहोर्याउनु हो, किनकि यो आवश्यक थियो। मौलिक व्यवस्था दिँदा त्यहाँ भएका सारा पुस्ता मरिसकेका थिए। सिर्फ कालेफ र यहोशू मात्र जीवित थिए। तिनीहरूका छोराछोरीहरूले यो व्यवस्था सुन्न पर्थ्यो। तिनीहरू कनानमा घुस्न अघि मोसाले निश्चित गराउन चाहन्थे, जस्तो कि यो तिनको पृथ्वीमा आखिरी कार्य थियो। परमेश्वरले तिनलाई सिनै पर्वतमा दिएको परमेश्वरको वचन तिनीहरूलाई निश्चित गराउन चाहन्थे। मोसा त्यहाँ मुक्तिको रूपक छ, जो बाइबलको प्रथम पुस्तकहरू भरि दगुर्दछ। उत्पत्तिले हाम्रो मुक्तिको आरम्भ दिँदछ। प्रस्थानले हाम्रो दासत्वबाट छुटकाराको चित्रण दिँदछ। गन्थीको पुस्तकले विस्मयकारी वर्णन दिँदछ कि कसरी तिनीहरू मिश्रको दासत्वबाट निस्केनन् अनि कनानमा पसेनन्। रूपकात्मकतामा हामीले धेरैपल्ट भन्यौँ, त्यो हाम्रो पापबाटको मुक्तिको चित्र हो कि हामी प्रशस्तताको जीवनभित्र पस्न पर्छ। यसले प्रतिज्ञाको देश प्रशस्त मसीही जीवन सारा आशिषहरूको प्रतिनिधित्व गर्दछ। सारा क्यारिसमासित, यसको सारा आत्मिकी वरदानहरूसित हामी त्यसमा पस्न पर्थ्यो। तर हामी मध्ये धेरैजना पस्दैनौँ। इसरायलीहरू झैँ घुमिरहन्छौँ वरिपरि। आऊ अलि अझ प्रतीक मानिलेऊ। हामीले त्यो उजाड स्थानमा घुमाईको अनुभव गरेका छौँ अनि हामी स्पष्ट बुझ्न आउँछौँ। हाम्रा लागि परमेश्वरसित भएको प्रत्येक कुरा पाउन चाहन्छौँ अनि यी कुराहरूमा पस्न खोज्छौँ। व्यवस्थाको पुस्तक केही त्यस्तैको निम्ति सन्देशले भरिएको छ। कोही जसले अल्पसङ्ख्याको भाग हुने निर्णय गर्न समर्पित हुन्छ अनि उदासीन अधिकांशको भाग होइन, यो कोही त्यस्तो व्यक्तिको चित्र हो जसले भन्छ, परमेश्वर म यो सब लिन चाहन्छु, म बिमार छु अनि उजाड स्थानमा घुमेर थाकेको छु, अनि म तपाईँका निम्ति अर्थात् तपाईँका मेरो निम्ति भएको हर कुरामा म पस्न चाहन्छु। यदि तपाईँ त्यहाँ हुनुहुन्छ भने व्यवस्थाको पुस्तक तपाईँको निम्ति हो, किनकि त्यो पुस्तक तिनीहरूका लागि उपदेश हो जोहरू यी सबै पाउन गइरहेछन्, अनि मुख्य उपदेश हो, निश्चित हो तिमीले यी सब प्राप्त गर्नेछौ। अर्को महत्वपूर्ण शीर्षक व्यवस्थाको पुस्तकमा के छ भने यसले परमेश्वरको वचनसित गर्नु छ जो परमेश्वरका जनहरूलाई यथार्थ बनियो। तिनीहरूलाई परमेश्वरको उपदेश निश्चित भए र परमेश्वरको वचन तिनीहरूका छोराछोरीहरूलाई दिनु थियो। मानिसहरूले सारा मन प्राणले परमेश्वरलाई प्रेम गरेको परमेश्वर चाहनुहुन्छ। घरिघरि व्यवस्थाको पुस्तकको उपदेशले यी मानिसहरूलाई भन्छ, निश्चित रूपमा परमेश्वरलाई मान अनि निश्चित बन, तिमीहरूको छोराछोरीहरूलाई परमेश्वरलाई प्रेम गर्नु अनि उहाँको वचनलाई प्रेम र पालन गर्नु मूल्य देऊ। म विश्वास गर्छु बाइबलको हरेक पुस्तकमा निर्णायक अध्याय छ। गन्तीको पुस्तकमा 14 अध्याय निर्णायक अध्याय थियो, व्यवस्थाको 6 अध्याय निर्णायक छ, व्यवस्था 6 अध्यायमा मोसाको सन्देश निर्णायक छ, किनकि यसले मोसाको अन्य सन्देशहरू के छ त्यसको विषयमा सम्पूर्ण चित्र दिँदछ। यस सन्देशको सार व्याख्याको पुस्तकको अर्थात् यस सन्देशको सार व्यवस्थाको पुस्तकको अरू सन्देशहरूको गतिको लागि मात्र राखिएको होइन, तर यस सन्देशको उद्देश्य अरू सबै सन्देशहरूको उद्देश्य पनि हो। व्यवस्था 6 विशेष गरी पद 4-9 पुराना गुरुहरूले मानेको मोसाको अपूर्व प्रचार छ, वास्तवमा व्यवस्था छ, यहुदीहरूको विश्वास स्वीकारको आधार थियो यो व्यवस्था। यहाँ यसको मुटु छ, हे इसरायली हो सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै हुनुहुन्छ, तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सम्पूर्ण मनले आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर, मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख, ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होसियारी साथ सिकाऊ, औ घरमा बस्दा बाटोमा हिँड्दा ढल्केर बस्दा र उठ्दा तिनीहरूको चर्चा गर, ती आफ्नो हातमा चिन्हको लागि बाँधिराख, ती तिमीहरूका निधारमा व्यवस्था पत्री हुन्, ती आफ्नो घरको सङ्घार र मूल ढोकाहरूमा लेख। त्यहाँ त्योभन्दा बेसी सन्देशहरू छन्, तर त्यो सन्देशको मुटु हो जुन चाहिँ व्यवस्थाको पुस्तकको मुटु हो। तिनीहरूले यर्दन तर्न औ कनान घुस्न अघि मोसाले तिनीहरूलाई वास्तवमा के भनिरहेका थिए त्यो यो हो, सुन, परमेश्वरले तिमीहरूलाई सारा मन प्राण र शक्तिले उहाँलाई प्रेम गर्ने मानिसहरू हुनलाई बोलाउनु भयो। उहाँको लागि तिमीहरूको प्रेम व्यक्त गर्नलाई तिमीहरूले उहाँको वचन पालन गर्नै पर्छ, उहाँको वचन पालन गर्नलाई तिमीहरूले उहाँको वचन जान्नै पर्छ। परमेश्वरले चाहनुहुन्छ कि तिमीहरूका छोराछोरीहरू पूर्ण रूपले विकसित पुस्ता भएको होस्, जसहरूले एक दिन सारा शक्ति मन र प्राणले परमेश्वरलाई प्रेम गरून्। तिनीहरूले उहाँको वचन जान्नै पर्छ अनि ती पालन गर्नै पर्छ। त्यसर्थ मैले तिमीहरूलाई आदेश दिइरहेछु, सर्वप्रथम यसलाई हेर्नु, त्यो तिमीहरूले सारा शक्ति र मन प्राणले प्रेम गर्नु अनि जान्नेछौ र उहाँको वचन पालन गर्नेछौ, अनि निश्चित भएर त्यो मूल्य तिमीहरूका छोराछोरीहरूलाई देऊ। तिनीहरूले कसरी छोराछोरीहरूलाई परमेश्वरलाई प्रेम गर्ने र मान्ने बनाउनु भन्ने विषयमा मोसाले भनिरहेका छन्, अनि यहाँ मोसाले शैक्षिक प्रणाली बताइरहेका छन् जुन सन्दर्भमा आश्चर्य कर्मले स्थान लियो अर्थात् लिन पर्थ्यो। कसरी माता पिताले आफ्ना नानीहरूलाई बढाउन सक्छन् जोहरू बढेर आत्मिकी मूल्य लिन्छन् औ परमेश्वरलाई प्रेम गर्छन् आज्ञा मान्छन्। त्यसर्थ यो महान सन्देश यहाँ छ जो सब ती विषयमा छ। यदि तपाईँले यहाँ मोसाद्वारा वर्णन गरिएको शैक्षिक प्रणालीमा हेर्नुभयो भने यी शैक्षिक प्रणालीहरू 4 आधारशिलाहरू माथि राखिएको छ। पहिलो आधारशिला हो प्रकाश। तिनीहरूले भनिरहेछन्, यदि परमेश्वरलाई प्रेम गर्नलाई तिमीहरूले आफ्ना छोराहरूलाई छोरीहरूलाई शिक्षित बनाउने हो भने त्यसको आधार हो परमेश्वरको वचन। मोसाको शिक्षा साधारण यो छ, परमेश्वर हुनुहुन्छ अनि परमेश्वर सबैमा हुनुहुन्छ भने परमेश्वर पूर्ण हुनुहुन्छ, परमेश्वर पूर्ण रूपले हुनुहुन्छ। दर्शन शास्त्रमा हामी प्रश्न गर्छौँ, के त्यहाँ सम्पूर्ण जस्तो कुनै कुरो छ? मोसाले यहाँ भनिरहेछन्, जसै तिनले हामीलाई शैक्षिक प्रणाली बताइरहेछन्, परमेश्वर तिमीहरूको पूर्ण हुनुहुन्छ, परमेश्वर सम्पूर्ण हुनुहुन्छ। अनि यस पूर्ण परमेश्वरले केही कुरा भन्नुभयो, त्यस पूर्ण परमेश्वरले भनेको हरेक कुरा पूर्ण छ। त्यसर्थ यदि पूर्ण परमेश्वरले तिमीहरूलाई पूर्ण वचन दिनुभयो भने

एक दिन एउटा कक्षामा वक्ताले सुरुको वक्तव्यमा भने, त्यहाँ पूर्ण छैन। एक व्यक्तिले हात उठाएर भने, डाक्टर, मैले भर्खरै 14 सालकी केटी छोडिराखेको छु जो पूर्ण गर्भवती छे, तब कसरी तपाईँ भन्नुहुन्छ कि त्यहाँ पूर्ण छैन? परिणामहरू पूर्ण, तिनीहरू पूर्ण असल हुन् या पूर्ण खराब हुन्। यदि परिणाम पूर्ण असल वा पूर्ण खराब हुन्, त्यहाँ अवश्य केही नैतिक चुनाव हुन्छ बाटोसित कहीँ। यो मोसाले मानिसहरूलाई वर्णन गरेको शैक्षिक प्रणालीमा पूर्ण उल्झिएको छ। तिनले भने, परमेश्वर पूर्ण हुनुहुन्छ, परमेश्वरको वचन पूर्ण छ, तपाईँको छोराछोरी जान पर्ने पूर्ण मार्ग छ त्यहाँ, त्यहाँ तपाईँको छोराछोरीको लागि नैतिक पूर्णता छ, औ तपाईँले त्यो तिनीहरूलाई सिकाउन पर्छ। जब तपाईँले मोसाले भनिरहेको सत्यलाई मान्नुहुन्छ, तपाईँको छोराछोरीको पालपोष नजिक जीवाईमा यसले प्रभाव पार्दछ। परमेश्वर पूर्ण परमेश्वर हुनुहुन्छ, अनि उहाँको वचन पनि पूर्ण वचन छ। तपाईँको छोराछोरीले हिँड्न पर्ने एउटा पूर्ण मार्ग छ, औ त्यस बारेमा शिक्षा दिने जिम्मेवारी परमेश्वरले तपाईँलाई दिनुभएको छ। पूर्ण परमेश्वरको पूर्ण मार्गमा हिँड्नलाई उहाँको वचनको अनुशासन नानीहरूलाई सिकाउनै पर्छ। यहाँ मोसाले वर्णन गरेको शैक्षिक प्रणाली परमेश्वरको वचनको प्रकाशमाथि आधारित छ। त्यो क्रिस्चियन शिक्षाको आधार हो। अमेरिकातिरका कतिपय विश्वविद्यालयहरूका अधिकारीहरूसित म छक्क पर्छु। ती विश्वविद्यालयका अधिकारी तथा स्थापित गर्नेहरूले ती विश्वविद्यालय स्थापनाका उद्देश्य व्यक्त गर्छन्। तपाईँलाई याद छ उनीहरूले प्राय के भन्छन्? कतिपय पुराना विश्वविद्यालयका अधिकारीहरूले के भन्छन् तपाईँलाई थाहा छ? मातापिता जसहरूले ती अधिकार पत्र लेखे हामीलाई भन्छ कि उनीहरूले आफ्ना छोराछोरीहरूले परमेश्वरलाई जानुन् भन्ने चाहन्छन्। परमेश्वर हरेक कुराको स्रोत हुन्। उहाँ हरेक कुरा पछाडि शक्ति हुनुहुन्छ। उहाँ संसारमा अति महत्त्वपूर्ण अस्तित्व हुनुहुन्छ। त्यसैले म मेरो नानीहरूले परमेश्वरलाई जानेको चाहन्छु। मेरो छोराछोरीले परमेश्वरको वचन जानेको म चाहन्छु। म चाहन्छु मेरो छोराछोरीले पढ्न सकोस्। म उसलाई शिक्षित भएको चाहन्छु ताकि उसले परमेश्वरको वचन जान्न सकोस् औ परमेश्वरलाई जान्न सकोस्। अमेरिकाका कतिवटा महान विश्वविद्यालयका अधिकार पत्रमा यस प्रकारका बयान हुँदछ। तर दुःखसित भन्न पर्छ कि आज ती कतिपय विश्वविद्यालयहरूले परमेश्वरको वचन सिकाउँदैनन् वा पूर्ण जस्ता केही कुरा सिकाउँदैनन्। तर यो बयान अझै उनीहरूका अधिकार पत्रमा छँदैछ। मोसाद्वारा वर्णित शैक्षिक प्रणालीको आधार हो परमेश्वरको वचन, पूर्ण परमेश्वरको वचन। दोस्रो आधार जसमाथि यो शैक्षिक प्रणाली राखिएको छ, त्यो हो जिम्मेवारी। नानीहरूलाई प्रशिक्षित गर्ने जिम्मेवारी कसको हो? कति मानिसहरू सोच्छन् नानीहरूलाई शिक्षा दिने जिम्मेवारी राज्यको हो? अमेरिकातिर जब नानीहरू बढ्छन् र स्कुल गएनन् भने राज्यले खटाएको अधिकारी स्कुल नजाने वा स्कुल भाग्ने नानीहरूको पछि लागि हाल्छ। नानी स्कुल गयो भन्ने निश्चय राख्छ। यो जिम्मेवारी ती अधिकारीहरूको हुन्छ र मानिसहरूले विचार लिन्छन् पब्लिक स्कुलको कारण कि नानीहरूलाई शिक्षा दिने काम राज्यको हो। हामीहरूमा पनि धेरैको धारणा यस्तै हुन्छ। कतिचोटि भन्छौँ हामी पनि, होइन, नानीहरूलाई शिक्षित बनाउने जिम्मेवारी त चर्चको पो हो। मेरो नानीहरूलाई शिक्षा दिने जिम्मेवारी चर्चको हो। म हरेक आइतबार मेरो नानीहरूलाई आइतबार स्कुलमा आधी घन्टा पठाउँछु। मेरो नानीहरूलाई परमेश्वरलाई प्रेम गर्ने बनाउने, परमेश्वरको वचन प्रेम गर्ने औ परमेश्वरको वचन पालन गर्ने शिक्षा दिने जिम्मेवारी चर्चको हो। त्यो तिनीहरूको कुरा हो। त्यो हाँसउठ्दो छ। सालमा 8760 घन्टा हुन्छ। औ तपाईँको नानी सालभरि नागा नभई आइतबारे स्कुल गयो भने उसले आइतबारे स्कुलमा 26 घन्टा बिताउने गर्छ। त्यसले उसको जीवनको आकार दिन्छ भन्ने सोच्नुहुन्छ तपाईँ? त्यो 8760 घन्टाबाट 26 घन्टाले कतिले भन्छन्, मैले मेरो नानीलाई क्रिस्चियन स्कुल लगाएँ, स्थानीय कुरामा मात्र चासो राख्ने स्कुलमा। त्यहाँ उसले लगभग 1080 घन्टाहरू बिताउँछ। तपाईँले त्यो क्रिस्चियन स्कुलहरूको जिम्मेवारी देख्नुहुन्छ? मेरा नानीहरूको विकास तिनीहरूलाई गर्न दिउँ ताकि परमेश्वरलाई प्रेम गर्ने, उहाँको वचनलाई प्रेम गर्ने औ पालन गर्ने होस्। यदि तपाईँले उसले संकीर्ण स्कुलमा अनि आइतबार स्कुलमा बिताएको समयमा अझै घन्टाहरू थप्नुभयो भने पनि उसले अझै आफ्नो समयको 7 वा 8 भाग तपाईँसित बिताउँछ। उसो भए यस अनुच्छेदमा मोसाले

0: उनीहरूको शिक्षाको जिम्मेवारी आमा बाबुलाई दिनुभएको अर्थात् आमा बाबुहरूलाई दिनुमा कुनै अचम्भ छैन। मोसाले भने, तिमी माता पिताहरूको जिम्मेवारी हो यो। मोसाले विशेष गरी आमा बाबुहरूलाई यो आदेश दिइरहेको छन्। जब तिनले भने, मेरो वचन तिमीहरूका मनमा राख र तिमीहरूका छोराछोरीहरूलाई सिकाऊ, म विश्वास गर्छु कि मोसा यहाँ साह्रै जोरदार छन् जब तिनी भन्छन् बाबुले यो शिक्षा दिन पर्छ। यदि नानीहरूले परमेश्वरको विषयमा स्वस्नी मानिसहरूबाट मात्र सिक्यो भने बढेपछि उनीहरूले धार्मिक हुनु स्त्री जस्तो हुनु अर्थात् स्त्री जस्तो पुरुष हुनु हो भन्ने सोच्छन्। परमेश्वरले मानिसले नानीहरूलाई पवित्र शास्त्र सिकाएको चाहनुहुन्छ। भविष्यवक्ता यसायाले भने, बाबुहरूले नानीहरूलाई मेरो सत्य जनाओस् र साँच्चै घरमा वास्तवमा जिम्मेवारी पितालाई दिइएको छ। जस्तो जहाजको कमान्डिङ अफिसरले कसैलाई जिम्मेवारी सुम्पिँदैन तर अधिकार मात्र सुम्पिन्छ, घरमा माता अनि पिताले नानीहरूको शिक्षाको जिम्मेवारी अरू कसैलाई सुम्पिनु हुँदैन। तिनीहरूले यस जिम्मेवारीमा सहयोग गर्नलाई मानिसहरूलाई अधिकार सुम्पिन सक्छन् तर यो जिम्मेवारी तिनीहरूले अरू कसैलाई सुम्पिन सक्दैनन्। माल या यात्री बोक्ने हवाई जहाजको कमान्डिङ अफिसरले सप्लाई अफिसरलाई अधिकार सुम्पिन्छ सप्लाई चलाउनलाई, अनि उसले बन्दुक चलाउनलाई गनरी अफिसरलाई अधिकार सुम्पिन्छ, अनि क्याटपल्ट अफिसरलाई रकेटहरू छोडेको हेर्न लाउँछ। यदि त्यो महान हवाई जहाजको कुनै क्षेत्रमा केही गडबड भयो भने जाँच परिषदको सामना कसले गर्न पर्छ? कमान्डिङ अफिसरले, किनकि उसले उसको जिम्मेवारी सुम्पिएको छैन, केवल उसको अधिकार सुम्पिएको छ। ठिक त्यसै गरी आमा बाबुले तिनीहरूका नानीहरूको शिक्षाको लागि सहायता गर्नलाई चर्च स्कुल अथवा अरू मानिसहरूलाई अधिकार सुम्पिन सक्छन् तर तिनीहरूले कसैलाई छोराछोरीको शिक्षाको जिम्मेवारी सुम्पिन सक्दैनन् किनकि परमेश्वरले तिनीहरूलाई त्यो जिम्मेवारी दिनुभएको छ मोसाको अनुसार। तेस्रो आधार जसमाथि यो शैक्षिक प्रणाली राखिएको छ त्यो हो सम्बन्ध। मोसाले प्रचार गरे, जब तिनीहरूसित तिमीहरू बिहान उठ्छौ, जब तिमी तिनीहरूसित घरमा बस्छौ, जब तिमी तिनीहरूसित बाटोमा हिँड्छौ, जब तिमी तिनीहरूसित राति सुत्छौ, तिनीहरूलाई पिता परमेश्वरको बाटो सिकाऊ। मैले प्राय पिताहरूसित यो सत्य बाँडे अनि मैले तिनीहरूले यसो भनेको सुने, त्यो व्यावहारिक होइन, कारण जब तिनीहरू सुत्न जान्छन् म त्यहाँ हुँदिनँ, जब तिनीहरू उठ्छन् म त्यहाँ हुँदिनँ, म तिनीहरूसित घरमा बसेकै छुइनँ अनि म तिनीहरूसित कहीँ गएको छुइनँ। प्राय त्यसको प्रतिक्रिया मैले यसो भनेर पाएँ, तपाईँले ठिक समय गुमाइरहनु भएको छ, तपाईँले पनि त्यही गरिरहनु भएको छ जो धेरै मानिसहरूले गर्दछन्, तपाईँले तपाईँको संस्कृति अनुवाद गरिरहनु भएको छ अनि धर्मशास्त्रलाई विपरीत क्रममा। धेरै मानिसहरूले धर्मशास्त्रलाई उनीहरूको संस्कृतिको प्रकाशमा अनुवाद गर्छन्। मैले मेरो संस्कृतिले भन्छ तिनीहरू उठ्न अघि नै म जान्छु अनि तिनीहरू ओछ्यान पसिसकेपछि म घर पुग्छु अनि घरमा म तिनीहरूसित बसेको छुइनँ अनि म कहिले पनि तिनीहरूसित कहीँ गएको छुइनँ। परमेश्वरको वचनले तपाईँको संस्कृति अनुवाद गर्न पर्थ्यो, तपाईँको संस्कृतिले परमेश्वरको वचनलाई अनुवाद गर्न हुँदैन थियो। परमेश्वरको वचनले भनिरहेछ, तिम्रो नानीहरूसित तिम्रो सम्बन्ध हुनै पर्छ। प्राय जब सानो मान्छे बढेर ठुलो हुन्छ पिता र पुत्रहरू के भन्ने गर्छन् भने जेनेरेसन ग्याप अर्थात् पिँढी बीचमा खाली ठाउँ। बाबुहरूले प्राय भनेको सुन्छु, म र मेरा छोरा बीच खाली ठाउँ छ, म त्यसलाई बुझ्दिन, वास्तवमा त्यो पिँढी बीच खाली ठाउँ होइन तर त्यो सम्बन्ध बीच खाली ठाउँ हो। मोसाले यहाँ वर्णन गरेको पालन पोषण गर्ने अर्थात् पालन पोषण नगर्ने अनि तपाईँको छोराछोरीसित सम्बन्ध स्थापित गर्न नसक्ने बाटो छैन। यस प्रणालीमा सम्बन्धको मुख्य भूमिका छ। म सोच्दिनँ हामीसित नानीहरूसित बिताएको समयको महत्त्वपूर्णको विचार छ। म स्मरण गर्न सक्छु हामी घरमा नानीहरूसित बिहान छोटो प्रार्थनाको समय बिताउँछौँ। हामी तिनीहरूलाई सोध्छौँ कि त्यस दिन हामी कसरी तिनीहरूका लागि प्रार्थना गर्न सक्छौँ अनि हामी तिनीहरूलाई एक अर्काको लागि प्रार्थना गर्न लगाउँछौँ अनि त्यसपछि साँझमा सबै नानीहरूलाई सोध्छौँ, आज तिम्रो दिन असल थियो कि नराम्रो थियो, आज तिमीसित कुन कुरा खराब भयो या राम्रो भयो अनि तिम्रो सोध्ने भन्ने या देखाउने केही कुरा छ। हामी यस प्रकारले हाम्रो नानीहरूलाई प्रति साँझ सोध्ने गर्छौँ। आमा बाबुले नानीहरूसित बिताएको समय नानीहरूका लागि अति नै महत्त्वपूर्ण र स्मरणीय हुँदछ। धेरैचोटि हामी बाबुहरूले यो विचार गर्दैनौँ। यदि हामीले यो नानीहरूको शिक्षण प्रणालीमा मोसाले दिएको रेखाचित्र बुझ्यौँ भने देख्नेछौँ कि यो सम्बन्ध एक अति महत्वपूर्ण आधार हो जसमाथि यो प्रणाली राखिएको छ। चौथो आधार जसमाथि मोसाको नानीहरूको विकासको प्रणाली आधारित छ, जसलाई म वास्तविकता भन्छु, त्यो याद गर्नुहोस्। मोसाले भने, यी वचनहरू तिम्रो हृदयमा राख, सारा हृदयले परमेश्वरलाई प्रेम गर, अनि यी वचनहरू तिमीहरूका नानीहरूलाई सिकाऊ, त्यो नछोड। तपाईँले देख्नुभयो, हामीले मूल्यहरूको विषयमा भाषण दिएर हाम्रा नानीहरूलाई बताउँदैनौँ। हामी नानीहरूलाई हाम्रो वास्तविक मूल्यहरू प्रकट गर्छौँ। यीशुले भन्नुभयो, मलाई तिम्रो मूल्यवान वस्तु देखाऊ, अनि तिमीले मलाई तिम्रो मूल्यहरू देखाउनेछौ। मलाई तिम्रो मूल्यहरू देखाऊ, अनि तिमीले मलाई तिम्रो हृदय देखाउनेछौ। सादा भाषामा त्यसको मतलब के हो भने, गत 5 वर्षको तिम्रो चेकको ठुटाहरू मलाई देखाऊ। गत 5 वर्ष तिमीले चलाएको तिम्रो पुरानो क्यालेन्डरहरू मलाई देखाऊ। तिम्रो समय, पैसा र बल कसरी खर्च गर्यौ मलाई देखाऊ। तिमीले मलाई तिम्रा मूल्यहरू देखाउनेछौ, अनि यदि यसो हो गर्यो भने, अनि तिमीले मलाई देखाउनेछौ कि तिम्रो मन कहाँ छ। यदि त्यसो गर्यो भने, त्यस प्रकारका कुराहरू हामीहरूले हाम्रा नानीहरूलाई प्रकट गर्न सक्छौँ। मूल्यहरूको विषयमा भाषण होइन, तर मूल्यहरू। यदि हामीले हाम्रा नानीहरूलाई मूल्यहरू कामद्वारा प्रकट नगरेर भाषण मात्र दियौँ भने, हाम्रा भाषणहरू अर्थहीन हुनेछ। हामीले जे गर्छौँ त्यही हाम्रा नानीहरूले पनि सिक्नेछन्। तपाईँले आज जे गर्नुहुन्छ, तपाईँको नानीले तपाईँबाट त्यही कुरो सिक्नेछ। म जे गर्छु, मेरो नानीहरूले मबाट त्यही कुरो सिक्नेछ। तपाईँ जोड वा घट देख्नुहुन्छ, हाम्रा नानीहरूलाई हामी जे प्रकट गर्छौँ वा बताउँछौँ मूल्यहरूबारे हाम्रो भाषण होइन, तर हाम्रा मूल्यहरू। ज्यू, हाम्रा मौखिक भाषण मात्र होइन, तर हाम्रो कार्यप्रणालीमा रहेका हाम्रा मूल्यहरू यो आधारशिला हो जसमाथि यो नानीहरूको विकास आधारित छ। प्रकाश, जिम्मेवारी, सम्बन्ध र वास्तविकता आवश्यक छ नानीहरूलाई परमेश्वरको मार्गमा डोहोऱ्याउनको निम्ति। जीव श्रोता, प्रकाश, जिम्मेवारी, सम्बन्ध र वास्तविकता आवश्यक छ। यसै कारण मोसाले जुन शैक्षिक प्रणाली हामीलाई दिनुभएको छ, ती प्रणालीहरू यही 4 कुराहरूमा आधारित छ। आज तपाईँको नानीहरूलाई तपाईँले कसरी सिकाउनु हुँदैछ? के तपाईँले आफ्नो नानीहरूलाई परमेश्वरको वचन सिकाउनु भएको छ, या फेरि उनीहरूको आत्मिक जीवनको निर्माणको निम्ति तपाईँले अरूलाई सुम्पिनु भएको छ? होइन, त्यसो होइन। वचनले भन्छ, तपाईँ घरका बाबुहरूले, ठुलाहरूले नानीहरूलाई ती आत्मिक मूल्यहरू दिन पर्छ। परमेश्वरले मोसाद्वारा यही कुरा हामीलाई बताउनुहुन्छ। यो छोटो सन्देशमा प्रभुले तपाईँलाई आशिष दिउन्।
1: अहिले यहाँहरूले भर्खरै सुन्नुभयो पवित्र धर्मशास्त्रबाट आत्मिक सन्देश। यहाँहरूलाई यो कार्यक्रम कस्तो लाग्यो? कुनै सुझाव, सल्लाह अनि प्रतिक्रियाहरू भएको खण्डमा हामीलाई अवश्य लेख्नुहोस्। साथै यदि तपाईँ अध्ययन सहायक पुस्तिका पनि प्राप्त गर्न चाहनुहुन्छ भने पत्रचारको ठेगाना समेत उपलब्ध गराउन सक्नुहुन्छ। हाम्रो ठेगाना यस प्रकार रहेको छ, कार्यक्रम वे द पाठशाला मिनी बाइबल, नेपाल राष्ट्रिय मण्डली संगति, एनसीएफ नेपाल, कुसुन्ती, ललितपुर, पोस्ट बक्स नम्बर 4689, काठमाडौँ नेपाल। सम्पर्क फोन नम्बर 01-5193-7058, 01-5193-7058। मोबाइल नम्बर 98-10-38-58-36, 98-10-38-58-36। फेसबुक www.facebook.com/mbcncfn। इमेल ठेगाना mbcncfn@gmail.com। हवस् त श्रोता मित्र, भोलि ठिक यसै बेला यसै रेडियो मार्फत हाम्रो भेट हुने नै छ। तबसम्मको लागि यस कार्यक्रमका सम्पूर्ण युनिट बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: प्रतिक्रिया तथा विज्ञापनको लागि रेडियोको सम्पर्क नम्बर 98-76-14-140, 9867214140। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी।
3: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
4: आफ्नो योजनाको सट्टा परमेश्वरको योजना खोज्नुहोस्। जय मसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृङ्खलाको अङ्क 44 यहाँहरूलाई स्वागत छ। हाम्रो ग्रह पृथ्वी र वरपरका सबै आकाश गङ्गाहरू सृष्टि गर्ने परमेश्वर हुनुहुन्छ। उहाँ स्पष्ट रूपमा धेरै बुद्धिमान हुनुहुन्छ। उहाँको बुद्धिलाई कसैले अस्वीकार गर्न सक्दैन। यसको प्रमाण उहाँको सृष्टिमा छ। तर धेरै मानिसहरू छन् जसले जीवनमा परमेश्वरको बुद्धिले तिनीहरूलाई मार्गदर्शन गर्न दिनुको सट्टा आफ्नो बाटो आफै रोज्ने निर्णय गर्छन्। हितोपदेशको पुस्तक 12:15 मूर्खको बाटो आफ्नो नजरमा ठिकै देखिन्छ, तर समझदार मानिसले अरूको सल्लाह सुन्छ। धेरै परिस्थितिहरूलाई हामी भन्दा राम्रोसँग जान्ने व्यक्तिबाट सहयोग माग्नु धेरै बुद्धिमानी हुन्छ। परमेश्वर भन्दा राम्रो कसलाई थाहा छ र? यसको पुस्तक 55:8-9 किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन् र तिमीहरूका चाल मेरा चाल होइनन्, परमप्रभु भन्नुहुन्छ। जसरी आकाश पृथ्वी भन्दा अग्लो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चालभन्दा र मेरो विचार तिमीहरूका विचारभन्दा अग्ला छन्। आफ्नो जीवन परमेश्वरको हातमा सुम्पनुभन्दा राम्रो निर्णय अरू केही हुन सक्दैन। हामीलाई लाग्न सक्छ कि हामीलाई थाहा छ हाम्रो लागि के उत्तम छ र हामीले कुन बाटो पछ्याउनुपर्छ। तर जब हामी सर्वशक्तिमान परमेश्वरको अगाडि आफूलाई नम्र बनाउन रोज्छौँ, एक परमेश्वर जससँग हाम्रो भन्दा धेरै ठुलो ज्ञान र बुद्धि छ, जब हामी हाम्रो भन्दा उहाँको इच्छा गर्न खोज्छौँ, त्यो बाटो कसरी सफल हुन सक्छ भन्ने हामीलाई थाहा नभए पनि तब मात्र परमेश्वरले हामीलाई सही मार्गमा डोर्याउनुहुन्छ, जसले हामीलाई ठूलो विजय र मुक्तिमा पुर्याउनेछ। हितोपदेशको पुस्तक 16:3 तैले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे र तेरा योजनाहरू सफल हुनेछन्। हामीले हाम्रो जीवनमा साँचो विजय तब मात्र देख्न सक्नेछौँ जब हामीले के गर्नुपर्छ भनेर सोच्नुको सट्टा हामी परमेश्वरले हामीलाई के गर्न भन्नुभएको छ भनेर पूर्ण रूपमा समर्पण गर्छौँ। जब हामी परमेश्वरलाई भन्छौँ कि हामी केवल निश्चित कामहरू गर्नेछौँ, वा हामी केवल निश्चित ठाउँहरूमा बस्नेछौँ, वा हामी केवल निश्चित मानिसहरूसँग सङ्गत गर्नेछौँ, तब हामी परमेश्वरको बुद्धिलाई एउटा स्केलमा राखिरहेका हुन्छौँ र यसलाई हाम्रो आफ्नै अपर्याप्त बुद्धिले प्रतिस्थापन गर्छौँ र हामी परमेश्वरको हात यसरी बाँध्दछौँ कि उहाँ अब हाम्रो जीवनमा ठुलो विजय ल्याउन सक्षम हुनुहुन्न, किनभने हामीले हाम्रो जीवनमा आशीर्वाद ल्याउन हामी माथि सीमाहरू राखिरहेका छौँ। हितोपदेशको पुस्तक 16:16 सुनभन्दा बुद्धि प्राप्त गर्नु र चाँदीभन्दा त बरु समझदारी चुन्नु कति उत्तम हुन्छ। एउटा पुरानो भनाइ छ कि पैसाले खुसी किन्न सक्दैन, यो एकदमै सही हो। र जब हामी यस संसारको धेरै धनी मानिसहरूलाई देख्छौँ, हामी दुःख र असन्तुष्टिले भरिएको मानिसहरूलाई देख्छौँ, किनभने उनीहरूको परमेश्वरसँग सम्बन्ध छैन र उनीहरूले आफ्नो जीवनको लागि परमेश्वरको योजनाहरू पछ्याएका छैनन्। भजन सङ्ग्रहको पुस्तक 16:11 तपाईँले मलाई जीवनको मार्ग देखाउनु भएको छ, तपाईँको उपस्थितिद्वारा तपाईँले आनन्दले मलाई गदगद पार्नुहुनेछ, तपाईँको दाहिने बाहुलीमा अनन्त आनन्द छ। जीवनमा साँचो सन्तुष्टि, आनन्द र शान्ति ती व्यक्तिहरूले अनुभव गर्छन् जसले आफ्नो जीवनको लागि परमेश्वरको योजनालाई पछ्याउन रोज्छन्, आफ्नो योजनालाई होइन। 1 कुरन्थीको पुस्तक 2:12 अब हामीले संसारको आत्मा पाएका छैनौँ, तर परमेश्वरले हामीलाई दिनुभएका वरदानहरू बुझ्न सकौँ भनेर उहाँबाट पवित्र आत्मा पाएका छौँ। प्रिय श्रोता, तपाईँ सोचिराख्नु भएको होला कि तपाईँले आफ्नो जीवनमा परमेश्वरको शक्ति र आशीर्वाद किन देख्नु भएको छैन, के यो तपाईँले आफैले के गर्ने भनेर निर्णय गर्नुभएको कारणले हुनसक्छ? परमेश्वरले तपाईँलाई आफूभित्र पवित्र आत्माको उपहार प्राप्त गर्ने क्षमता दिनुभएको छ र त्यो आत्माको कुरा सुनेर र त्यस अनुसार हिँडेर आफ्नो जीवन बिताउन सक्नुहुन्छ। जसले त्यसो गर्छ उनीहरूले नै अन्तत परमेश्वरले दिनुहुने अद्भुत आशीर्वादहरू प्राप्त गर्नेछन्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
3: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
3: हवस् त, कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
6: रेडियो छिमेकी, तपाईँको लागि
7: खुल्यो खुल्यो खुल्यो
8: होइन हो, के खुल्यो हजुर?
7: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
8: ओहो, हो र?
7: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको दुई घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 9749917123, 9893584।
7: ड्राई क्लिनर्सको लागि एकमात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।
10: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
11: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
10: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
11: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
10: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
11: ए हो र?
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के तपाईँ आफ्नो जीवनमा केही कमी महसुस गर्नुभएको छ? त्यसो हो भने आउनुहोस् हामी वचनबाट निर्देशन प्राप्त गरौँ, किनकि पवित्र बाइबल वचन संग्रह 119 105 भन्दछ, तपाईँका वचन मेरो गोडाका निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। अबको समय बाइबलका वचनहरू सुनेर मनन गरौँ।
1: भजन संग्रह 41, बिरामी मानिसको प्रार्थना। त्यो धन्यको हो जसले निर्धाहरूको फिक्री गर्दछ, दुःखको दिनमा परम प्रभुले त्यसलाई छुटकारा दिनुहुन्छ। परम प्रभुले त्यसको रक्षा गर्नुहुनेछ र त्यसको जीवन जोगाउनुहुनेछ। उहाँले त्यसलाई पृथ्वीमा आशिष दिनुहुनेछ अनि त्यसलाई त्यसका शत्रुहरूको इच्छामा छोड्नुहुने छैन। परम प्रभुले त्यसलाई त्यसको बिरामीको ओछ्यानमा सम्हाल्नुहुनेछ अनि त्यसलाई फेरि स्वास्थ्य प्रदान गर्नुहुनेछ। मैले भने, हे परम प्रभु, ममाथि अनुग्रह गर्नुहोस्, मलाई निको पारिदिनुहोस्, किनकि मैले तपाईँको विरुद्धमा पाप गरेको छु। मेरा शत्रुहरू द्वेष साथ यसो भन्छन्, त्यो कहिले मर्ला र त्यसको नाउँ निशानै मेटिएला। जब मलाई हेर्न कोही आउँछ, त्यसले झुटो कुरा बोल्छ र त्यसको हृदयमा अधर्मका कुराहरू थुपार्छ। तब बाहिर गएर त्यसले मेरो निन्दाका कुरा फैल्याउँछ। मलाई घृणा गर्नेहरू सबै जम्मा भएर मेरो विरुद्धमा कानेकुसी गर्छन्। मेरो विरुद्धमा तिनीहरू यसो भन्दै मेरा अनिष्ट चिताउँछन्, त्यसलाई घातक रोगले पक्रेको छ, त्यो जहाँ पस्रेको छ त्यहाँबाट उठ्ने छैन। मैले भरोसा गरेको मेरो परम मित्र समेत, जसले मेरी रोटी खान्थ्यो, त्यसले मेरो विरुद्धमा लात उठाएको छ। तर हे परम प्रभु, म माथि कृपा गर्नुहोस्, मलाई खडा गर्नुहोस् र म तिनीहरूसँग बदला चुकाउन सकू। म जान्दछु तपाईँ मसँग प्रसन्न हुनुहुन्छ, किनकि मेरो शत्रु म माथि विजयी हुन सक्दैन। मेरो सत्यनिष्ठामा तपाईँले मलाई सम्हाल्नुहुन्छ र सदा सर्वदा तपाईँको उपस्थितिमा मलाई राख्नुहुन्छ। इजरायलका परमेश्वर परमप्रभुको सदा सर्वदा प्रशंसा होस्। आमेन अनि आमेन।
2: भजन संग्रह 42, जसरी हरिणले खोलाका पानीको तृष्णा गर्दछ, त्यसरी नै हे परमेश्वर, मेरो प्राणले तपाईँको तृष्णा गर्दछ। मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ। म कहिले गएर परमेश्वरलाई भेटु? मेरो आँसु रात दिन मेरो आहार बनेको छ र मानिसहरू लगातार मलाई भनिरहन्छन्, खोइ तेरा परमेश्वर। मेरा हृदयका कुराहरू पोख्याउँदा यी कुराहरूको मलाई सम्झना हुन्छ। म कसरी ती उत्सव मनाउने जनसमूहसित हर्ष र धन्यवाद साथ जाने र तिनीहरूको अगुवा भएर तिनीहरूलाई परमेश्वरको मन्दिर तर्फ लाने गर्थे। हे मेरो प्राण, त किन उदास हुन्छस् र मेरो अन्तस्करणमा त किन यति व्याकुल हुन्छस्? मेरो आशा परमेश्वरमा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्वर हुनुहुन्छ। अन्तस्करणमा मेरो मन उदास भएको छ, यसकारण म एर्दनको देशबाट र हेर्मोन र मिसारको डाँडाबाट तपाईँलाई सम्झनेछु। तपाईँका छहराको गर्जनमा सागरले सागरलाई पुकार्दछ, तपाईँका सम्पूर्ण छाल र तरङ्गहरूले मलाई छोपेका छन्। परम प्रभुले दिउँसो उहाँको प्रेम पठाइदिनुहुन्छ र राति उहाँको भजन मसित हुन्छ, जो मेरो जीवनका परमेश्वरलाई प्रार्थना हो। मेरा परमेश्वर, मेरो चट्टानलाई म भन्छु, तपाईँले किन मलाई बिर्सनु भएको छ? शत्रुहरूको थिचो मिचोमा परेर म किन शोक गरेर हिँडिरहनु पर्ने? मेरा हाडहरूमा घातक चोट पारे झैं मेरा शत्रुहरू मलाई गिल्ला गर्दै लगातार मलाई भन्छन्, खोइ त तेरा परमेश्वर। हे मेरो प्राण, त किन उदास हुन्छस् र मेरो अन्तस्करणमा त किन यति व्याकुल हुन्छस्? मेरो आशा परमेश्वरमा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरो उद्धारक र मेरा परमेश्वर हुनुहुन्छ।
1: भजन संग्रह 43, न्याय र मुक्तिको निम्ति प्रार्थना। हे मेरा परमेश्वर, मेरो निर्दोषता साबित गरिदिनुहोस् र भक्तिहीन जातिको विरुद्ध मेरो पक्षमा बोलिदिनुहोस्। मलाई छल गर्ने र दुष्ट मानिसहरूबाट छुटाउनुहोस्। तपाईँ मेरो परमेश्वर हुनुहुन्छ, मेरो किल्ला। मलाई किन तपाईँले त्याग्नु भएको छ? मलाई किन शत्रुहरूको अत्याचारमा परि विलाप गर्दै हिँड्नु पर्छ? तपाईँको ज्योति र तपाईँको सत्यता पठाइदिनुहोस्, तिनैले मलाई डोर्याउन्, तिनले नै मलाई तपाईँको पवित्र पर्वतमा त्यो बासस्थानमा पुर्याउन् जहाँ तपाईँ बास गर्नुहुन्छ। तब म परमेश्वरको वेदीमा जानेछु, मेरा परमेश्वर कहाँ, जो मेरो अति आनन्द र हर्ष हुनुहुन्छ। म बिडा बजाउँदै तपाईँको स्तुति गर्नेछु। हे परमेश्वर, हे मेरा परमेश्वर, हे मेरो प्राण, त किन उदास हुन्छस् र मेरो अन्तस्करणमा त किन यति व्याकुल हुन्छस्? तेरो आशा परमेश्वरमा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्वर हुनुहुन्छ।
2: भजन संग्रह 44, रक्षाको निम्ति प्रार्थना। हे परमेश्वर, हामीले आफ्नै कानले सुनेका छौँ, हाम्रा पिता पुर्खाहरूले हामीलाई भनेका छन्। तपाईँले प्राचीन कालमा उनीहरूका समयमा कस्ता कस्ता काम गर्नुभयो। तपाईँले आफ्नै बाहुलीले जातिहरूलाई धपाएर उनीहरूलाई बसाल्नुभयो। तपाईँले मानिसहरूलाई दमन गर्नुभयो र हाम्रा पिता पुर्खाहरूलाई वृद्धि गर्नुभयो। उनीहरूले तरवारको बलले देश जितेका होइनन्, न त उनीहरूको बाहुबलले उनीहरूले विजय हासिल गरेका हुन्। तपाईँकै दाहिने बाहुलीले, तपाईँकै पाखुराले र तपाईँका मुहारको प्रकाशले उनीहरू विजय भएका थिए, किनभने तपाईँले उनीहरूलाई प्रेम गर्नुहुन्थ्यो। तपाईँ मेरा राजा र परमेश्वर हुनुहुन्छ, जसले याकुबलाई विजय प्रदान गर्नुहुन्छ। तपाईँद्वारै हामी आफ्ना विरोधीहरूलाई पछाडि थपाउँछौँ। हाम्रा विरुद्धमा उठ्नेहरूलाई हामी तपाईँकै नाउँले कुल्चदछौँ। आफ्नो धनुमा म भरोसा गर्दिन, मेरो तरवारले मलाई विजय दिँदैन, तर तपाईँले हामीलाई हाम्रा शत्रुहरूमाथि विजय दिनुहुन्छ र हाम्रा विरोधीहरूलाई शर्ममा पार्नुहुन्छ। परमेश्वरमा नै हामी निरन्तर गर्व गर्छौँ र सदा तपाईँकै नाउँको प्रशंसा गर्नेछौँ। तर अब तपाईँले हामीलाई त्यागेर हामीलाई दिन तुल्याउनु भएको छ र तपाईँ हाम्रा सेनाहरूलाई साथ दिनुहुन्न। तपाईँले हामीलाई शत्रुहरूबाट पछि हट्ने तुल्याउनु भएको छ र हाम्रा विरोधीहरूले हामीलाई लुटेका छन्। तपाईँले अरूको आहार हुन भेडाहरू जस्तै हामीलाई त्यागिदिनु भएको छ र जाति जातिहरूका बीचमा हामीलाई तितर बितर पार्नु भएको छ। तपाईँले आफ्नो प्रजालाई नाम मात्रको मूल्यमा बेच्नु भएको छ र तिनीहरूको बिक्रीबाट तपाईँलाई कुनै लाभ भएको छैन। हाम्रा छिमेकीहरूका सामुन्ने तपाईँले हामीलाई निन्दाको पात्र बनाउनु भयो। हाम्रा वरिपरिका मानिसहरूका बीचमा हामीलाई तिरस्कार र उपहासको पात्र बनाउनु भएको छ। जातिहरूका बीचमा तपाईँले हामीलाई हाँसोको नमुना हुन दिनुभएको छ। मानिसहरूले हामीलाई देखेर मुन्टो हल्लाउँछन्। मेरो अपमान दिनभरि मेरो सामुन्ने रहन्छ र मेरो मोहडा शर्मले ढाकिएको छ। गिल्ला गर्ने र खिसी गर्नेहरूका वचनहरूले र प्रतिशोध गर्ने शत्रुहरूका कारणले मलाई यस्तो भएको छ। हामीले तपाईँलाई नबिर्से पनि, तपाईँको करार प्रति झुटा नभए तापनि यी सबै हामी माथि परिआएका छन्। हाम्रा हृदय तपाईँबाट विमुख भएका छैनन्, तपाईँको मार्गबाट हाम्रा पाइलाहरू चुकेका छैनन्, तर तपाईँले हामीलाई चुर पारेर स्याल बस्ने पाखा तुल्य बनाउनु भयो र हामीलाई घोर अन्धकारले ढाक्नु भयो। यदि हामीले हाम्रा परमेश्वरको नाउँ बिर्सेका भएदेखि र अन्य देव देवतातिर हाम्रा हात पसारेका भएदेखि के परमेश्वरले यो थाहा पाउनु हुने थिएन र? किनकि उहाँले हृदयका गुप्त कुरा जान्नुहुन्छ। तापनि तपाईँको खातिर हामी दिनभरि मारिन्छौँ, काटिने भेडाहरू जस्तै हामीहरू गनिएका छौँ। उठ्नुहोस् परम प्रभु, तपाईँ किन सुत्नुहुन्छ? जाग्नुहोस्, हामीलाई सदाको निम्ति नत्याग्नुहोस्। तपाईँ किन आफ्नो मुहार लुकाउनुहुन्छ र हाम्रा दुःख र हामी माथिको थिचोमिचो बिर्सनुहुन्छ? हामी त धुलोमै मिलिसकेका छौँ, हाम्रो शरीर माटोमै टाँसिसकेका छन्। उठ्नुहोस्, हामीलाई गुहार गर्नुहोस्, तपाईँको कहिले नटुङ्गिने प्रेमको कारण हाम्रो उद्धार गरिदिनुहोस्।
1: भजन संग्रह 46, परमेश्वर हाम्रो शरणस्थान र शक्ति। परमेश्वर हाम्रा शरणस्थान र शक्ति हुनुहुन्छ, संकष्टमा सधैँ हाजिर रहने सहायता। यसकारण हामी डराउने छैनौ, चाहे पृथ्वी उथल पुथल होस् वा पर्वतहरू समुद्रको गर्भमा खसुन्, चाहे समुद्र गर्जोस् र फिज काडोस् र चाहे त्यो उर्लेर आउँदा पर्वतहरू थर्कुन्। एउटा नदी छ जसका प्रवाहले परमेश्वरको नगर अर्थात् सर्वोच्च बास गर्नुहुने पवित्र स्थानलाई हर्षित तुल्याउँछ। परमेश्वर त्यसभित्र हुनुहुन्छ, त्यो खस्ने छैन। झिसमिसेमै परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछ। जाति जातिहरूमा कोलाहल छ, राज्यहरू पतन हुन्छन्। उहाँले आफ्नो स्वर उचाल्नुहुन्छ, पृथ्वी पग्लन्छ। सर्वशक्तिमान परम प्रभु हाम्रो साथमा हुनुहुन्छ, याकुबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ। आओ, परमप्रभुका काम हेर, उहाँले पृथ्वीमा ल्याउनु भएको उजाड अवस्था, उहाँले पृथ्वीको पल्लो छेउसम्मै युद्धहरू रोक्नुहुन्छ, उहाँले धनु भास्नुहुन्छ र भालाहरू टुक्रा टुक्रा पार्नुहुन्छ, उहाँले ढालहरूलाई आगोले भस्म पार्नुहुन्छ। शान्त हौ र म परमेश्वर हुँ भनी जान, जाति जातिहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु। सर्वशक्तिमान परमप्रभु हाम्रो साथमा हुनुहुन्छ, याकुबका परमेश्वर हाम्रो शरण स्थान हुनुहुन्छ।
2: भजन संग्रह 47। परमप्रभु सारा पृथ्वीका राजा, हे सबै जाति हो, ताली बजाओ, उच्च स्वरले परमेश्वरको जय जयकार गर। सर्वोच्च परमप्रभु कस्तो भययोग्य हुनुहुन्छ, सारा पृथ्वीका महान राजा। उहाँले जातिहरूलाई हाम्रो अधीनमा ल्याउनु भयो र मानिसहरूलाई हाम्रा पैताला मुनि पार्नु भयो। उहाँले हाम्रा निम्ति उत्तराधिकार छान्नु भयो, याकुबको गौरव, जसलाई उहाँले प्रेम गर्नुहुन्थ्यो। परमेश्वर आनन्दको ध्वनि साथ माथि उक्लनु भएको छ, परमप्रभु तुरैको आवाजसित जानु भएको छ। परमेश्वरको प्रशंसा गाओ, स्तुति गाओ, हाम्रा राजाको प्रशंसा गाओ, स्तुति गाओ, किनकि सारा पृथ्वीका राजा परमेश्वर नै हुनुहुन्छ। उहाँको निम्ति प्रशंसाको एउटा भजन गाओ। परमेश्वर जाति जातिहरूमाथि राज्य गर्नुहुन्छ, परमेश्वर आफ्नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ। अब्राहमका परमेश्वरको प्रजा झैं जाति जातिका शासकहरू भेला भएका छन्, किनकि पृथ्वीका राजाहरू परमेश्वरकै हातमा छन्। उहाँ अति उच्च हुनुहुन्छ।
3: बुटवलको आवाज, रेडियो छिमेकी।
2: भजन संग्रह 48। सियोनको सौन्दर्य र शक्ति। परमप्रभु महान र प्रशंसाको अति योग्य हुनुहुन्छ, हाम्रा परमेश्वरको नगरमा, उहाँको पवित्र पर्वतमा। उहाँको पवित्र पर्वत आफ्नो उचाइमा मनोहर छ, सारा पृथ्वीको लागि त्यो हर्ष बनेको छ। सापोनको परम उचाइ झैं सियोन पर्वत छ, महान राजाको नगर। परमेश्वर त्यसका किल्लाहरूमा हुनुहुन्छ अनि उहाँ त्यसको सुरक्षा हुनुहुन्छ भनी उहाँले देखाउनु भएको छ। जब राजाहरू भेला भए र दल बाँधी सँगै अघि बढे, तब तिनीहरूले त्यसलाई देखे र चकित भए, तिनीहरू आतंकित भए अनि भागे। त्यही नै तिनीहरू थरथरी काप्न लागे, प्रसव पीडामा परेकी स्त्री जस्तै तिनीहरू भए। तपाईँले तिनीहरूलाई तर्सिसका जहाजहरूलाई झैं पूर्वी बतासले नष्ट गर्नुहुन्छ। सर्वशक्तिमान परमप्रभुको नगरमा, हाम्रा परमेश्वरको सहरमा, हामीले जस्तो सुनेका छौँ त्यस्तै देखेका छौँ। परमेश्वरले त्यसलाई सदाको निम्ति सुरक्षित राख्नुहुन्छ। हे परमेश्वर, तपाईँको मन्दिरभित्र हामी तपाईँको अचुक कृपामाथि ध्यान गर्छौँ। हे परमेश्वर, तपाईँको नाउँ जस्तो छ त्यस्तै पृथ्वीको पल्लो छेउसम्मै तपाईँको प्रशंसा पुग्दछ। तपाईँको दाहिने बाहुले धार्मिकताले भरिएको छ, सियोन पर्वत हर्षित हुन्छ, यहुदाका गाउँहरू तपाईँका न्यायको कारण रमाउँदछन्। सियोनको चारैतिर हिँड र त्यसको परिक्रमा गर, त्यहाँका धरहराहरू गर्न, त्यसका पर्खालहरूलाई ध्यानसित हेर, त्यसका किल्लाहरू राम्ररी हेर र तिमीले पछि आउने पुस्तालाई बताउन सक, किनकि यिनै परमेश्वर हाम्रा सदा सर्वदाका परमेश्वर हुनुहुन्छ, उहाँ नै अनन्त कालसम्म हाम्रा अगुवा हुनुहुनेछ। भजन संग्रह 49। धन सम्पत्ति माथिका भरोसाको मूर्खता। हे सबै मानिसहरू हो सुन, संसारका सबै निवासीहरू हो सुन, उच्च र निज, धनी र गरिब सबै ध्यान देऊ। मेरो मुखले बुद्धिका कुरा बोल्नेछ, मेरो मनले बोलेका कुराले समझदारी प्रदान गर्नेछ। म एउटा हितोपदेशमा ध्यान दिनेछु, बीडा बजाएर म आफ्नो अर्को फुकाउनेछु। दुःखका दिन आउँदा अनि खेदो गर्नेहरूको दुष्टताले मलाई घेर्दा म किन डराउने? तिनीहरू आफ्नो सम्पत्ति माथि भरोसा राख्छन् र आफ्नो ठुलो धनराशिको अहंकार गर्छन्। कुनै मानिसले मोल तिरेर अर्कालाई कदापि छुटाउन सक्दैन, वा परमेश्वरलाई उसको जीवनको मोल त्यसले दिन सक्दैन। जीवनको मोल बहुमूल्य हुन्छ, कुनै भुक्तानी कहिले यथेष्ट हुँदैन। यस्तो कोही छैन जो सधैँ बाँचिरहन्छ र कहिले कुहुनु पर्दैन, किनकि सबैले देख्न सक्छन् कि बुद्धिमान मानिस पनि मर्दा रहेछन्, मूर्ख र विवेकहीन मानिसहरू पनि नष्ट हुन्छन्, र तिनीहरू आफ्ना धन सम्पत्ति अरूहरूका लागि छोड्छन्। तिनीहरूका चिहान सदाकाल तिनीहरूका घर हुन्छन्, पुस्तौसम्म तिनीहरूका वासस्थान हुनेछन्, यद्यपि तिनीहरूले आफ्नै नाउँमा जमिनको नाउँ राखेका थिए। तर मानिस आफूसँग धन सम्पत्ति भए पनि टिकिरहन सक्दैन, त्यो त नष्ट हुने पशुतुल्य छ। आफूमाथि भर पर्नेहरूको गति यस्तै हुन्छ र तिनीहरूका कुरालाई समर्थन गरेर तिनीहरूका पछि लाग्नेहरूको गति पनि यस्तै हुन्छ। तिनीहरूको अन्त्य भेडाको जस्तै चिहानमा हुन्छ, मृत्युले तिनीहरूलाई मिल्नेछ, बिहानै सोझहरूले तिनीहरूमाथि शासन गर्नेछन्। तिनीहरूका राजकीय महलदेखि टाढामा तिनीहरूका देह चिहानमा कुहिएर जानेछन्। तर परमेश्वरले मोल तिरेर मेरो प्राणलाई चिहानबाट छुटाउनु हुनेछ, उहाँले मलाई निश्चय नै ग्रहण गर्नुहुनेछ। कोही धनी भयो र त्यसको घरको गौरव बढ्यो भने तिमीहरू नडराओ, किनकि तू मर्दा त्यसले आफूसँग केही पनि लैजाने छैन, त्यसको गौरव त्यसको पछि पछि जाने छैन। त्यो बाँचुन्जेल आफूलाई त्यसले धन्यको ठान्यो, कारण मानिसहरूले कोही मानिसको उन्नति हुँदा त्यसको प्रशंसा गर्छन्। तापनि त्यो आफ्नो पिता पुर्खाको पुस्तामा मिल्न जानेछ, जसले फेरि कहिले जीवनको ज्योति देख्ने छैनन्। समस्त शक्ति नभएको धनी मानिस नष्ट हुने पशुतुल्य हो। भजन संग्रह 50। परमेश्वर साँचो न्यायाधीश सर्वशक्तिमान परमेश्वर परमप्रभु बोल्नुहुन्छ र सूर्यदेखि सूर्यास्तसम्म पृथ्वीलाई बोलाउनुहुन्छ। सौन्दर्यमा सिद्ध सियोनबाट परमेश्वर प्रकाशमान हुनुभएको छ। हाम्रा परमेश्वर आउनुहुन्छ र मौन बस्नुहुने छैन। उहाँको अघि एक भस्म गर्ने आगो छ र उहाँको चारैपट्टि प्रचण्ड आँधीबेहरी छ। आफ्नो प्रजाको इन्साफ गर्न उहाँले माथिको आकाश र पृथ्वीलाई बोलाउनुहुन्छ। ममा समर्पित हुने अनि बलि चढाएर मसँग करार बाँध्ने मेरा भक्तजनहरूलाई म कहाँ भेला गर। अनि स्वर्गले उहाँको धार्मिकताको घोषणा गर्दछ, किनकि परमेश्वर स्वयं न्यायाधीश हुनुहुन्छ। हे मेरो प्रजा सुन र म तसँग बोल्नेछु, हे इजरायल म तेरो विरुद्धमा गवाही दिनेछु, म परमेश्वर हुँ, तेरा परमेश्वर। तेरा बलिदानहरूका लागि म तलाई दोष दिन्न, वा तेरा होम बलिहरूका लागि जो निरन्तर मेरो सामुन्य छन्। तेरो गोठको साडे अथवा तेरा गोठहरूबाट बोकाको मलाई आवश्यकता छैन, किनकि जङ्गलको हरेक वस्तु र हजारौं डाँडाहरूका गाई वस्तु मेरी हुन्। पर्वतहरूको प्रत्येक पंक्षीलाई म चिन्छु र भूमिका सबै प्राणीहरू मेरी हुन्। म भोकै भए तापनि तलाई भन्ने थिइन, किनकि पृथ्वी र त्यसमा भएका यावत थोक मेरै हुन्। के म साँढेहरूको मासु खान्छु अथवा बाख्राहरूको रगत पिउँछु? परमेश्वरलाई धन्यवाद बलि चढा र सर्वोच्चलाई दिएको भाकल पूरा गर, र संकटको दिनमा मलाई पुकार र म तलाई छुटाउनेछु र तैले मेरो महिमा गर्नेछस्। तर दुष्टलाई परमेश्वरले भन्नुहुन्छ, मेरो व्यवस्था पाठ गर्ने तेरो के हक छ, वा तेरा ओठले मेरो खरारको कुरा गर्ने तेरो के अधिकार छ? त मेरो शिक्षालाई घृणा गर्दछस् र मेरा वचनलाई लत्याउँछस्। चोरलाई भेट्दा त चोरकै साथी हुन्छस् अनि त व्यभिचारीहरूको संगत गर्छस्। खराबी बोल्नेलाई त आफ्नो मुख चलाउँछस् र तेरो जिब्रोलाई छली कुराको लागि काममा लगाउँछस्। त निरन्तर आफ्नै भाइको विरुद्धमा बोल्छस् र तेरो साक्खै भाइको निन्दा गर्छस्। तैले यी सब काम गरेको छस् र म चुप लागे। तैले सोचिस म सर्वथा त जस्तै छु, तर म तलाई हप्काउनेछु र तेरै मुखको अघि तेरो दोष देखाउनेछु। हे परमेश्वरलाई बिर्सने हो, यो राम्ररी विचार गर, नत्र त म तलाई टुक्रा टुक्रा पार्नेछु अनि तलाई छुटाउने कोही पनि हुँदैन। धन्यवाद बलि चढाउनेले नै मेरो महिमा गर्दछ र त्यसले मार्ग सुधार्छ, यसरी म त्यसलाई परमेश्वरको मुक्ति देखाउनेछु। भजन संग्रह 51। पश्चातापको प्रार्थना। हे परमेश्वर, तपाईँको अचुक करुणा अनुसार म माथि कृपा गर्नुहोस्। तपाईँको अपार अनुकम्पामा मेरा अपराधहरू मेटिदिनुहोस्। मेरो सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस् र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस्। किनकि मेरा अपराधहरू म जान्दछु र मेरो पाप सदा मेरो सामान्य छ। तपाईँको विरुद्धमा, केवल तपाईँकै विरुद्धमा मैले पाप गरेको छु र तपाईँको दृष्टिमा जे खराबी छ त्यही गरेको छु। यसै कारण बोल्नुहुँदा तपाईँ ठिक प्रमाणित हुनुहुन्छ र न्याय गर्दा तपाईँ न्यायी ठहरिनुहुन्छ। साँच्चै म जन्मदा नै पापी थिएँ र मेरो आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ। निश्चय नै हृदयको सत्यता तपाईँ चाहना गर्नुहुन्छ। अन्तस्करणमा तपाईँ मलाई बुद्धिका कुरा सिकाउनुहुन्छ। यी सबले मलाई शुद्ध पार्नुहोस् र म शुद्ध हुनेछु। मलाई धुनुहोस् र म हिउँभन्दा सेतो हुनेछु। मलाई हर्ष र उल्लास सुन्न दिनुहोस् र तपाईँले चूर्ण पारिदिनुभएका हड्डीहरू आनन्दित हुन्। मेरा पापहरूदेखि आफ्नो मुख लुकाउनुहोस् र मेरा सारा धर्महरू मेटिदिनुहोस्। हे परमेश्वर,
1: ममा शुद्ध हृदय सिर्जनुहोस् र म भित्र एउटा स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्। मलाई तपाईँको उपस्थितिबाट नहटाउनुहोस् न त मबाट तपाईँका पवित्र आत्मा लैजानुहोस्। तपाईँको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस् र मलाई सम्हाल्ने इच्छुक आत्मा दिनुहोस्। तब अपराधीहरूलाई म तपाईँका मार्गको शिक्षा दिनेछु र पापीहरू तपाईँतर्फ फर्कनेछन्। हे परमेश्वर, हे मेरो उद्धारकर्ता, हे परमेश्वर, हे मेरा उद्धारकर्ता परमेश्वर, मलाई रक्तपातको दोषबाट छुटकारा दिनुहोस् र मेरो मुखले तपाईँको धार्मिकताको स्तुति गाउनेछु। हे परम प्रभु, मेरो ओठ खोलिदिनुहोस् र मेरो जिब्रोले तपाईँको प्रशंसाको घोषणा गर्नेछ, किनकि तपाईँ बलिमा प्रसन्न हुनुहुन्न, नत्र त म बलि चढाउने थिए। होम बलिमा तपाईँ खुसी हुनुहुन्न, तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो। हे परमेश्वर, तोडिएको र पश्चातापी हृदयलाई तपाईँ तिरस्कार गर्नुहुन्न। तपाईँको इच्छा अनुसार सियोनको भलाइ गर्नुहोस्, यरुसलेमका पर्खालहरू निर्माण गरिदिनुहोस्। तब तपाईँलाई प्रसन्न पार्न धार्मिकताका बलिहरू चढाइनेछन्। सम्पूर्ण होम बलि र साँडेहरू तपाईँको वेदीमा चढाइने।
2: भजन संग्रह 52, परमेश्वरको अनुग्रह र न्याय। हे शक्तिशाली मानिस, तिमी किन खराबीमा अहंकार गर्दछौ? सारा दिन तिमी किन अहंकार गर्दछौ? तिमी जो परमेश्वरको दृष्टिमा अपमानित छौ, ए छली काम गर्ने, तिम्रो जिब्रो धारिलो छुरा जस्तै छ, त्यसले विनाशको युक्ति निकाल्दछ। असल भन्दा खराब तिमी रुचाउँछौ र साँचो कुरा बोल्नु भन्दा बरु ढाट्नु तिमीलाई मन पर्छ। त छली जिब्रो, सबै विनाशकारी कुराहरू त मन पराउँछस्। परमेश्वरले निश्चय तँलाई सदाको निम्ति नाश गर्नुहुनेछ। उहाँले तँलाई तानेर तेरो निवास स्थानबाट निकाल्नुहुनेछ र जिउँदाको भूमिबाट तँलाई जरे समेत उखेल्नुहुनेछ। धर्मीहरू यो देखेर भयभीत हुनेछन्, तिनीहरूले यसो भनी त्यसको हाँसो उडाउनेछन्, हेर यो मानिस जसले परमेश्वरलाई आफ्नो आश्रय बनाएन तर आफ्ना धन सम्पत्तिको प्रशस्ततामा भरोसा राख्यो र अरूलाई विनाश गरी बलियो भयो। तर म चाहिँ परमेश्वरको भवनमा हरियो जैतुनको वृक्ष समान छु। म परमेश्वरको कहिले नटुङ्किने प्रेममा सदा सर्वदा भरोसा राख्छु। तपाईँले जे गर्नु भएको छ त्यसको निम्ति म सदा सर्वदा तपाईँको स्तुति गर्नेछु। म तपाईँको नाउँ माथि भरोसा गर्नेछु, किनकि तपाईँको नाउँ असल छ। तपाईँका भक्तजनहरूको उपस्थितिमा म तपाईँको प्रशंसा गर्छु।
3: The best radio, radio छिमेकी।
2: भजन संग्रह 53, मानिसहरूको दुष्टता। मूर्खले आफ्नो मनमा भन्छ ईश्वर छँदै छैन, तिनीहरू भ्रष्ट भएका छन् र तिनीहरूका चाल घृणास्पद छन्। यस्तो कोही पनि छैन जसले असल गर्दछ। परमेश्वर स्वर्गबाट मानिसका सन्तानलाई हेर्नुहुन्छ। यो जान्नलाई कि समझदार हुने र परमेश्वरलाई खोज्ने कोही छ? सब मानिसहरू भड्की गएका छन्, तिनीहरू सबै एकसाथ भ्रष्ट भएका छन्। कसैले असल गर्दैन, असल गर्ने एकजना पनि छैन। के दुष्ट काम गर्नेहरूले कहिल्यै सिक्ने छैनन्? रोटी खाए जे तिनीहरूले मेरा मानिसहरूलाई भक्षण गर्छन् र परमेश्वरको पुकार गर्दैनन्। जहाँ डरको केही कारण थिएन त्यहाँ नै तिनीहरू भयले व्याकुल भए। परमेश्वरले तिमीहरूलाई आक्रमण गर्नेहरूका हड्डीहरू तितर बितर पार्नुभयो, तिनीहरूलाई तिमीले शर्ममा पार्यौ, किनभने परमेश्वरले तिनीहरूलाई घृणा गर्नु भएको थियो। इजरायलको उद्धार सियोनबाट आएको भए कति असल।

0: तपाईँलाई स्वेच्छाको बलि चढाउनेछु। हे परमप्रभु, म तपाईँका नामको प्रशंसा गर्नेछु किनकि त्यो असल छ। किनकि उहाँले मलाई सबै कष्टहरूबाट छुटाउनु भएको छ। मैले मेरा शत्रुहरूलाई विजयको दृष्टिले हेरेको छु।
1: भजन संग्रह एक, साँचो आनन्दको सिद्ध मार्ग। धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन अनि गिल्ला गर्नेहरूको संगतमा बस्दैन, तर परमप्रभुको व्यवस्थामा नै त्यो खुसी रहन्छ र त्यसले दिन रात उहाँको व्यवस्थामा मनन गर्छ। त्यो खोलाको किनारमा रोपेको बोट जस्तै हुन्छ जसले आफ्नो ऋतुमा फल दिन्छ अनि जसको पात कहिले ओइलाउँदैन। त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ। दुष्टहरू त्यस्ता हुँदैनन्, तिनीहरू बतासले उडाएर लैजाने भूस जस्तै हुन्छन्। यसकारण दुष्टहरू न्यायको दिनमा टिक्ने छैनन् र पापीहरूले धर्मीहरूको सभामा स्थान पाउने छैनन्, किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ तर दुष्टहरूको मार्ग नष्ट हुनेछ। भजन संग्रह दुई, परमप्रभुले अभिषेक गर्नुभएको राजा। जाति जातिहरू किन षड्यन्त्र रच्छन् र मानिसहरू किन व्यर्थका जाल रच्छन्? परमप्रभु र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन् र शासकहरू आपसमा सल्लाह गर्छन्। तिनीहरू भन्छन्, हामी उनीहरूका साङ्लाहरू छिनालौ र उनीहरूका बन्धनहरू फुकाऊ। स्वर्गमा विराजमान हुनुहुने चाहिँ हाँस्नुहुन्छ, परमप्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ। तब आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनुहुनेछ र आफ्नो बल्दो कोपमा तिनीहरूलाई यसो भन्दै त्रस्त पार्नुहुनेछ, मैले आफ्नो पवित्र पर्वत सियोनमा मेरो आफ्नो राजालाई नियुक्त गरेको छु। परमप्रभुको यो आदेश म घोषणा गर्नेछु। उहाँले मलाई भन्नुभयो, तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु। मसँग माग र म जातिहरूलाई तिम्रो उत्तराधिकार तुलाइदिनेछु र समस्त पृथ्वी तिम्रो निजी सम्पत्ति तुलाइदिनेछु। फलामको राजदण्डले तिमीले तिनीहरूमाथि शासन गर्नेछौ र कुमालेको भाँडालाई झैं तिमीले तिनीहरूलाई चकनाचुर पार्नेछौ। यसकारण हे राजा हो, बुद्धिमान हो, पृथ्वीका शासक हो, सावधान भय मानेर परमप्रभुको सेवा गर र कम्पन साथ आनन्द मनाऊ। पुत्रलाई चुम्बन गर, नत्र त उहाँ रिसाउनु हुनेछ र तिमीहरू बाटेमा नष्ट हुनेछौ, किनभने उहाँको कोप चाँडै दन्कन्छ। ती सबै धन्य हुन् जो उहाँको शरण पर्दछन्। भजन संग्रह तीन, सहायताको निम्ति बिहानको प्रार्थना। आफ्नो छोरो अब्सालोमदेखि भाग्दा दाउदको भजन। हे परमप्रभु, मेरा शत्रुहरू कति धेरै छन्, मेरो विरुद्धमा उठ्नेहरू धेरै छन्, मेरो विषयमा धेरैले भनिरहेका छन्, परमेश्वरले त्यसलाई सहायता गर्नुहुने छैन। तर हे परमेश्वर, तपाईँ मेरो वरिपरि एक ढाल हुनुहुन्छ, तपाईँ मेरो गौरव र मेरो शिर उच्च पारिदिने हुनुहुन्छ। म चर्को स्वरले परमप्रभुमा पुकार गर्दछु र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्छ। म पल्टन्छु र निदाइहाल्छु, म फेरि बिउजन्छु, किनभने परमप्रभुले नै मलाई सम्हाल्नुहुन्छ। मेरो विरुद्धमा मेरा चारैतिर घेरा हाल्ने 10,000 शत्रुहरूसँग पनि म डराउने छैन। हे परमप्रभु, उठ्नुहोस्, हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्, मेरा सबै शत्रुहरूका गालामा चड्काउनुहोस्, दुष्टहरूका दाँत फाँचिदिनुहोस्। छुटकारा परमप्रभुबाट आउँछ, तपाईँको आशीर्वाद तपाईँका प्रजामाथि रहोस्। भजन संग्रह चार, सहायताको निम्ति साँचको प्रार्थना। संगीत निर्देशकको निम्ति तार वाद्यमा दाउदको भजन। हे धार्मिक परमेश्वर, मेरा रक्षक, मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्, संकष्टमा पर्दा मलाई आश्रय दिनुहोस्, म माथि अनुग्रह गर्नुहोस् र मेरा प्रार्थना सुन्नुहोस्। हे मानिस हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्म लाजमा परिवर्तन गर्नेछौ? कहिलेसम्म तिमीहरू व्यर्थका कुराहरू रुचाउनेछौ र असत्य देवताहरूको पछि लाग्नेछौ? तिमीहरूलाई थाहा होस्, परमप्रभुले भक्तजनहरूलाई आफ्नो निम्ति छुटाउनु भएको छ। मैले पुकार गर्दा परमप्रभुले सुन्नुहुन्छ। रिसमा पर्दा पाप नगर, ओछ्यानमा सुत्दा आआफ्नो हृदयभित्र तलास गर र शान्त रहौ। उचित बलिदानहरू चढाओ र परमप्रभुमा भरोसा राख। धेरैले सोध्दैछन्, हामीलाई कसले केही असल कुरा देखाउन सक्छ? हे परमप्रभु, तपाईँका मुहारको ज्योति हामी माथि प्रकाशित गर्नुहोस्। तिनीहरूका अन्न र नयाँ दाखमध्येको प्रशस्ततामा हुने आनन्द भन्दा बढी आनन्दले तपाईँले मेरो हृदय भर्नु भएको छ। शान्तिमा म पल्टनेछु र निदाउनेछु, किनकि हे परमप्रभु, तपाईँले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।

0: भजन संग्रह 5 सुरक्षाको निम्ति प्रार्थना, संगीत निर्देशकको निम्ति बाँसुरीको साथमा गाउने दाउदको भजन। हे परम प्रभु, मेरा वचनहरूमा कान थाप्नुहोस्, मेरो सुस्केरामा ध्यान दिनुहोस्। हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो दुहाई सुनिदिनुहोस्, किनकि तपाईँमा नै म प्रार्थना गर्दछु। हे परम प्रभु, बिहानै तपाईँले मेरो स्वर सुन्नुहुन्छ, सबैले तपाईँको अघि मेरो प्रार्थना राख्दछु र आशामा पर्खन्छु। तपाईँ दुष्टतामा प्रसन्न हुने परमेश्वर हुनुहुन्न, खराबी तपाईँमा बास गर्न सक्दैन, घमण्डी मानिस तपाईँको सामु टिक्नै सक्दैन। दुष्ट काम गर्नेहरू सबैलाई तपाईँ घृणा गर्नुहुन्छ, झुट बोल्नेहरूलाई तपाईँ नाश गर्नुहुन्छ। परम प्रभुले हत्याराहरू र छल गर्नेहरूलाई घृणा गर्नुहुन्छ, तर म चाहिँ तपाईँको अपार कृपाको कारणद्वारा तपाईँको भवनभित्र पस्नेछु, भक्ति साथ तपाईँको पवित्र मन्दिरतिर फर्की दण्डवत गर्नेछु। हे परम प्रभु, मेरा शत्रुहरूका कारणले गर्दा तपाईँको धार्मिकतामा मलाई दोहोर्याउनुहोस्, तपाईँको मार्ग मेरो सामुन्य सोझो पारिदिनुहोस्। तिनीहरूको मुखमा सत्यता छैन अनि तिनीहरूको हृदय दुष्टताले भरिएको छ, तिनीहरूको घोक्रो खुल्ला चिहान हो अनि आफ्नो जिब्रोले तिनीहरू छलका कुरा बोल्छन्। हे परमेश्वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्, आफ्नै जाल तिनीहरूका पतनको कारण होस्, तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्यागी दिनुहोस्, किनकि तिनीहरूले तपाईँको विरुद्धमा विद्रोह गरेका छन्। तर तपाईँमा शरण लिनेहरू चाहिँ रमाउन् र तिनीहरू सधैँ हर्षले गाउन्। तपाईँले नै तिनीहरूको रक्षा गर्नुहोस् र तपाईँको नाउँलाई प्रेम गर्नेहरू तपाईँमा आनन्दित हुन्, किनकि हे परम प्रभु, तपाईँले धर्मीहरूलाई आशिष दिनुहुन्छ, ढालले रक्षा गरे झैं आफ्नो कृपा दृष्टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ।
1: तपाईँहरूलाई मनपर्ने रेडियो एफएम स्टेशन रेडियो छिमेकी 107.2 मेगाहर्जमा
0: भजन संग्रह 6 संकष्टमा कृपाको निम्ति प्रार्थना। हे परम प्रभु, तपाईँको क्रोधमा मलाई नहप्काउनुहोस्, तपाईँको रोषमा मलाई तार्न नदिनुहोस्, ममा दया गर्नुहोस् हे परम प्रभु, किनभने म अति दुर्बल छु। हे परम प्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरूमा पीडा छ, मेरो प्राण पनि साह्रै बेचैनीमा छ। कहिलेसम्म हे परम प्रभु, कहिलेसम्म पर्खनु, मतिर फर्कनुहोस् हे परम प्रभु, मेरो प्राणलाई छुटकारा दिनुहोस्, तपाईँको अचूक कृपाको खातिर मेरो उद्धार गरिदिनुहोस्। मृत्युमा तपाईँको सम्झना हुँदैन, पातालमा कसले तपाईँको प्रशंसा गर्न सक्छ र आफ्नो आर्तनादले थाकेर म लाचार भएको छु। हरेक रात म रोएर मेरो ओछ्यान भिजाउँछु, शोकले गर्दा मेरा आँखा धमिला भएका छन्, मेरा शत्रुहरूले गर्दा ती कमजोर भएका छन्। हे सबै कुकर्मी हो, मबाट पर हट, किनकि म रोएको परमप्रभुले सुन्नु भएको छ। परमप्रभुले कृपाको निम्ति मेरो पुकार सुन्नु भएको छ, मेरो प्रार्थना परमप्रभुले ग्रहण गर्नुहुन्छ। मेरा सबै शत्रुहरू शर्ममा पर्नेछन् र ज्यादै घबराउनेछन् र पलभरमा लज्जित भएर पछि हट्नेछन्।
2: रेडियो छिमेकीमा यहाँहरूलाई स्वागत छ।
3: In the book of Nahum, 1 verse 7, it says, "The Lord is good. When trouble comes, He is a strong refuge, and He knows everyone who trusts in Him." That was Nahum 1 verse 7.

0: खुल्यो खुल्यो खुल्यो
1: होइन हो के खुल्यो हजुर?
0: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
1: ओहो हो र?
0: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 97 49 17 23, 98 13 59 84 72।
0: ड्राई क्लिनर्सको लागि एकमात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।
3: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: हस गुरुआमा।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: You are listening to Radio Chimeki.
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

जय मसीह अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाइमा बसिरहनु भएका तपाईँ तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा सञ्चालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाईँ हाम्रो दैनिक जीवनका तितामिठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाईँ पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौँ। आउनुहोस् कार्यक्रमलाई सुरु गरौँ एउटा आशिषित भजनबाट।

0: आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईँहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ
1: सालोम मण्डलीका एल्डर सेत तामाङ।
0: अब सुनौ परमेश्वरको जीवित वचन।
2: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीको सुसमाचार 9:14-17 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनेर। हामी यसरी पाठ गरौँ। तब युहन्नाका चेलाहरू उहाँ कहाँ आए र उहाँलाई सोधे, किन हामीहरू र फरिसीहरू उपवास बस्दछौँ तर तपाईँका चेलाहरू उपवास बस्दैनन्? यीशुले तिनीहरूलाई भन्नुभयो, जबसम्म दुल्हा जन्तीहरूसँग रहन्छन् के तिनीहरू शोक मनाउँछन् र? तर ती दिन आउनेछन् जब दुल्हा तिनीहरूबाट लगिनेछन्, तब तिनीहरू उपवास बस्नेछन्। कसैले पुरानो वस्त्र नयाँ कपडाको टालो टाल्दैन, किनकि नयाँ टालोले वस्त्रलाई फटाउँछ र वस्त्र झन बढी फाट्छ। कसैले पुरानो छालाको मसकमा नयाँ दागमध्ये राख्दैन, नत्र त मसक फुट्छ र दागमध्ये पोखिन्छ र मसक नष्ट हुन्छ। तर नयाँ दागमध्ये नयाँ छालाको मसकमा राखिन्छ र दुवै जोगिन्छन्। आदरणीय श्रोता, यो खण्डमा हामीले उपवासको अर्थ बुझेर उपवास बस्नेहरूलाई आनन्द हुन्छ भन्ने विषयमा हामी चर्चा गर्नेछौँ र यसमा विवरणहरू हामी हेर्नेछौँ। लेखकले यहाँनिर रीतिथितिभन्दा माथि उठ्नु क्रिस्चियनहरूको दायित्व हो भन्ने कुरा पनि यहाँ हामी देख्न सक्छौँ। र युहन्नाका चेलाहरू यीशु कहाँ आएर उहाँलाई सोधे, प्रश्न गरे, किन हामीहरू र फरिसीहरू उपवास बस्दछौँ तर तपाईँका चेलाहरू उपवास बस्दैनन्? र यो प्रश्न युहन्नाका चेलाहरूले गरेका थिए। युहन्नाका चेलाहरू चाहिँ विशेष गरेर पुरानो करारमा उनीहरू विश्वास गरेका थिए र त्यो बेलामा यीशु प्रभु आउनुभन्दा अगाडि फरिसीहरू र युहन्ना, बप्तिसा दिने युहन्ना र उनीहरूको चेलाहरू पनि व्यवस्थामा नै उनीहरू लागिरहन्थे र व्यवस्था अनुसार नै उनीहरूले उपवास बस्ने गर्दथ्यो र व्यवस्थामा बस्ने उपवास चाहिँ उनीहरूले खाना नखाइकन र उनीहरूको जुन रीति अनुसार उनीहरूले समय समयमा उनीहरूले उपवास बस्ने गर्दथे र यो एउटा रीति रिवाजको रूपमा उनीहरूले उपवास बसेका थिए र उनीहरूको उपवास एउटा रीतिमा आधारित थिए र उनीहरूले त्यो गर्नु नै पर्छ भन्ने उनीहरूले यो बाध्यता बनाएको थियो र यो उनीहरूले यो उपवासलाई रीतिको रूपमा अथवा पुरानो समयमा जुन अभ्यास गरिएको थियो यीशु प्रभु आउनुभन्दा अगाडि जुन तरिकाले मानिसहरूले उपवास बस्दथे त्यही नै उनीहरूले पछ्याइराखेका थिए। यीशु आउनुभन्दा अगाडि जुन तरिकाले उपवास फरिसीहरू, सदुसीहरू, शास्त्रीहरूले र युहन्नाका चेलाहरू, उहाँका बप्तिसा दिने युहन्नाका चेलाहरूले पनि यो अभ्यास गरिरहेका थिए, उपवासलाई उनीहरूले एउटा धार्मिक विधिको रूपमा अथवा नियमको रूपमा उनीहरूले पालन गर्दै आइरहेका थिए। तर यीशुका चेलाहरूले उपवास किन बस्दैनन् भन्ने प्रश्न गरिराखेका थिए, किनभने यीशुका चेलाहरू यीशुसँगै हिँडुल गरिरहेका थिए र यीशुसँगै सिक्ने काम गरिरहेका थिए, दिन रात उनीहरू यीशुसँगै सिकिराखेका थिए र यीशु ख्रिस्टलाई उनीहरूले विश्वास गरेको कारण, यीशु प्रभुको पछि पछि उनीहरू लागेको कारणले उनीहरूले ती विगतका दिनहरूमा जुन अभ्यास गरेका थिए उपवासका अभ्यासहरू, ती सबै उनीहरूले छोडेका थिए। त्यसै कारणले उनीहरूले प्रश्न गरेका थिए अनि यीशुले चाहिँ तिनीहरूलाई भन्नुभयो, जबसम्म दुला जन्दीहरूसँग रहन्छन् के तिनीहरू शोक मनाउँछन् र भन्ने प्रश्न उहाँले गर्नुभयो। एउटा दुलहासँग र जन्तीसँग कुरा गर्नु, किनभने दुलहा र जन्ती दुईटा एकदमै मिलापमा छन् र जन्ती र दुलहाको बीचमा एउटा विशेष सम्बन्ध हुन्छ। जब दुलहा हुन्छ तब जन्ती हुन्छ, जन्ती चाहिँ दुलहाको लागि आवश्यक हुन्छ र यसरी यो सम्बन्धमा यो उदाहरण दिएर यीशुले उपवास कहिले बस्ने, उपवास किन बस्ने, उपवासको अर्थ के हो भन्ने कुरामा यीशु प्रभुले यो प्रश्नको उत्तर दिनुहुँदाखेरि अचम्मको कुरा हामी यहाँ देख्छौँ, किनभने यीशु प्रभुले यही कुरा स्पष्ट पार्नुभयो कि जबसम्म दुल्हा जन्दीसँग रहन्छन् के तिनीहरू शोक मनाउँछन् र मनाउँदैनन्, तर ती दुल्हा आउनेछन्, जब दुल्हा तिनीहरूबाट लगिन्छ तब तिनीहरू उपवास बस्नेछन् र उपवास कहिले बस्नुपर्ने रहेछ, जब दुल्हा अलग हुन्छन् तब दुल्हाको निम्ति उनीहरू उपवास बस्ने गर्दछ। र आज हजुरहरूले पनि उपवासको कुराहरू गरिराख्नु भएको छ र उपवास बस्दाखेरि कुन अर्थमा उपवास बस्ने भन्ने कुरा बाइबल धर्मशास्त्रले सिकाउनु भएको अनुसार गर्नुपर्ने हुन्छ र धेरैले रीतिको रूपमा मात्रै र यो उपवास बस्दाखेरि मानिसहरूले देखुन् भन्ने हिसाबले र मानिसहरूलाई थाहा दिएर उपवास बस्ने गर्दछ र उपवास मानिसहरूले देखुन् भन्ने हेतुले उपवास बसिरहेको अवस्थाहरू थियो र मानिसहरूबाट प्रशंसा पाउने हिसाबले उपवास बस्ने गर्दथ्यो र यीशु प्रभुले यो तरिकाले उपवास नबस्नु भनेर पनि अर्को ठाउँमा सिकाउनु भएको छ। मानिसहरूले थाहा नपाउने किसिमले उपवास बस्नु भनेर यीशु प्रभुले सिकाउनु भएको थियो र आज यो खण्डमा चाहिँ यीशुले आफूलाई दुल्हाको रूपमा प्रस्तुत गर्दै दुल्हा साथमा हुन्छन् भने, जन्तीहरूसँग हुन्छन् भने शोकको घडी हुँदैन, त्यहाँनिर समस्या हुँदैन, यो भनेको भोजन खाने समय हो, यो भनेको सँगै रमाउने समय हो। उपवास भनेको त कुनै एउटा विषयलाई लिएर त्यसको लागि मानिसहरूले उपवास बस्ने, कुनै कुराहरू प्राप्त गर्नका लागि, कुनै कुराहरूको लागि जोड दिनका लागि र आफ्नो शरीरलाई भोजन रहित बनाएर त्यही कुरामा मात्रै जोड दिएर, त्यो कुरा जुन विषय हो त्यो विषयमा मात्रै जोड दिएर, विशेष प्रभुको चरणमा बसेर एउटा गरिने उपवास हो र यीशु प्रभुले यहाँ उनीहरूको जुन अभ्यास थियो कि मानिसहरूले देखुन् भन्ने किसिमले एउटा रीतिको रूपमा उपवास बसिराख्नु भएको थियो, उहाँले चाहिँ यहाँ त्यसलाई यस प्रकारले पनि भन्नुभयो, कसैले पुरानो वस्त्रमा नयाँ कपडाको टालो टाल्दैन, किनकि नयाँ टालोले वस्त्रलाई फटाउँछ र वस्त्र झन् बढी फाट्छ। यो वास्तविकता नै हो। पुरानो वस्त्रमा नयाँ कपडा टालो टाल्दैन, किनभने नयाँ र पुरानो अब सँगै चल्दैन, सँगै मिल्दैन, किनभने नयाँले पुरानोलाई फटाउँछ अथवा नयाँ टालोले वस्त्रलाई फटाउँछ, वस्त्र झन् फाट्छ, बढी फाट्छ। र अर्को कुरा, कसैले पुरानो छालाको मशकमा नयाँ दागमध्ये राख्दैन र कुनै एउटा पुरानो भाँडामा, एउटा थोत्रो भाँडामा नयाँ कुराहरू राख्न मानिसले चाहँदैन, किनभने त्यो नयाँ कुरा पुरानोमा राख्न साथ त्यसको रूप नै फरक हुन्छ। यहाँ त के भन्छ भने मशक फुट्छ र दागमध्ये पनि पोखिन्छ भन्या छ, मशक पनि नष्ट हुन्छ भन्या छ, किनभने नयाँ दागमध्ये चाहिँ नयाँ छालाको मशकमा नै राख्नुपर्छ र दुवै जोगिन्छ भन्ने कुरा यीशु प्रभुले ल्याउँदै गर्नु हुँदाखेरि के भन्नु खोज्नु भएको छ भन्दाखेरि, उपवासलाई उनीहरूले मानिसहरूले देखुन् भन्ने हिसाबले उपवास बस्दा थिए भने उनीहरूको उपवास एउटा रीति थितिमा सीमित भएको देखिन्छ। तर यीशु प्रभुले चाहिँ आफ्नो बारेमा स्पष्ट बताउँदै अब यीशु प्रभुलाई विश्वास गर्ने व्यक्तिहरूले नयाँ तरिकाले उपवास बस्ने। यीशु प्रभुले भन्नुभयो, जब तिमीहरू उपवास बस्छौ कसैले पनि थाहा नपाओस्, आफ्नो मुखहरू धोएर तेल कपालमा तेल लगाएर, एउटा यस्तो कि एउटा शोक होइन, अब कुनै कुराको लागि अब चिन्ता गर्नु पर्दैन, त्यो हिजोको जस्तो गरेर आज यीशु ख्रिस्ट आइसक्नु भएपछि, यीशु ख्रिस्टसँगै जिउन थालेपछि, उहाँलाई विश्वास गर्न थालेपछि नयाँ छालामा अथवा नयाँ दागमध्ये नयाँ छालाको मशकमा राखेको जस्तै हुन्छ भन्ने कुरा यहाँ देखिन्छ। यीशुलाई विश्वास गर्नेहरूले अब यीशु ख्रिस्टको सबै आदेशहरू पालन गर्यो भने, उहाँको वचन अनुसार जिउन जान्यो भने सबै कुरा ठिक हुन्छ भन्ने कुरा यीशु प्रभुले सिकाउनु भयो। पुरानो कुराहरू जो पुरानो करारमा जसरी उनीहरूले बसिरहे, जुन उपवास बस्दथ्यो त्यो उपवासलाई अब नयाँ तरिकाले उपवास बस्नुपर्छ। यीशु ख्रिस्ट यो संसारमा नआउनु हुँदाखेरि उनीहरूले जुन तरिकाले उपवास बस्दथ्यो, अब यीशु प्रभु यो संसारमा आइसक्नु भएपछि उहाँको उहाँमाथिको विश्वासले मानिसहरूले आनन्द जीवन पाउँछन्। यीशु प्रभुलाई विश्वास गरिसकेपछि उनीहरूको जीवन नयाँ हुन्छ र यीशु प्रभुमा विश्वास गर्नेहरूले नयाँ जीवन पाउँछन् र यीशु प्रभुलाई विश्वास गर्नेहरूको जीवनमा नयाँ पवित्र आत्मा उनीहरूले प्राप्त गर्नेछन् र उनीहरूले नयाँ जीवन पाएर उनीहरूले जीवनमा आनन्दित भएर उनीहरू जिउनेछन्। अब उपवासले पनि मानिसहरूलाई अर्थ आनन्द दिन्छ, त्यो चाहिँ उपवासको अर्थ बुझेर उपवास बस्नेहरूलाई आनन्द हुन्छ भन्ने कुरा हामी यहाँ देख्छौँ। आदरणीय श्रोता, यहाँनिर हामी के देख्छौँ, लेखकले उपवास बस्ने सम्बन्धमा बुझाउन खोजेको देखिन्छ। फरिसीहरू र योहन्नाका चेलाहरूले उपवास बस्ने कुरामा निरन्तरता दिएको देखिन्छ, तर यीशुको चेलाहरूले उपवास बसेको देखिँदैन। योहन्नाका चेलाहरूले यीशुसँग कुरा गर्न लागेको कुरा देखे पनि यीशुले तिनीहरूलाई जवाफ दिएको देखिन्छ र यीशु ख्रिस्टले अब उहाँलाई विश्वास गर्नुपर्छ। यीशुलाई विश्वास गरिसकेपछि उनीहरूको उपवासको ढङ्ग शैली पनि परिवर्तन हुन्छन्। यीशुलाई विश्वास गरिसकेपछि उनीहरूको जीवनमा भित्र परिवर्तन ल्याउँछ र आनन्द जीवन उनीहरूले प्राप्त गर्छन् र उनीहरूले साँचो उपवास उनीहरूले बस्न सक्छन् र उनीहरूको उपवास चाहिँ सत्यता बुझेर मात्रै उनीहरूले बस्न सक्छन्। त्यसकारणले आउनुहोस्, यीशुको नाउँमा विश्वास गरौँ, र उपवासको सत्यतालाई बुझेर उपवास बस्ने गरौँ। यति भन्दै आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईँलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बिट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर
1: 98510 38516 र 98685533
0: जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द

0: आत्मिक गीत संगीत र वचन सुन्नका लागि
1: सुन्नुहोस् रेडियो छिमेकी 107.2 मेगाहर्ज।
2: Philippians 4 verse 6 says, "Don't worry about anything. Instead, pray about everything. Tell God what you need and thank Him for all He has done." That was Philippians 4 verse 6.
3: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
4: साहसपूर्वक प्रार्थना गर्नुहोस्। तेस्रो भाग जयमसी आज आइतबार सेप्टेम्बर 13 तारिक भदौ 28 गते। आजको बाइबल लेखण्ड मत्तीको पुस्तक 21 अध्यायको 22 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ। म्याक्स लुकाडो नामक ईश्वर शास्त्रीले आफ्ना मित्र ग्रेग प्रुएटको जीवनमा प्रार्थनाको शक्तिको बारेमा लेखेका छन्। उनले इन्जिनियर, भाषाविद र बाइबल अनुवादको रूपमा तालिम पाएका छन्। तर उनको सबैभन्दा महत्वपूर्ण योगदान चरम प्रार्थनाको क्षेत्रमा हुन सक्छ। ग्रेगको चरम प्रार्थना नामक पुस्तकमा उनले कसरी पश्चिम अफ्रिकाको गिनी भन्ने देशबाट बाइबल अनुवादकहरूको अध्यक्षको भूमिका ग्रहण गर्न फर्के भन्ने बारे वर्णन गरेका छन्। त्यो 2008 कुरा थियो, विश्वभरि ठूलो आर्थिक मन्दीको समय। त्यो सेवाकार्यको वित्तीय चित्रले संस्था द्रुत रूपमा टाट पल्टन लागेको देखाउँथ्यो। ग्रेगलाई यस्तो संस्थाको नेतृत्व गर्ने कुनै अनुभव थिएन र खर्च कटौती गर्ने कुनै ठोस ठाउँ थिएन। स्रोत साधनहरू पुरै थिए अनि दाताहरू गायब भइरहेका थिए। त्यस्तो परिस्थिति प्रति ग्रेगलाई एउटै मात्र प्रतिक्रिया थाहा थियो, प्रार्थना। त्यसबेला मैले मेरा रणनीतिहरूको बारेमा प्रार्थना गर्न होइन तर प्रार्थनालाई नै रणनीति बनाउन सिक्न थाले। जुलाईमा उनले विश्वभरका आफ्ना टोलीका सदस्यहरूलाई आधा पृष्ठको एउटा पत्र लेख्दै उनीहरूलाई प्रार्थना गर्न आह्वान गरे। उनले उनीहरूलाई विशिष्ट र साहसी अनुरोधहरू सहित परमेश्वरको सिंहासनको अगाडि उभिन आग्रह गरे। पछिबाट ग्रेगले त्यसको नतिजा वर्णन गरेका छन्। जब मैले वर्षको अन्त्यको प्रतिवेदन हेरे मलाई थाहा भयो कि परमेश्वरले हाम्रो प्रार्थना सुन्नु भएको छ। मेरा आँखा आँसुले भरिए। यदि कुनै वित्तीय विशेषज्ञले यो चित्रको विश्लेषण गर्ने हो भने तिनीहरूले जुलाई महिनालाई औलाउँदै सोध्नेछन्, तपाईँले यहाँ के गर्नुभयो? जेसुकै भए तापनि तपाईँले त्यो काम अझै धेरै गर्नु जरुरी छ। मैले नै ठोस व्याख्या खोजी गरे तर पाउन सकिन। म यसले कसरी काम गर्छ भनी व्याख्या गर्न प्रविधिहरू पत्ता लगाउन चाहन्थे ताकि हामी फेरि यसो गर्न सकौं, तर मैले त्यस्तो केही पनि पाउन सकिन। मलाई थाहा थियो कि परमेश्वरले जुटाउनु भएको थियो। मसँग भएका कुरा परमेश्वर मात्रै हुनुहुन्थ्यो अनि प्रार्थना मात्रै थियो। के तपाईँसँग पनि यति मात्रै छन्? तपाईँलाई चाहिने यति मात्रै हो। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
3: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
5: मोबाइल नम्बर 98082048470।
3: इमेल ठेगाना mos.radioministry@gmail.com।
5: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
3: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
6: खुल्यो खुल्यो खुल्यो
7: होइन हो, के खुल्यो हजुर?
6: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
7: ओहो, हो र?
6: हजुर, ओम शान्ति ड्राई क्लिनर्स। यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको दुई घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 97479173 98139484।
6: ड्राई क्लिनर्स को लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईको सेवामा समर्पित।
9: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
9: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
9: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
9: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुन्नुहोस्, खुसी हुनुहोस्। रेडियो छिमेकी
1: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
2: परमेश्वरको लहुरो नमस्ते तथा जयमसी। म जोनी एरिक्सन टाडा, जोनी र साथीहरूमा तपाईँलाई स्वागत छ। म बाइबलको एउटा छोटो भाग पढ्न चाहन्छु ताकि तपाईँले त्यहाँ भएको एउटा सानो तर अति नै महत्त्वपूर्ण कुरा पत्ता लगाउन सक्नुहोस्। यो प्रस्थान 14:16 हो, ध्यान दिएर सुन्नुहोस्। अनि परमप्रभुले मोसालाई भन्नुभयो, तैले चाहिँ आफ्नो लहुरो उठाएर आफ्नो हात समुद्रतिर पसारेर त्यसलाई दुई भाग गर, ताकि इजरायलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँडेर जाउन्। बुझ्नुभयो कि तपाईँले सुन्नुभयो? परमप्रभुले मोसालाई आफ्नो लहुरो उठाऊ भन्नुभयो। तर अब 17 के हुन्छ हेर्नुहोस्। म यहाँ 9 पढ्दैछु। अनि मोसाले यहोशूलाई भने, हाम्रा निम्ति मानिसहरू चुनेर अमालेकीहरूसित युद्ध गर्न जाऊ। भोलि परमप्रभुको लहुरो मेरो हातमा लिएर म डाँडाको टाकुरामा खडा हुनेछु। म आशा गर्छु तपाईँले यी दुई पदहरूमा भएको त्यो सानो तर महत्त्वपूर्ण फरक बुझ्नुभयो। किनकि जब परमेश्वरले लाल समुद्रलाई दुई भाग पार्नुभयो, उहाँले मोसालाई आफ्नो लहुरो उठाऊ भन्नुभयो। तर त्यो महिमामय आश्चर्य कर्म घटेपछि मोसाले त्यसपछि सधैँ त्यसलाई परमेश्वरको लहुरो भनेर सम्बोधन गर्न धेरै ध्यान दिए। पहिले त्यो एउटा सामान्य काठको लौरो मात्र थियो, तर जब परमप्रभुले आफ्ना उद्देश्यहरू पूरा गर्नका लागि त्यसलाई आफ्नो साधनको रूपमा चुन्नुभयो, तब त्यो लौरोले नयाँ स्वामित्व र नयाँ अर्थ प्राप्त गर्यो। जुन पहिले मोसाको लौरो थियो, त्यो पछि परमेश्वरको लहुरो बन्यो। अनि यहाँ तपाईँ र मेरो लागि एउटा अद्भुत पाठ छ, किनकि परमेश्वर दुर्घटना, चोटपटक र बिरामीहरूका पछाडि रहेका दुःखद अर्थहरूलाई सधैँ नयाँ र सकारात्मक कुरामा बदल्ने आश्चर्यजनक काम गर्नुहुन्छ। उहाँ पहिले साधारण रहेका कुराहरूलाई लिएर असाधारण बनाउन पनि उत्तिकै प्रेम गर्नुहुन्छ। क्रुस यसको एउटा उत्कृष्ट उदाहरण हो। मेरो मतलब, जुन कुनै समय यातना र पीडाको प्रतीक थियो, जुन क्रुसमा ख्रिस्ट मर्नुभयो, त्यो क्रुसको अर्थ अब कुनै भयानक कुरा रहेन। ख्रिस्ट र उहाँले क्रुसमा गर्नुभएको कामको कारण यो अब आशा र उद्धारको प्रतीक बनेको छ। यी सबै यशु र उहाँको मुक्तिको अद्भुत कामले गर्दा भएको हो। सायद यो काठको क्रुस पहिले अरू कुराहरूमा पनि प्रयोग भएको थियो होला, तर जब यशुलाई त्यसमा काँटी ठोकियो, तब त्यो उहाँको क्रुस बन्यो। यो परमेश्वरले दुःख कष्टको अर्थलाई एउटा शक्तिशाली र साह्रै मिठो कुरामा परिणत गर्नुभएको अद्भुत कथा हो। मेरो व्हीलचेयर पनि त्यस्तै हो। यो व्हीलचेयर, जुन कुनै समय दुखान्त र बन्दी जीवनको प्रतीक थियो, आज त्यही चिज हो जसले मलाई स्वतन्त्रता र हिँडुल गर्ने क्षमता दिन्छ। यही यो कैदखाना हो जसले मेरो आत्मालाई स्वतन्त्र बनाएको छ, र यी सबै यशु र उहाँको मुक्तिको अद्भुत कामले गर्दा भएको हो। जब परमेश्वरले आफ्नो महिमाका लागि अति साधारण कुराहरू, एउटा लहुरो, एउटा क्रुस, एउटा व्हीलचेयर प्रयोग गर्नुहुन्छ, उहाँले ती हरेकलाई अनौठो र विशेष अर्थ दिनुहुन्छ। त्यसो हो भने तपाईँको जीवनमा दुर्घटना वा दुःखका प्रतीकहरू के हुन्? पैसाकी सुन्ने यन्त्र, तपाईँलाई बस्ने ठाउँ, तपाईँको रूप रङ वा तपाईँका क्षमताहरू? मित्र, परमेश्वरले तपाईँको निराशालाई आशापूर्ण र सकारात्मक कुरामा परिणत गरिदिन सक्नुहुन्छ। उहाँले क्रुसमा त्यसो गर्नुभयो, र उहाँले तपाईँको लागि पनि त्यसो गर्न सक्नुहुन्छ। आउने केही हप्ताहरूमा हामी संसारभरका गरिब र अशक्त बालबालिकाहरूलाई 100 व्हीलचेयर र बाइबलहरू बाँड्न जाँदैछौँ। अनि आफ्नो नयाँ व्हीलचेयरमा बस्ने र यसोका लागि आफ्नो हृदय खोल्ने हरेक बालबालिका तथा वयस्कहरू त्यो कुर्सीमा मात्र सीमित हुने छैनन्। बरु त्यही कुर्सी तिनीहरूलाई यसुसँग चिनाउने माध्यम बन्नेछ। त्यसैले हाम्रा विश्वका लागि व्हीलचेयर टोलीहरूले सुसमाचार बाँड्दै गर्दा तिनीहरूका लागि प्रार्थना गरिदिनुहोस्। अनि अन्तमा परमेश्वरलाई तपाईँको उदासीनतालाई उहाँको आशामा बदल्न दिनुहोस्, किनकि उहाँ नै त्यस्तो परमप्रभु हुनुहुन्छ जसले हरेक आँसु र रोदनलाई आनन्दमा परिणत गरिदिनुहुन्छ। आमेन।
3: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048470। आशाको सन्देश नेपाल नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौँ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
4: हरेक शनिबार र आइतबार बिहान 10 बजे सुन्न नभुल्नुहोला आशाको सन्देश कार्यक्रम। डाक्टर वरिष्ठ पास्टर सिमोन पाण्डेज्यूबाट।

0: year.
1: अरे मेरो भाइ, के लगाइरहेछौ? रेडियो छिमेकी लगाऊ, रेडियो छिमेकी 107.2 मेगाहर्जमा। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईँहरू सबैलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुसी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुसी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौँ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र, आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौँ।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार, आशाको सन्देश नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशू ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशूको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले येशूलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात् येशूलाई यस संसारमा पठाउनु भयो। येशू यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु। आजको सन्देशको निम्ति म बाइबलको मत्तीको सुसमाचार भन्ने पुस्तकको 13 अध्यायको 36-43 पढ्न गइराखेको छु, जुन यस प्रकार छ। तब उहाँ भीडलाई छोडेर घरमा जानुभयो र उहाँका चेलाहरूले उहाँ कहाँ आएर भने, खेतको सामा बारे दृष्टान्तको अर्थ हामीलाई बताइदिनुहोस्। उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, असल बिउ छर्ने चाहिँ मानिसको पुत्र हो, खेत संसार हो, असल बिउ चाहिँ राज्यको सन्तान हो र सामा दुष्टको सन्तान हो। सामा रोप्ने शत्रु चाहिँ दियाबोलस अर्थात् शैतान हो। फसलको समय चाहिँ युगको अन्त हो। खेतालाहरू स्वर्गदूतहरू हुन्। जसरी सामा उखेलेर आगोमा भस्म गरिन्छ, युगको अन्तमा पनि त्यस्तै हुनेछ। मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ र पाप गर्न लाउने प्रत्येक थोक र दुष्ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्यबाट बटुल्नेछन् र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछन्। तब धर्मी जनहरू आफ्ना पिताको राज्यमा सूर्य जस्ता चम्किला हुनेछन्, जसको कान छ त्यसले सुनोस्। आजको सन्देशको शीर्षक छ परमेश्वरको राज्यका सन्तानहरू। परमेश्वरको राज्यको बारेमा मानिसलाई सिकाउन येशूले सामाको एउटा दृष्टान्त दिनुभयो। दृष्टान्तमा उहाँले एकजना मानिसको बारेमा बताउनु भएको छ, जसले आफ्नो खेतमा असल बिउ अर्थात् गहुँ छर्यो। मानिसहरू सुतिरहेको बेला कोही शत्रु आएर गहुँको बीचमा सामा छरेर गयो। गहुँसँगै सामा पनि उम्रेर आयो। नोकरहरूले घरको मालिकलाई यसो भनेर सोधे, हजुर, के तपाईँले आफ्नो खेतमा असल बिउ छर्नु भएको होइन? त्यहाँ सामा कहाँबाट आयो? मालिकले जवाफ दियो, कुनै शत्रुले त्यसो गर्यो होला। फसलको बेला म कटनी गर्नेहरूलाई म भन्नेछु, पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहुँ चाहिँ मेरो ढुकुटीमा राख। यस दृष्टान्तबाट येशूले आफ्नो बारेमा, परमेश्वरको राज्यको बारेमा र यस संसारको अन्तको बारेमा सिकाउनु भएको छ। येशूले यस दृष्टान्तबाट हामीलाई मुख्य 4 शिक्षा सिकाउनु भएको छ। पहिलो, असल बिउ। यहाँ येशूले परमेश्वरको राज्यको बारेमा सिकाउँदा गहुँको दृष्टान्त दिनुभएको छ। गहुँलाई असल बिउ भनिएको छ। असल बिउले परमेश्वरको राज्यको सन्तानलाई देखाउँछ। परमेश्वरको राज्यका सन्तान तिनीहरू हुन् जसले येशूमाथि विश्वास गरेका छन्। येशूमाथि भएको विश्वासद्वारा मानिसले उद्धार पाउँछ, अनन्त जीवन पाउँछ र परमेश्वरको राज्यमा प्रवेश गर्दछ। तर विश्वास हृदयबाट आउनुपर्छ। विश्वासको आधार येशूको मृत्यु र पुनरुत्थान हो। येशूले भन्नुभयो, पुनरुत्थान र जीवन मनै हो, मलाई विश्वास गर्ने मरे भने पनि जीवित हुनेछ, अनि जिउने र म माथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्ने छैन। परमेश्वरको राज्यको बारेमा येशूले दिनुभएको दृष्टान्तमा उहाँले भन्नुभयो, असल बिउ चाहिँ राज्यको सन्तान हो र सामा दुष्टको सन्तान हो। सामा रोप्ने शत्रु चाहिँ शैतान हो। यसकारण यस दृष्टान्तबाट येशूले सिकाउनु भएको शिक्षा यो हो कि असल बिउ अर्थात् परमेश्वरको राज्यको सन्तान बन्नलाई मानिसले येशूमाथि विश्वास गर्नुपर्छ। दोस्रो, राज्यको प्रचार गर्ने मानिस। यहाँ येशूले भन्नुभयो, असल बिउ छर्ने चाहिँ मानिसको पुत्र हो। मानिसको पुत्र भन्नाले येशू आफै हुनुहुन्छ। येशूले संसारमा आएर परमेश्वरको राज्यको प्रचार गर्नुभयो। उहाँले भन्नुभयो, समय पूरा भएको छ र परमेश्वरको राज्य नजिक आइपुगेको छ, पश्चाताप गर र सुसमाचारमा विश्वास गर। येशूको प्रचार सुनेर हजारौं मानिसहरूले उहाँमाथि विश्वास गरे र परमेश्वरको राज्यमा प्रवेश गरे। उहाँले परमेश्वरको राज्यको प्रचार गर्ने काम यसो भनेर आफ्ना चेलाहरूलाई दिनुभयो, सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर। संसारका सबै जातिहरूले येशूको सन्देश सुनन्, उहाँमाथि विश्वास गरून् र परमेश्वरको राज्यमा प्रवेश गरून् भन्ने परमेश्वरको योजना छ। त्यो योजना अनुसार अहिले पनि संसारभरि नै येशूको सुसमाचार प्रचार भइराखेको छ। हरेक दिन लाखौं मानिसहरूले येशूमाथि विश्वास गरिरहेका छन्। असल बिउ छर्ने मानिस तपाईँ पनि हुन सक्नुहुन्छ, जसद्वारा मानिसहरू परमेश्वरको राज्यमा आउन सक्छन्। सुसमाचार यो हो कि येशू संसारमा आउनुभयो र मानिसको मुक्तिको निम्ति आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँमाथि विश्वास गर्ने प्रत्येक मानिसले अनन्त जीवन पाउँछ र परमेश्वरको राज्यमा प्रवेश गर्दछ। तेस्रो, राज्यका सन्तानहरू। परमेश्वरको राज्यको बारेमा दृष्टान्त दिँदा येशूले भन्नुभयो, स्वर्गको राज्य एकजना मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बिउ छर्यो। खेतले संसारलाई देखाउँछ। संसारमा धेरै किसिमका मानिसहरू हुन्छन्। यहाँ मुख्य दुई किसिमका मानिसहरूको बारेमा बताइएको छ, पहिलो परमेश्वरको राज्यका सन्तानहरू, दोस्रो दुष्टका सन्तानहरू। परमेश्वरको राज्यका सन्तानहरू तिनीहरू हुन् जो येशूमा भएको विश्वासद्वारा नयाँगरी जन्मेका छन्, जुन आत्माको जन्म हो। अर्को थरीका मानिसहरू जो परमेश्वरबाट टाढा छन्, जो शैतानको अधीनमा छन्, को राज्यको सन्तान हो, को दुष्टको सन्तान हो, को धर्मी हो, को पापी हो, कसले उद्धार पाएको छ र कसले पाएको छैन भनेर मानिसले बाहिरी रूप हेरेर छुट्याउन सक्दैन। सबै एकै देखिन्छन्, जसरी गहुँ र चामा एकै देखिन्छन्। तर संसारका मानिसहरूमा जो परमेश्वरको राज्यको सन्तान हो, उसलाई निश्चय हुन्छ कि उसले येशूमा नयाँ जन्म पाएको छ। उसलाई थाहा हुन्छ कि ऊ संसारमा भए तापनि ऊ संसारको होइन। येशूले भन्नुभयो, यदि तिमीहरू यस संसारको हुँदा हो त संसारले तिमीलाई आफ्नो ठानी माया गर्ने थियो, तर तिमीहरू यस संसारका होइनौ। यो संसार हाम्रो अस्थायी डेरा हो। एक दिन यो डेरा छोड्नु पर्छ। यो डेरामा रहन्जेल हामी जे गर्छौँ त्यो मुख्य छ। हामीले जे निर्णय गर्छौँ त्यो मुख्य छ। हामीले जुन बाटो रोज्छौँ त्यो मुख्य छ। संसारमा भए तापनि येशूमा भएको विश्वासद्वारा प्रत्येक मानिस परमेश्वरको राज्यको सन्तान बन्दछ। बाइबलले भन्दछ, तर जतिले उहाँलाई अर्थात् येशूलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। चौथो, अन्तको दिन। फसलको समयलाई यहाँ अन्तको दिन भनिएको छ। येशूले भन्नुभयो, फसलको समय चाहिँ अन्तको दिन हो। खेतालाहरू स्वर्गदूतहरू हुन्। अनि फेरि येशूले भन्नुभयो, जसरी सामा उखेलेर आगोमा भस्म गरिन्छ युगको अन्तमा पनि त्यस्तै हुनेछ। अन्तको दिन कहिले हुन्छ त्यो कसैलाई थाहा छैन, तर एक दिन निश्चय हुनेछ। येशू एक दिन फेरि आउनुहुनेछ र संसारको अन्त हुनेछ। त्यो अन्तको दिनमा मानिसहरू दुई भागमा छुट्टिनेछन्। एक भागका मानिसहरू जो पापमा जीवन बिताइरहेका हुन्छन्, शैतानको बाटोमा हिँडिरहेका हुन्छन्। जसलाई यहाँ सामा भनिएको छ, तिनीहरू आगोको भट्टीमा फालिने छन्। तिनीहरू रुनेछन्, दारा खिच्नेछन् र सधैँ विलाप गर्नेछन्। तर अर्को भागका मानिसहरू जो यीशुमा भएको विश्वासद्वारा परमेश्वरको राज्यको सन्तान भएका छन्, तिनीहरू रमाउने छन् र महिमित रूप लिनेछन्। यहाँ यसरी लेखिएको छ, तब धर्मी जनहरू आफ्ना पिताको राज्यमा सूर्य जस्ता चम्किला हुनेछन्। अर्थात् परमेश्वरको राज्यमा प्रवेश गरेकाहरू सदा सर्वदै परमेश्वरसँग रहनेछन्। परमेश्वरको राज्यका सन्तानहरूको सम्बन्धमा हामीले मुख्य चारवटा शिक्षा सिकेका छौँ। पहिलो, असल बिउ। दोस्रो, राज्यको प्रचार गर्ने मानिस। तेस्रो, राज्यका सन्तानहरू। चौथो, अन्तको दिन।
2: प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यसोको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नु भएको छैन भने उहाँले तपाईँलाई प्रेम साथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठुलो र महत्त्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यसोमाथि विश्वास गरेर सासो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीडित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीडित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गरून्। यीशुको नाममा म यो प्रार्थना गर्दछु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
0: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमोन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: दिदी जयमसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो, जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एकदिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर गुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए, सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेसनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिनँ। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आत्मिक रूपमा बोलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्त्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जय मसी। ए साँच्ची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-865, 55-90-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org। फेसबुक मैसेज अफ होप नेपाल, युट्युब मैसेज अफ होप नेपाल र MOS नेपाल, टिकटक MOS नेपाल 2006।
2: खुल्यो खुल्यो खुल्यो,
3: होइन हो, के खुल्यो हजुर?
2: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
3: ओहो, हो र?
2: हजुर, ओम शान्ति ड्राई क्लिनर्स। यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्न परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घन्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 97-49-17-23, 98-13-59-84-72।
2: ड्राई क्लिनर्सको लागि एकमात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।

0: lives for good. Radio Chimiki.
1: Hare Krishna Krishna. ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँको छिमेकी मेरो छिमेकी यो रेडियो छिमेकी तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ट्ज।
1: The book of Joshua tells us, be strong and very courageous. Be careful to obey all the law my servant Moses gave you. Do not turn from it to the right or to the left, that you may be successful wherever you go. That was Joshua chapter 1, verse 7.
2: खुल्यो खुल्यो खुल्यो
3: होइन हो के खुल्यो हजुर
2: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के
3: ओहो हो र
2: हजुर ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा कार्पेट ब्लाङ्केट कोट शर्ट पाइन्ट साडी कुर्ता सुरुवाल लेदरका कपडाहरू लेहेङ्गा जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ होटेल होस्टेल हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस् सम्पर्क गरेको दुई घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ होम डेलिभरीको पनि सुविधा रहेको छ प्रोप्राइटर देवराज
4: थप जानकारीका लागि सम्पर्क नम्बर 97 49 17 23 98 13 59 84 72
2: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स तपाईँको सेवामा समर्पित
5: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा कार्यक्रम सुनेर आशीषित हुनुहोस्
6: निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो हो तपाईँहरूको आफ्नै कार्यक्रम नारी आशा
5: प्रिय दिदी बहिनीहरू अज्ञानता असमानता विपन्नता अशिक्षा र विवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीडित छन् यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोसिस गरेका छौँ आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ

जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। तपाईँ कार्यक्रम नारी आशा हरेक हप्ता आफ्नो नजिकैको एफएम स्टेसनबाट सुन्न सक्नुहुन्छ। टिडब्ल्युआर नेपालद्वारा प्रसारित यस कार्यक्रममा हामी महिलाहरूको जीवनमा अत्यावश्यक विभिन्न पक्षहरूको बारेमा कुराकानी गर्छौँ। महिला स्वास्थ्य सम्बन्धी हाम्रो जीवन, हामीले देखेका भोगेका कुराहरूसँग सम्बन्धित विभिन्न विषयमा हामी छलफल गर्छौँ। एकअर्काका अनुभवहरू हामी बाँड्छौँ र एकअर्कालाई उत्साह दिने काम गर्छौँ। र कार्यक्रमको सबैभन्दा महत्त्वपूर्ण र प्रमुख भाग भनेको परमेश्वरको वचनबाट एकअर्कालाई सान्त्वना दिनु हो। नारी आशा कार्यक्रम तपाईँले वर्षौँदेखि सुनिराख्नु भएको हुनसक्छ, अथवा आज मात्रै एफएमबाट यो कार्यक्रम सुनिराख्नु भएको छ होला। स्वागत छ यदि तपाईँ नयाँ हुनुहुन्छ भने पनि र तपाईँ नियमित श्रोता हुनुहुन्छ भने पनि कार्यक्रम नारी आशामा म यहाँहरूलाई हृदयदेखि नै स्वागत गर्न चाहन्छु। मेरो नाम ममता नेपाली हो। म तपाईँ जस्तै एक महिला हुँ र तपाईँलाई जस्तै मेरो जीवनलाई पनि बेला मौकामा या भनौँ हरेक दिन परमेश्वरको वचनबाट सान्त्वनाको खाँचो पर्छ। हाम्रो जीवनमा हामी सबै कुराले भरिपूर्ण छौँ होला, हामीलाई सबै कुरा थाहा छ होला, हाम्रो परिवारमा सबै कुरा ठिकठाक छ होला र सबै पक्षबाट जीवन राम्रो चलिराखेको छ होला। तर पनि यदि हाम्रो जीवनमा परमेश्वर हुनुहुन्न भने हाम्रो जीवनमा एउटा ठुलो खाली भाग रहन्छ जुन हामीसँग भएका कुनै पनि कुराले भर्न सक्दैन। मानिस परमेश्वरसँग सम्बन्धित रहनको लागि बनाइएको प्राणी हो र जब हामी परमेश्वरबाट टाढा हुन्छौँ या जबसम्म हामी परमेश्वरलाई चिन्दैनौँ तबसम्म हाम्रो जीवन जहिले पनि अधुरै मात्र रहन्छ। त्यसकारण यदि तपाईँले परमेश्वरलाई चिन्नुभएको छैन र आफ्नो जीवनमा केही खालीपन महसुस गर्दै हुनुहुन्छ भने त्यो खालीपन मात्र परमेश्वरले भर्न सक्नुहुन्छ। कार्यक्रममा आज हामी कुराकानी गर्न गइराखेका छौँ परमेश्वरको वचनबाट। हामी विभिन्न कुराहरू हेर्नेछौँ, सुन्नेछौँ र त्यसलाई मनन गर्नेछौँ। यदि अघिल्लो हप्ताको कार्यक्रम तपाईँले सुन्नुभएको थियो भने तपाईँलाई पक्कै याद छ, अघिल्लो हप्ता हामीले केही कीटाणुहरूको बारेमा कुरा गरेका थियौँ। कीटाणुहरू जो अति नै साना हुन्छन्, जसलाई हामी नाङ्गो आँखाले देख्न सक्दैनौँ, तर तिनीहरूले हाम्रो जीवनमा धेरै प्रभाव पार्छन्। केही असल कीटाणुहरू हुन्छन् जसले हाम्रो शरीरलाई फाइदा पुर्याउने काम गर्छ, हाम्रो शरीरलाई सुरक्षा दिने काम गर्छ भने केही कीटाणुहरू हाम्रो शरीरलाई रोगी बनाउन, बिरामी बनाउनको लागि सक्रिय हुन्छन् र यीबाट कसरी बच्ने भन्ने बारेमा हामीले कुरा गरेका थियौँ। हाम्रो जीवनमा हामीले कीटाणुहरूको बारेमा कुरा गऱ्यौँ जुन अति नै साना छन्, हामी देख्न सक्दैनौँ, जसलाई हेर्नको लागि नाङ्गो आँखा पर्याप्त छैन। त्यसै गरी एउटा अर्को संसार छ जहाँ के कस्ता कुराहरू छन् हामी नाङ्गो आँखाले देख्न सक्दैनौँ, त्यसलाई हामी स्पिरिचुअल वर्ल्ड या आत्मिक संसार भन्छौँ। केही समय अगाडि कार्यक्रममा हामीले परमेश्वरले कसरी यो सृष्टि गर्नुभयो, सम्पूर्ण ब्रह्माण्ड कसरी बनाउनु भयो भन्ने बारे कुरा गरेका थियौँ। उहाँले बनाउनुभएका कुराहरूमा हाम्रो पृथ्वी जहाँ हामी छौँ, अनि जति पनि रुख बिरुवा छन्, जति पनि जीव जन्तु छन् र हामी मानिसहरू पनि, उहाँले कसरी बनाउनु भयो भन्ने बारेमा हामीले कुरा गरेका थियौँ। त्यसै गरी हामीले यो पनि कुरा सिकेका थियौँ कि कसरी मानिसहरूले परमेश्वरको आज्ञा भङ्ग गर्ने छनौट गरे, कसरी परमेश्वरको आज्ञा उल्लङ्घन गरे भन्ने बारेमा पनि हामीले सुनेको छौँ। त्यसै गरी त्यो कथामा, जुन कथामा हामीले सुन्यौँ कि मानिसहरूले परमेश्वरको आज्ञा भङ्ग गरे, तपाईँलाई याद हुनुपर्छ त्यहाँनिर शैतान सर्पको रूपमा ती मानिसको बिचमा आएको थियो। तपाईँलाई पक्कै त्यो घटना तपाईँलाई याद छ होला। यदि याद छ भने तपाईँले के सोच्नु भएको छ कि त्यो सर्प अथवा त्यो शैतान कहाँबाट त्यहाँ आइपुग्यो? हो, हामी पक्कै पनि यसको बारेमा सोच्छौँ होला। हामीले यस संसारमा जे कुरा देख्छौँ, जे कुरा छुन्छौँ, त्यसदेखि बाहेक पनि एउटा आत्मिक संसारमा विभिन्न कुराहरू छन्, आत्मिक प्राणीहरू पनि छन्।
जसलाई विभिन्न भाषामा विभिन्न संस्कार संस्कृति अनुसार भिन्न भिन्न नाम दिएको छ। तर यति कुरामा हामी सबैजना निश्चिन्त हुन सक्छौँ कि हामीले यस संसारमा आँखाले देख्ने र छुने अथवा हामीले अनुभव गर्न सक्ने भन्दा केही भिन्न कुराहरू पनि यस संसारमा छन् भन्ने कुरा हामी बुझ्न सक्छौँ। धेरैजना मान्छेहरू आत्मा वा यस्ता आध्यात्मिक कुराहरूसँग साह्रै धेरै डराउँछन्, विश्वास गर्छन् र आफूलाई यी आत्माहरूबाट या भनौँ यी खालका स्पिरिटहरूबाट जोगाउनको लागि भरसक सबै खालका कुराहरू गर्छन् कि ती आत्माहरूले हामीलाई नसताओस् या त्यसले हामीलाई हानि नगरोस् भन्नको लागि। भने केही मानिसहरू यस्ता पनि छन् जसले यी कुराहरूलाई एउटा अन्धविश्वासको रूपमा मात्र लिन्छन्। उनीहरू भन्छन् कि यी कुराहरू साँचो होइनन्, त्यस्तो केही पनि छैन, आत्मिक दुनियाँ भन्ने केही पनि छैन, आत्मा भन्ने केही पनि छैन, डराउने या भनौँ यी खालका कुराहरू केही पनि हुँदैनन् भन्ने पनि छ। तर जेसुकै होस्, हामीलाई त्यसले शारीरिक रूपमा केही हानि गरोस् या नगरोस्, तर त्यसको कारण एउटा जागृत हुने डर भनेको त्यो रियल डर हो जुन हरेक मानिसमा हुने गर्दछ। साथी, के तपाईँ स्पिरिटमा विश्वास गर्नुहुन्छ अथवा आत्मामा विश्वास गर्नुहुन्छ? तपाईँले विश्वास गर्ने भए पनि नगर्ने भए पनि आजको कार्यक्रममा तपाईँले यसबारे केही कुराहरू सिक्न सक्नुहुन्छ र तपाईँले सुन्न सक्नुहुन्छ कि बाइबलले यसको बारेमा के भन्छ। कार्यक्रम नारी आशा सुन्दै गर्नुहोला।

प्रिय श्रोता मित्र, पुनः स्वागत छ कार्यक्रम नारी आशामा। म परमेश्वरको जीवित वचन बाइबलबाट केही अध्ययन गरिरहेको छु र यो हेर्ने कोसिस गरिराखेको छु कि परमेश्वरको वचनले, बाइबलले आत्मिक संसारको बारेमा या वर्ल्ड अफ स्पिरिटको बारेमा के भन्छ भनेर। मैले केही कुराहरू पत्ता लगाएको छु या थाहा गरेको छु मेरो अध्ययनबाट, जुन कुरा म यहाँहरूसँग बाँड्न चाहन्छु। पहिलो कुरा, यी आत्मिक प्राणीहरू या भनौँ आत्माहरू कहाँबाट आएका हुन् त भन्ने बारेमा हामीले सुरुमै पनि प्रश्न उठाएका थियौँ। बाइबलले भन्दछ कि परमेश्वरले सबै कुराहरू सृष्टि गर्नुभयो यीशु ख्रीष्टको माध्यमबाट। यो कुरा हामी कलसीको पुस्तक 1:16 पदमा पनि पाउन सक्छौँ, जहाँ लेखिएको छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए, स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्। यानि कि हामी विश्वास गर्न सक्छौँ कि सबै कुराहरू, चाहे हामी एन्जल भनौँ या स्पिरिट भनौँ, स्वर्गदूत या आत्माहरू जे पनि हामी भनौँ, यी सबै कुराहरू चाहिँ परमेश्वरद्वारा सृष्टि गरिएका हुन्। सबै कुराहरू जुन पृथ्वीमा र आकाशमा भएका, स्वर्गमा भएका सबै कुराहरू, र विशेष गरी यो पदले अदृश्य एउटा संसारको बारेमा पनि बताएको छ। अर्को महत्त्वपूर्ण कुरा, परमेश्वरले सबै स्पिरिट या आत्माहरूलाई शुद्ध र राम्रो बनाउनु भएको थियो, पवित्र र असल बनाउनु भएको थियो, किनकि परमेश्वर जो सृष्टिकर्ता हुनुहुन्छ उहाँ आफैमा एक असल र पवित्र परमेश्वर हुनुहुन्छ। यो कुरा चाहिँ हामीले याद गर्नुपर्ने कुरा हो। अब प्रश्न आउँछ कि त्यसो भए उहाँद्वारा सृष्टि भएका सबै कुराहरू अनन्तका छन् त, जस्तो परमेश्वर हुनुहुन्छ, कि उहाँद्वारा सृष्टि भएका यी सबै कुरा पनि त्यस्तै छन् त भन्ने प्रश्न आउन सक्छ। यो साँचो होइन, उनीहरू परमेश्वर जस्तो अनन्त छैनन्। उनीहरूको सुरुवात मात्र थियो, परमेश्वर मात्र अनन्त हुनुहुन्छ जसको कुनै अन्त्य छैन, जुन कुरा हामी पहिलो तिमोथीको पुस्तक 6:16 पदमा पनि पाउन सक्छौँ। तर तीमध्ये केहीको आयु धेरै लामो भएको कुरा हामी बुझ्न सक्छौँ, किनकि पृथ्वीको उत्पत्ति हुनुभन्दा अगाडि अथवा परमेश्वरले पृथ्वीलाई बनाउनुभन्दा अगाडि नै ती प्राणीहरू थिए, र जब एउटा देखिने एउटा भिजिबल संसार परमेश्वरले बनाउनु भयो, त्यो समयमा उनीहरूले आनन्दले गीत गाएको या परमेश्वरको प्रशंसा गरेको कुराहरू हामी बाइबलमा पाउन सक्छौँ। परमेश्वरले यी आत्मिक प्राणीहरूलाई असल र पवित्र नै सृष्टि गर्नुभएको थियो, तर आखिर के चाहिँ कुरा हुन गयो जसको कारणले गर्दा हाम्रो पहिलो आमा बुवा अथवा पहिलो मानवहरू आदम र हब्बाले त्यो बगैँचामा एउटा दुष्ट आत्मालाई भेटे, सर्पको रूपमा सैतानलाई भेटे, जुन परमेश्वरको शत्रु थियो। आखिर के भएको थियो होला? बाइबलले यसको बारेमा हामीलाई बताएको छ कि कसरी एक अति नै सुन्दर, अति नै शक्तिशाली, परमेश्वरको आराधना गर्नेहरूको प्रधान एउटा स्वर्गदूत घमण्डको कारण र परमेश्वरभन्दा पनि माथि पुग्ने इच्छा गरेको कारण, परमेश्वरको विरुद्ध गएको कारण कसरी स्वर्गबाट तल खसालियो भन्ने बारेमा बाइबलले हामीलाई बताएको छ। त्यसले आफैलाई परमेश्वरभन्दा उच्च पार्ने एउटा दुस्साहस गर्यो, परमेश्वरभन्दा माथिल्लो स्थानमा आफू पुग्ने त्यसले सपना देख्यो, जसको कारणले गर्दा त्यो स्वर्गबाट खसालियो, अनि त्यसलाई हामी सैतान भन्छौँ। सैतानको अर्थ शत्रु हो। जब त्यसले परमेश्वरबाट परमेश्वरको विरुद्ध काम गर्यो, त्यो परमेश्वरको शत्रु भयो, र परमेश्वरको शत्रु हुनु भनेको मानिसको शत्रु हुनु हो, र आज सैतान हाम्रो पनि शत्रु हो। सैतानका धेरै अनुयायीहरू या उसलाई पछ्याउनेहरूलाई हामी सैतानिक आत्माहरू भन्छौँ, सैतानिक शक्तिहरू भन्छौँ, या तपाईँ के नामले चिन्नुहुन्छ जसले तपाईँको जीवनलाई नर्कमा लान चाहन्छ, ती त्यस्ता सैतानिक शक्तिहरूलाई चाहिँ त्यसले नेतृत्व गर्ने गर्दछ, जुन एक समयमा स्वर्गमा एउटा प्रधान दूत थियो। लुसिफरसँगै अन्य केही स्वर्गदूतहरूले परमेश्वरको विरुद्ध लडाइँ सुरु गरे। कति अचम्मको कुरा होइन? हो, अनि परमेश्वरले तिनीहरू सबैजनालाई स्वर्गबाट तल खसालिदिनु भयो। तिनीहरूले परमेश्वरलाई डाइरेक्ट हानि पुर्याउन सक्दैनन् सक्दैन थिए,
त्यस कारणले गर्दा उनीहरूले मानिसहरूलाई सताउन थाले जसलाई परमेश्वरले असाध्यै प्रेम गर्नुहुन्छ। तिनीहरू सबैजनाले हामी मानिसलाई पनि परमेश्वरदेखि टाढा लैजानको लागि परमेश्वरको विरुद्धमा भड्काउनको लागि विभिन्न जालझेल गर्न सुरु गरे। तपाईँलाई यादै छ नि होइन कसरी अदनको बगैँचामा हब्बा र आदमलाई सैतानले झुक्क्याएको थियो, कसरी छलमा पारेर परमेश्वरको आज्ञा भङ्ग गर्न लगायो। यिनीहरू यस्तो छलपूर्ण छन् अनि यिनीहरू मार्न र नाश गर्नको लागि तयार छन्। यो कति डरलाग्दो कुरा हो। अब हाम्रो मनमा प्रश्न आउन सक्छ कि यी आत्माहरू, कि यी दुष्ट आत्माहरू हामीभन्दा धेरै शक्तिशाली छन् कि तिनीहरू परमेश्वरभन्दा शक्तिशाली छन्। यी प्रश्नहरूको जवाब थाहा पाउनको लागि हामी लुकाको पुस्तक 8:26-39 पढ्न सक्छौँ र यसबाट बुझ्न सक्छौँ। तपाईँले पनि आफ्नो बाइबलमा लुकाको पुस्तक 8:26 तल हेर्न सक्नुहुन्छ। उहाँहरू गेरासेनसको प्रदेशमा आइपुग्नुभयो, जो गालिलको पारिपट्टि छ। जब उहाँ पाखामा उत्रनुभयो तब उहाँले सहरको एकजना मानिस भेट्नुभयो जसलाई भूत लागेको थियो। त्यसले धेरै समयदेखि लुगा लगाउँदैन थियो र घरमा नबसी त्यो चिहानहरू हुँदो बस्दथ्यो। त्यसले येशूलाई देख्यो र चिच्चाएर उहाँको सामु घोप्टो परी उच्च स्वरले भन्यो, हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईँको मसँग के काम? बिन्ती गर्दछु मलाई नसताउनुहोस्। किनभने उहाँले अशुद्ध आत्मालाई त्यस मानिसबाट निस्केर जाने आज्ञा दिनुभएको थियो। त्यसलाई धेरैपल्ट भूतले पक्रेको थियो, त्यो पहरामा राखिएको थियो, त्यो साङ्ला र नेलले बाँधिन्थ्यो तर त्यसले ती बन्धन छिनालिहाल्थ्यो अनि भूतले त्यसलाई मरुभूमि हुँदो लैजान्थ्यो। येशूले त्यसलाई सोध्नुभयो, तेरो नाउँ के हो? त्यसले भन्यो, फौज, किनभने धेरै भूतहरू त्यसमा पसेका थिए। तिनीहरूलाई अतल कुण्डमा नपठाउन् भनी तिनीहरूले उहाँलाई बिन्ती गरे। नजिकको डाँडामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो। तब तिनीहरूले सुँगुरभित्र पस्न दिनुहोस् भनी उहाँलाई बिन्ती गरे र उहाँले मन्जुर गर्नुभयो अनि भूतहरू त्यस मानिसबाट निस्केर ती सुँगुरहरूभित्र पसे र त्यो बगाल भिरालोबाट समुद्रतिर हुर्रिँदै गए र डुबेर मरे। अब जे भएको थियो त्यो देखेर सुँगुर चराउनेहरू भागे र गएर सहर र गाउँ हुँदो यो कुरो बताइदिए अनि जे भएको थियो त्यो हेर्नलाई मानिसहरू येशु कहाँ आए र जुन मानिसबाट भूतहरू निस्केका थिए त्यसलाई लुगा लाएर सधैँ मनको भई येशुका चरणमा बसिरहेको भेट्टाए र तिनीहरू भयभीत भए। देख्नेहरूले भूत लागेको मानिस कसरी निको भयो सो तिनीहरूलाई बताइदिए। गेरासेनसको आसपासका सबै गाउँका मानिसहरूले येशूलाई तिनीहरूका गाउँबाट गइहाल्नुहोस् भन्ने बिन्ती गरे, किनभने तिनीहरू ज्यादै भयभीत भएका थिए। यसकारण उहाँ डुङ्गामा चढेर फर्कनुभयो। तर जुन मानिसबाट भूतहरू निस्केका थिए त्यसले उहाँको साथमा जान पाऊँ भनी उहाँलाई बिन्ती गर्न लाग्यो। तर येशूले त्यसलाई यसो भनेर बिदा दिनुभयो, तिमी आफ्नो घर फर्क र परमेश्वरले तिम्रो निम्ति कति ठुलो काम गर्नुभयो सो घोषणा गर। तब त्यो गयो र येशूले त्यसको निम्ति कति ठुलो काम गर्नुभएको थियो सो सारा सहरभरि प्रचार गर्न लाग्यो।

0: कार्यक्रममा पुनः स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ नारी आशा। हामीले भर्खरै लुकाको पुस्तकबाट एकजना मानिसको बारेमा पढ्यौँ जसमा धेरै भूतहरू उसको शरीरमा प्रवेश गरेका थिए। त्यो आत्माले येशूलाई के भनेर सम्बोधन गर्यो तपाईँलाई याद छ? हो, परमेश्वरका पुत्र येशू भनेर। भूतहरूलाई या ती आत्माहरूलाई येशू को हुनुहुन्छ भन्ने थाहा थियो र उहाँसँग उनीहरूको विरुद्धमा प्रयोग गर्ने शक्ति छ भन्ने पनि तिनीहरूलाई थाहा थियो। के तपाईँ अनुमान लाउन सक्नुहुन्छ कि त्यो मानिसको जीवनमा कस्तो खालको परिवर्तन त्यसपछि भयो होला? यदि येशू ख्रिस्त हाम्रो जीवनको मालिक हुनुहुन्छ भने हामीभित्र पवित्र आत्मा बास गर्नुहुन्छ जो यी यस्ता सैद्धान्तिक शक्तिहरूलाई हराउनको लागि, यिनीहरूलाई भगाउनको लागि उहाँ सामर्थ्य हुनुहुन्छ। बाइबलले आफ्ना मानिसहरूलाई यो कुरा बताएको छ कि जसले येशू ख्रिस्टमाथि विश्वास गर्छ ती मानिसहरूले जब सैतानको विरोध गर्छ तब सैतान हामीबाट भाग्नेछ भनेर याकुबको पुस्तक 4:7 हामी लेखेको पाउँदछौँ। तर यो कुरा हामीले बुझ्न जरुरी छ कि हामी परमेश्वरको शक्तिमा मात्रै सैतानको विरोध गर्न सक्छौँ, त्यसलाई हकार्न सक्छौँ। सैतान हामीसँग डराउने होइन, तर सैतान येशू ख्रिस्टसँग डराउँछ किनकि येशूसँग भएको शक्ति र अधिकारको बारेमा त्यसलाई थाहा छ। त्यसकारण जब हामी सैतानको विरुद्ध खडा हुन्छौँ या सैतानलाई हकार्छौँ तब आफ्नो शक्ति र आफ्नो समझमा होइन तर येशू ख्रिस्टको शक्तिमा हामी खडा हुन सक्दछौँ। मैले एकपटक एकजना सानो बालकले आफ्नो आमालाई यसो भनेको सुनेको थिएँ, आमा जब सैतान मेरो कोठामा आउँछ र ढोका ढकढकाउँछ तब म ढोका खोल्न जाँदिनँ तर म येशूलाई ढोका खोल्न पठाउँछु। कति बाठो बच्चा, होइन र? प्रिय मित्र, यदि हामी सैतानको कुरा सुन्छौँ र परमेश्वरदेखि तर्किएर जान्छौँ भने हामी सैतानलाई यो कुराको निम्ति मौका दिन्छौँ कि त्यसले हामीलाई छल गरोस् र हामीलाई नाश गरोस्। तर यदि हामी परमेश्वर तर्फ फर्कन्छौँ र सैतानलाई डाँट्छौँ र परमेश्वर येशू ख्रिस्टको नाउँमा त्यसलाई हकार्छौँ भनेदेखि हामी सैतानिक शक्तिहरूसँग या यस्ता आत्माहरूसँग डराउनु पर्ने कुनै जरुरत छैन। यदि हामीले येशू ख्रिस्टमा आफ्नो भरोसा राखेका छौँ भने हामी यो डरबाट पनि छुटकारा पाउन सक्छौँ। भजन सङ्ग्रह 148 केही खण्ड म यहाँलाई पढेर सुनाउँछु। यहाँ लेखिएको छ, हालेलुया, स्वर्गबाट परमेश्वरको प्रशंसा गर, उच्च स्थानहरूमा उहाँको प्रशंसा गर। हे उहाँका स्वर्गीय दूतगण, उहाँको प्रशंसा गर। हे उहाँका सारा स्वर्गीय सेना, उहाँको प्रशंसा गर। हे सूर्य र चन्द्र, उहाँको प्रशंसा गर। हे चम्किला तारा हो, उहाँको प्रशंसा गर। हे सर्वोच्च आकाश र आकाशमाथिका पानी हो, तिमीहरूले उहाँको प्रशंसा गर। तिनीहरूले परमप्रभुका नाउँको प्रशंसा गरून्, किनकि उहाँले आज्ञा गर्नुभयो र तिनको सृजना भयो। जब यो भजन लेखिएको थियो हजारौँ वर्ष अगाडि, मानिसहरूले सोच्ने गर्थे कि सूर्य, चन्द्रमा, ताराहरू र आकाशमाथिको पानी चाहिँ एकदमै शक्तिशाली आत्माहरू या शक्तिशाली कुराहरू हुन्। अनि आजको दिनसम्म पनि धेरै मानिसहरू यो कुरा विश्वास गर्छन् र यी कुराहरूको आराधना गर्छन् या पूजा गर्छन्। तर यहाँनिर यो भजन लेखकले स्पष्टसँग बताउनु भएको छ कि सबै कुराहरू परमेश्वरले बनाउनु भयो र ती ठाउँहरूमा राख्नुभयो जहाँ उचित थियो, र अहिलेसम्म पनि चन्द्र, सूर्य यी सबै कुराहरू त्यही ठाउँमा छन् जुन ठाउँमा परमेश्वरले यिनीहरूलाई सुरुको चोटि राख्नुभएको थियो। सबै कुराहरू, सबै थोकहरू, सबै प्राणीहरू परमेश्वरको आराधना र परमेश्वरको सेवा गर्नका लागि उहाँले सृष्टि गर्नुभएको थियो। प्रिय मित्र, हामीसँग पनि छनौट गर्ने शक्ति छ, हामीलाई छनौट गर्ने अधिकार दिइएको छ। ती स्वर्गदूतहरूलाई पनि छनौट थियो जसले परमेश्वरको विरुद्धमा लडाइँ गर्ने छनौट गरे। आज तपाईँ र म पनि आफ्नो लागि छनौट गर्न सक्छौँ। हामी के चाहन्छौँ? के तपाईँ येशू ख्रिस्टलाई पछ्याउन चाहनुहुन्छ? यो तपाईँको छनौटमा भर पर्ने विषय हो। तपाईँ के त्यस्ता अदृश्य आत्मिक शक्तिहरूको पन्जाबाट बच्न चाहनुहुन्छ र येशू ख्रिस्टको शक्तिमा, उहाँको अधिकारमा त्यो सुरक्षा अनुभव गर्न चाहनुहुन्छ? के तपाईँ उहाँलाई आफ्नो मुक्तिदाता, आफ्नो परमेश्वर भनी ग्रहण गर्न चाहनुहुन्छ? यो तपाईँको छनौट हो। अनि मलाई विश्वास छ तपाईँ आफ्नो लागि उत्तम कुराको छनौट गर्नुहुन्छ। ती स्वर्गदूतहरू जस्तो क्षणिक घमण्डको लागि तपाईँ परमेश्वरको विरुद्धमा जाने छनौट पक्कै गर्नुहुँदैन होला। म चाहन्छु तपाईँ परमेश्वरलाई रोज्ने या परमेश्वरलाई पछ्याउने छनौट गर्नुहोस् जसले तपाईँको जीवनमा तपाईँलाई त्यस्ता अन्धकार र दुष्ट सैद्धान्तिक शक्तिहरूबाट बचाउन सक्छ र तपाईँलाई यस संसारमा अनि संसार पछि स्वर्गमा एउटा आनन्दित र अनन्त जीवनको निश्चयता प्रदान गर्दछ। प्रिय श्रोता मित्र, आज अब भने हामी कार्यक्रमको अन्तिम घडीमा आइपुगेका छौँ। आजको कार्यक्रम तपाईँको लागि आशिषित भयो होला भन्ने मैले पूर्ण विश्वास लिएको छु र तपाईँ सँगसँगै म पनि आजको कार्यक्रमबाट अति आशिषित भएको छु। कार्यक्रम नारी आशा तपाईँलाई कस्तो लाग्दैछ? तपाईँ कस्ता खालका कुराहरू यस कार्यक्रममा सुन्न चाहनुहुन्छ? अथवा के तपाईँ आफ्नो जीवनको गवाही, आफ्नो जीवनको आशिष, आफ्नो जीवनको समस्या या प्रार्थनाका विषय कुनै पनि थोक के हामीसँग बाँड्न चाहनुहुन्छ? यदि तपाईँ चाहनुहुन्छ भने कार्यक्रमको अन्तिममा दिने ठेगानामा तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुन्छ। तपाईँ हामीलाई पत्र लेख्न सक्नुहुन्छ, एसएमएस गर्न सक्नुहुन्छ, अथवा डाइरेक्ट फोन गरेर पनि हामीसँग बातचित गर्न सक्नुहुन्छ। हामी तपाईँको लागि प्रार्थना गर्नको लागि, तपाईँका कुराहरू सुन्नको लागि र तपाईँलाई सहायता गर्नको लागि सदैव तत्पर छौँ। परमेश्वरले तपाईँको जीवनमा धेरै आशिष दिनुभएको होस्। यदि तपाईँ नयाँ हुनुहुन्छ र परमेश्वरको बारेमा अझै बुझ्न चाहनुहुन्छ भने पनि कृपया हामीलाई पत्राचार गर्न सक्नुहुन्छ। आजको लागि म ममता तपाईँहरूको माझबाट कार्यक्रमबाट बिदा हुने समय आइसकेको छ, तर अर्को हप्ताको कार्यक्रम सुन्न अनुरोध गर्दै आजको लागि बिदा चाहन्छु। तपाईँहरू स्वस्थ रहनुहोस् अनि परमेश्वरको निगाहमा रहनुहोस्। परमेश्वरले यहाँहरू सम्पूर्णको जीवनमा आशिष दिनुभएको होस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौँ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: रेडियो छिमेकी तपाईँ सम्पूर्ण सहयोगदाताहरूलाई धन्यवाद भन्दछ। सर्वाधिक पढिने आजको वचन दैनिक उपासना पुस्तिका तपाईँ सबैको लागि उपहार स्वरूप निःशुल्क उपलब्ध छ।
2: खुल्यो खुल्यो खुल्यो
3: होइन हो, के खुल्यो हजुर?
2: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
3: ओहो हो र?
2: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9749917123, 9893594472।
2: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।
5: नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको शुक्रबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम हेलो सांसदमा विशेष त संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग जोड्नको लागि संवाद तथा अरू विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने गर्छौँ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको कार्यक्रम हेलो सांसदमा रसुवाको भोटेकोसी बाढी र यो बाढी पछिको प्रभाव, राहत तथा उद्धारका लागि सांसदहरूको भूमिकाको बारेमा छलफल गर्दैछौँ। सुरुमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कँडेलसँग साथी सन्तोषी रावल कुराकानी गर्दै हुनुहुन्छ। धादिङ लगायतका क्षेत्रमा भएको जनधनको क्षति र प्रभावको बारेमा संवाद केन्द्रित छ।
6: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 400-500 घरहरू प्रभावित छन्। घर पुरिया छन्, त्यहाँ बगाउने भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ। 400-500 चाहिँ त्यहीँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टरमा बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अठाउँमा छ भने ती घर बसेका छन्। त्यस्ता
7: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीडितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन् उहाँले?
6: धादिङमा पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ। अब त्यहाँ त्यो ठाउँबाट उठ्नुपर्ने हो कि भन्ने चाहिँ त्यही डर पनि छ उहाँहरूलाई। त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ।
7: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
6: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन, होइन? अलिक दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तात्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन। बरु अब राहत चाहिँ दिने, राहत केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ। बस्ने ठाउँकै मूल समस्या कहाँ हो, त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठेगान छैन। आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु अहिले. अब बच्चा बच्चीहरूको पढाइ लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु.
7: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
6: त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ. धादिङ जिल्ला पनि म चाहिँ दक्षिणी बेल्टको हो, त्रिशुली वारीकै. त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेको छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ. त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, दार्जिलिङ पनि त्यस्तै दुर्गम छ. यसो हिउँदमा गाडी जान्छ, तर बर्खामा गाडी जाँदैन. अहिले गाडी रोकिएको स्थिति छ, 3 महिना 4 महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ.
7: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम?
6: त्यही हो चाहिँ दार्जिलिङको समस्या आजदेखि होइन, यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत चाहिँ यता आयो. पनि अहिलेसम्म पनि त्यो निरन्तरता छ. दार्जिलिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ, ध्यान पनि त्यति धेरै जाँदैन. अब हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ. नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ, त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद.
7: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राजसपाको सरकार भएको छ. अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात् बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
6: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन. अब द्वितीयको सरकार भएको कारणले गर्दा अब उहाँहरूलाई पर्याप्त छ, उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ. उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन. एउटा त समानुपातिक, त्यसमा पनि प्रतिपक्षी
7: बोलेको कुराहरू
6: बोल्न होइन, बोल्न त तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन् नसुन्ने होइन, तर सरकारमा हाम्रो पहुँच छैन.
7: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा घचघचाउने त तपाईँलाई हो नि त जनताले, होइन? जनता सामु चाहिँ तपाईँले कुराहरू कसरी?
6: होइन, जनता सामु त भनिराखेका छौँ हामीले, त्यहाँका चाहिँ मूल आवश्यकताहरूका बारेमा अहिले पनि आवश्यकता छ. जस्तो अहिले चाहिँ अब यो कृष्णभीरको परेवा भीरको जुन पहिरोहरू छन् ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली नै रोकिएको स्थिति छ. काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ. त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनुपर्छ, पुरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनुपर्छ. त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ. अब धादिङ पुरै अहिले सदरमुकाम नै कटकमा परेको छ, यातायात प्रणालीबाट धेरै घुमेर मात्रै त्यहाँ जान सकिन्छ. त्यस कारणले त्यो पहिलाको पुल लगेको छ, त्यो पुल निर्माण गर्नु पर्यो. त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै 6 वटा लगेको छ, झलुङ्गे पुलहरू चाहिँ 10-15 वटा लगेको छ. त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्त्वपूर्ण विषय हुन गएको छ.
8: स्ट्रङ ढङ्गले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो.
9: के तपाईँको सुझाव विचारले पनि कानुन निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
10: हो, सक्छ. जनताको आवाज संसदसम्म पुग्छ, कानुन निर्माण प्रक्रियामा जोडिन्छ.
11: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ.
9: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरोकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष.
12: हाम्रा उपलब्धिहरूलाई जनताको बिचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ. फेरि
13: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो.
10: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू.
14: हाम्रा दुःखमा एउटा तरकारी खेती गरिछौँ र पानी पुग्रला, अखन पनि हाम्रो खेत नै बाल.
9: संसदका काम कारबाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृङ्खला हेलो संसद.
10: कानुन निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी.
9: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद.
7: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा स्वास्थ्य यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ. यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ?
6: शिक्षा स्वास्थ्य महिलाहरूको समस्याहरू चाहिँ अलिकता होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो। होल्डिङ सेन्टरमा सबलाई लगाएर त्यहाँ राखेर थरी थरीका मान्छेहरू हुन्छन् त्यहाँ, त्यसले समस्या बनाएको छ। अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने कतिपयका विद्यालय पारी छन्, विद्यार्थी वारी छन्, कतिपयको विद्यार्थी पारी छन्, विद्यालय महाविद्यालयहरू वारी छन्, तिनीहरूको कनेक्टिभिटी, तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो। आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ। आवासको व्यवस्था नभएसम्म आवास के हुने हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यीकरण भएर जान्छ भन्ने ठान्दछु मैले।
7: तपाईँले संसदमा उठाएका सबैभन्दा महत्त्वपूर्ण जनसरोकारको विषय चाहिँ के हो?
6: अब नीति निर्माण र कानुन बनाउने तपाईँले भन्नुभयो होइन, त्यसमा सक्रिय भएर लागिराखेको छु म। अब संसदमा अन्य चाहिँ

0: आफ्नो निर्वाचन क्षेत्रका नागरिकको भावना वा विज्ञहरूको रायलाई कसरी समेट्नु भएको छ नि?
1: अब संसदको चाहिँ त्यहाँ आएका ऐन कानुनहरू ठ्याक्कै निर्वाचन क्षेत्रकै जनतासँग जोड्न कतिपय कुराहरू मिल्दैन, होइन, कतिपय मिल्छ कतिपय मिल्दैन। अब विज्ञहरूसँग राय लिने कुरो त त्यो सामान्य कुराहरू हो, त्यो लिइनै हालिन्छ विज्ञहरूसँग राय लिने, अध्ययन गर्ने अनि चाहिँ अब डकुमेन्टहरू अरू अध्ययन गर्ने, पुराना ऐन कानुन अध्ययन गर्ने, नयाँ विधेयक अध्ययन गर्ने, त्यो अनुसार सुझाव दिने कुरा हुन्छ।
0: जस्तो अब पछिल्लो समय संसद विधेयक निर्माणमा पनि राजनैतिक दाउपेज र कुराकानीमै बढी अल्झिएको आरोप लाग्ने गरेको छ, होइन? संसदलाई साँच्चैकै जनताको आवाज बुलन्द गर्ने र द्रुत गतिमा कानुन बनाउने थलो बनाउने तपाईँले तपाईँको व्यक्तिगत भूमिका के छ त्यसमा चाहिँ?
1: तपाईँको जुन पहिले भन्नुभएको छ त्यस्तो छैन संसद, संसद त्यहाँ त्यहाँ दुई तिहाई भए हुनाले गर्दाखेरि त्यो आवाज त प्रतिपक्षीको आवाज त सबै सरकारका जम्मै कुरो जताको ततै समर्थन गर्ने त प्रतिपक्षीको ड्युटी होइन नि त, प्रतिपक्षीको ड्युटी त सरकारका कमी कमजोरीहरू देखाइदिने नै हो, त्यस कारणले त्यो देखाएको हो, त्यसलाई अब कसरी दुनियाँले कसरी बुझाएको छन् चाहिँ दाउपेज, त्यो दाउपेज साउपेज केही छैन, दाउपेज लाग्दैन लाग्दैन अहिले। अब बाँकी रह्यो चाहिँ नीति निर्माणमा चाहिँ आवाज उठाउने सहयोग गर्ने कुराहरू, अब समितिका कामहरूमा सहभागी हुनु पऱ्यो, त्यसमा यो अहिले तपाईँसँग कुरा गर्दै गर्दै अब अर्को बैठक छ त्यही समितिको, त्यसमा जानुपर्नेछ। अब यो अहिलेको यो भोटेपछि सम्बन्धी अर्थ समितिले एउटा उपसमिति बनाएको छ, त्यो उपसमिति अन्तर्गत चाहिँ काम गर्ने कुराहरू अब त्यसमा लाग्ने हो। त्यस्तै गरी विभिन्न विधेयकहरू चाहिँ चाहिँ आफ्नो समितिमा आउँछन्, ती समितिमा को विधेयकहरूमा त्यहाँ छलफल गर्ने हो, विधेयकहरूमा संशोधनका कुरा हलमा आउँछ त्यसमा बोल्ने कुराहरू, र आम नीति निर्माणको कुरा र सरकारमाथि हाम्रो चाहिँ ड्युटी भनेको सरकारमाथि निगरानी राख्नु पनि हो प्रतिपक्षी दलहरूको भूमिका, त्यसमा हामी काम गरिरहेका छौँ।
0: जस्तो जति पनि अब सरकार परिवर्तन भइरहने तर जनताका आधारभूत समस्या उस्तै रहने अवस्थाको मुख्य जिम्मेवार राजनीतिक दल हुन् कि प्रणाली?
1: परिवर्तन भएको छ, जनताको आवश्यकता पुरै पुरा भएको छैन, त्यो पाटो मान्छु मैले, होइन, संसारका अरू देशहरूको तुलनामा चाहिँ चाहिँ हामी त्यति विकसित हुन सकेका छैनौँ मान्छु, अनि जनताको आवश्यकता हिजो म जुन बेला यहाँ काठमाडौँ एसएलसी दिन काठमाडौँ आउनु पर्थ्यो, म हिँडेर आउनु पर्थ्यो, कति दिन लगाएर आउनु पर्थ्यो, त्यति बेलाको जनताको आवश्यकता र अहिलेको जनताको आवश्यकता उस्ता उस्तै भन्ने हुन्छ त, उस्ता कहाँ उस्ता उस्तै छ, अहिलेको विश्व परिवेश परिवर्तन अनुसार त्यो अनुसार चाहिँ चाहिँ भएन भन्ने कुरो चाहिँ एउटा चिज हो, त्यो कुरो त्यसमा अब हाम्रा साधन स्रोतका सीमितता पनि छन्, हाम्रा ज्ञानका सीमितता पनि छन्, त्यसमा राजनैतिक पार्टीहरूको पनि केही कम कमजोरी होला, नेताहरूका पनि केही कम कमजोरी होलान् र समग्र चाहिँ सीमाको कारणले पनि समस्या भएको छ।

0: मन्त्री नै रसुवा जिल्लाको भूभागमा बसिकन हामी सिडी कार्यालयमा बसेर प्रशासन कार्यालयमा बसेर हामीले यो विषयमा निर्णयहरू गरेका छौँ। यसलाई म हरेक दिन जस्तो उहाँहरू जिम्मेवारी साथीहरूलाई योबाट नभई योबाट वैकल्पिक दिँदै त्यसलाई व्यवस्थापन गर्नलाई म आफ्नो तर्फबाट मैले सबै साथ सम्बन्धित निकायहरूमा हरेक दिन घचघच जर्नी गरेको छु। किनभने मैले बुझे अनुसार मैले कस्तो छ भन्दाखेरि त्यो खास प्रारम्भिक चरणमा यो एउटा कृषि सडकका रूपमा रहेको थियो। जब यसरी हाम्रो यो पासाङ लामो राजमार्ग नै गल्छी मैले बेसीको सडक वास आउट गरेर लिएर गइसकेपछि त्यो मात्र एउटा आंशिक वैकल्पिक मार्ग रहने भावनाले मैले पनि म पहिलो दिनमै यो समस्याहरू बुझिसकेपछि मैले सूर्यगढी नगरपालिका गाउँपालिकाको प्रमुखज्यूलाई, नौकुण्डा गाउँपालिका प्रमुखज्यूलाई, कालिका गाउँपालिका प्रमुखज्यूहरूलाई डेब्रिज हटाउनेदेखि सबै कुराहरू गरियो। अहिले समस्या कहाँ छ भन्दाखेरि त्यो कतिपय हाम्रा मैले त्यही भएर आज पनि बोलेँ यो विषयमा मोस्टली अलिक जनरली के कुरामा चाहिँ पार्टनरसिपमा काम गर्नुपर्ने कुराहरू चाहिँ अलिकति सहनकारी भूमिकाहरू कहाँ मिसिङ छ भन्दाखेरि फेडरल गभर्मेन्ट, प्रोभिन्सियल गभर्मेन्ट र लोकल गभर्मेन्टको चाहिँ जिम्मेवारी होइन जुन ढङ्गको इम्पोर्टेन्स छ आफआफ्नो ढङ्गले लिनुपर्ने चाहिँ अलिकति सिरियसली नलिएको जस्तो मैले पाएर निर्णयहरू गर्ने र जिम्मेवारी भएकोहरूलाई आफैले घसघाउने कामहरू गरिरहेको छु।
1: तर जस्तो अब यस्तो विपदको बेलामा पनि मेरो भागमा कानुनमा कति लेखा छ कति लेखा छैन भनेर त्यसरी आलो पालो गरेर बस्न मिल्छ कि मिल्दैन जनप्रतिनिधि अथवा तपाईँ आफैले पनि जनप्रतिनिधि रूपमा नेतृत्व गर्दै हुनुहुन्छ?
0: सबभन्दा ठुलो समस्या भनेको के हो तपाईँको खर्चको आधार हो कुनै कामहरूलाई पैसाको कुरा चाहियो। यो विपत्तिको लागि प्रदेश सरकारले कति छुट्यायो, सङ्घले के जिम्मेवारी लिने, प्रदेशले के जिम्मेवारी लिने, स्थानीय तहको सीमितता हामीहरू सबैलाई थाहा छ।
1: भनेको अहिले त्यो बाँडफाँडमा सहमति कुरा मिलिसक्यो कि अहिले पनि तेरो मेरो भन्नेमै छ हामी?
0: यस्तो छ खास वास्तवमा के भन्दाखेरि यो अहिले जुन सडक छ यो प्रदेश स्तरको सडक हो। यसमा हामीले फेरि यसलाई पक्की अपग्रेड गर्ने भनेर तपाईँको आफ्नै केही कुराहरू बजेटहरू छुट्याइसकेको अवस्था पनि हो। अब यसलाई चाहिँ अझ फर्दर त्यो सडकलाई अपग्रेड गर्नलाई उहाँहरूलाई चाहिँ त्यो कानुनी समस्याहरू छ जस्तो मलाई लाग्दैन। होइन अब रिसोर्स म्यान पावरहरूको चाहिँ अलिक निगरानी कम भएको जस्तो मैले बुझेर हिजो पनि धेरै कुराहरू घचघच चाहिँ हिजो मात्र पनि यो विषयमा चाहिँ धेरै कुराहरू सम्बन्धित निकायको साथीहरूसँग मैले कुरा गरेका छौँ। अब हामीलाई चाहिँ रिसोर्स म्यानेजमेन्ट गर्नलाई चाहिँ समस्या परेर काममा सरकारी कागजहरू काम कारवाहीहरू अगाडि बढाउनलाई समस्या भएको जस्तो मैले बुझेको छु। होइन मैले त्यही पनि उहाँहरूलाई चाहिँ आफ्नो ढङ्गले अगाडि बढ्नुहोस्, मैले संयमकारी भूमिका गर्नुपर्ने पुरा गर्नुपर्ने कुराहरू सबैसँग गर्छु भनेर मैले गरिरहेको पनि छु र भोलि पनि गर्छु।
1: अनि सांसदको रूपमा अब तपाईँ त अहिले प्रतिपक्षी दलको सांसदको रूपमा रहनुभयो, संसदमा सुन्दा र हेर्दाखेरि विपदमा हामी सँगै भन्ने खालकै छ, अनि तपाईँले सरकारसँग अथवा सरकार मातहतका अरू निकायसँग समन्वय गर्दाखेरि कतिको सहयोग कतिको त्यो खालको समन्वय पाइराख्नु भएको छ?
0: होइन यस्तो छ हजुर, जे जे भए पनि म रसुवा जिल्लाको जनप्रतिनिधि हो,

0: साथ जति जे जे जस्तो जस्तो अप्ठ्यारा आउँदाखेरि पनि मैले सरकारको लाई घचघचाउने कुरा र उहाँ हामीले सहनकारी भूमिका गरेर जनताले सुख दिने राहत पाउने कुरामा म लागिरहेछु।
1: तपाईँले अघि जुन सडकहरू टुटेको सम्बन्ध गाउँ बस्तीसँग भन्नुभयो नि, अब त्यसलाई सञ्चालन गर्नको लागि हुन त अब मुख्य सडक नै अहिले पनि अब क्षतविक्षत अवस्थामा छ होइन, ग्रामीण सडकहरूलाई सञ्चालन गर्नुभन्दा अगाडि त्यो मुख्य सडक बनिसक्न पर्छ अथवा मुख्य सडक बन्दै गर्दाखेरि पनि स्थानीय सडकहरू जनप्रतिनिधि अरू सरकारवाला निकायसँग गरेर सञ्चालनमा ल्याउन सकिन्छ जस्तो लाग्छ?
0: त्यो स्कुलको भूजल जहाँ कनेक्सन गर्न सकिन्छ, अहिलेको विपदको बेलामा हरेक कुराको सीमितताहरू हुन्छ, हामी चाहे जो सरकारमा बसे पनि त्यसको अप्ठ्याराहरू मैले बुझ्दछु र हामीले सक्दो छिटो चाहिँ कनेक्टिभिटी गर्न रोड कनेक्टिभिटीलाई चाहिँ इस्टाब्लिस गराउनलाई प्रदेश स्तरीयबाट सङ्घीयले कुन चाहिँ गर्ने भन्ने कुराले त्यो उहाँहरू छुट्टै ढङ्गले सङ्घको ढङ्गले प्रदेशको प्रदेशको ढङ्गले स्थानीय साथीहरूलाई स्थानीय सरकारहरूलाई त्यसलाई हरेक दिन अपडेट गर्ने कामहरू हामीले निरन्तर लागिरहेछौँ। मेरो लसको भूगोलपट्टि त जनप्रतिनिधिहरू नै एज अ ट्राफिक भएर काम गरिरहनु भएको छ।
2: स्ट्रङ ढङ्गले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
3: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
4: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
5: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ।
3: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
6: हाम्रा उपलब्धिहरूलाई जनताको बिचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
7: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो
4: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
8: हाम्रा दुःखमा एउटा तरकारी खेती गरिछौँ र पानी पिग्रला, अखन त यी हाम्रो खेत निरो बाल।
3: संसदका काम कारबाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृङ्खला हेलो सांसद।
4: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
3: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद। हेलो
0: सांसद तपाईँले जुन कुरा अहिले बाटो उठाउनु भयो,
1: अघि मैले जुन यो पुङपुङ खोलाको कुरा गरेँ, पुङपुङ खोलामा चाहिँ हामीले त्यहाँ केही वडा अध्यक्षलाई पनि भेटेका थियौँ। हजुर,
0: होइन, लच्याङदेखि जहाँ वडा अध्यक्षज्यू नै आफ्नै ट्राफिक कन्ट्रोल गरेर बसिरहनु भएको
1: त्यो हामीले पनि देखिदिएन चाहिँ।
0: यस यस, होइन, अब लकिली फर्चुनेटली यस्तो भइदियो। खास त्यो के भयो वास्तविक कुरा भने, यो चाहिँ रसुवा र नुवाकोटको सिमाना भयो। रसुवाले गर्दै गर्दा नि तपाईँको चाहिँ त्यो भोर्लीबाट हामी यतातिर सडक बनाउँदै आयौँ, रसुवाको लास्ट इन्डतिर। नुवाकोटबाट के भयो, नुवाकोटको तल भूभागबाट बनाउँदै जानुभयो। खास अहिले समस्या आएको के भने, धेरै समस्या आएको रसुवाको एउटा बाटो छ, सरमदरीको बाटो, बजेट विनियोजन पनि भएको छ। हामीले पुलहरू पहिले नै नबनाइया भए झन् कस्तो अवस्था रहन्थ्यो होला। हामीले पुलहरू पनि बनाउँदै लगिसकेका थियौँ पहिले, ती सबै अहिले जति पनि त्यहाँ बनेको पुलहरू तपाईँ क्रस गर्नुहुन्छ, ती अहिले पछिल्लो समयमा बनेका पुलहरू हुन्। त्यो कालेपत्री नै अलिक पछिल्लो समयमा बनेका कालेपत्रीहरू हुन्। त्यसले गर्दा हामी यो बनाउने क्रममा नेपालको अब बजेटको साइज, पूर्वाधार पुँजीगत खर्च गर्न सकिने साइजहरू हामीले बुझेका छौँ। र फेरि अर्को कुरा पनि के बुझ्नुपर्छ भन्दाखेरि, कुनै चिज नेपाल सरकारले खर्च गर्दै गर्दा त्यसको उपयोगिता कति हुन्छ भन्ने कुरा नि ख्याल गर्नु पऱ्यो। त्यहाँ भोलि वास्तवमा चाहिँ हिजो हाम्रो मेन हाइवे चाहिँ नेसनल हाइवे रन हुँदै गर्दा त्यहाँ कति गाडी गुड्थे भन्ने कुरा पनि याद गर्नुपर्छ। अहिले समस्या परेर त्यसलाई देखिने एउटा बाटो रह्यो, विपदको बेलामा देखिने कुराहरू एउटा बाटो रह्यो। तर अर्को बेलामा तपाईँको चाहिँ त्यो सबै बन्दै गर्दा दिनमा कतिवटा गाडी गुड्छ भन्ने कुरा नि हेर्नुपर्छ। र त्यसले जनताहरूले कतिको सुविधा ल्याएको छन्, त्यसले यी इकोनोमिक एक्टिभिटीहरू कति आयो, त्यहाँको कति लाभान्वित भयो भन्ने पनि ती एनालाइसिस पनि गर्न जरुरत छ। त्यसका बावजुद पनि हामीहरूले त्यो ढङ्गको बाटो चाहिँ अझ उही लास्ट इन पोइन्टसम्म बनाउन हामीले प्लान गरिकन बजेट पनि अहिले तपाईँले हेर्न सक्नुहुन्छ, रातिक धर्मै बजेट विनियोजन भएर बसिसकेको छ। अब कानुनी प्रक्रिया के अरे, तपाईँको टाइमले बजेट एलोकेट गरिसकेपछि त्यो बन्ने कुरा रहिहाल्यो। पोहोर साल पनि राखिएको थियो, पोहोर साल तपाईँको सँगै सरकारबाट राख्दै गर्दा हामीले कारण गर्न सकेनौँ। देशमा विभिन्न घटनाले गर्दा त्यो राखेको बजेट पनि त्यति कोल्याप्स भएर गयो। यसपालि पनि हामीले राखेका छौँ, त्यसले गर्दा अब यो वर्ष चाहिँ त्यसले काम गरेर धेरै कुराहरू सहजता ल्याउँछ भन्ने मेरो बुझाइ छ।
1: हुन त अब अहिले बाढी

0: को कारणले हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको पुष्टि भइसक्यो, अझै 3-4 हजार बेपत्ता भन्ने छ। यो बाढी आउँदै गर्दाखेरि जसरी पहिले नुवाकोटबाट सिधै रसुवा जानु पर्थ्यो र अहिले नुवाकोटको विभिन्न गाउँ बस्तीहरूबाट फेरि रसुवा जाने वैकल्पिक बाटो भयो, यही बाटोमा तपाईँले अघि भन्नुभयो कि सरकार र सरोकारवाला निकायको वास्तै थिएन, होइन, त्यहाँका बासिन्दाहरू हामीलाई कुनै मतलबै नगर्ने, बाटो नबनाइदिने भनेको नभइदिने स्थिति थियो, अहिले यो विपदको बेलामा काम लाग्यो भन्नुभयो। हामीले के सिक्यौँ यो अहिलेको विपदबाट सडकको सन्दर्भमा?
1: सडक सन्दर्भमा हामी कहिले पनि एउटालाई मात्र लाइफ लाइनसँग जोड्नु हुन्न। यो विपद अब कस्तो भयो भने स्पेसली हाम्रो पहाडी जिल्लाहरू चाहिँ जसरी यो क्लाइमेट चेन्जको कुरा छ, ग्लोबल वार्मिङको कुरा छ, मलाई जहाँसम्म लाग्छ हाम्रो अब जतिले जति गरे यो भर्खरै बिग्रिएको कुरा नै यो सुधार्ने धेरै समय लाग्छ। त्यसले गर्दा यस्ता विपत्तिहरू हाम्रो अब रसवाली जनताहरूको लागि नियति बन्छ भन्ने मेरो बुझाइ छ। र अब जति पनि बन्ने पूर्वाधारहरू छन्, मैले सम्बन्धी निकायलाई नै यो भनेको छु, जति पनि पूर्वाधार छन् अब यस्ता यस्ता किसिमका हिमतालकड पैदा हुने बाढीसँग चाहिँ फ्रेन्डली खालको यस्ताले नै अप्ठ्यारो पर्न नबिग्रिने खालका पूर्वाधारहरू हामीले तयार गर्नु छ। यो ढङ्गको कुराहरू मैले सम्बन्धी निकालेको छु। यो कुरा चाहिँ हामी यहाँबाट पाठ सिकेनौँ भने भविष्यको कालान्तरमा फेरि अरू कुनै आउँदा फेरि हामी दुर्घटना बिहोर्नुपर्छ। यो विषयमा म सचेत छु। त्यही अनुसारले सङ्घीय सरकार प्रदेश सरकारहरूलाई मेरो तहबाट घचघाउने दिशन गर्ने कुरामा म निरन्तर लागिरहन्छु।
2: रसुवाको भोटेकोसी बाढी र यसले पारेको प्रभाव अनि सरोकारवाला निकायसँगको समन्वयमा सांसदहरूको भूमिकाको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कँडेल र नेपाली काँग्रेसका सांसद मोहन आचार्यसँग गरिएको यो कुराकानीसँगै आजलाई कार्यक्रम हेलो सांसदको समय सकिएको छ। कार्यक्रम हेलो सांसदको अर्को अङ्कमा अर्को व्यक्ति र विषय बारेका संवाद तथा अरू सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो छिमेकीलाई माया गरी प्रार्थना आर्थिक तथा विभिन्न तरिकाले व्यक्तिगत र सामूहिक रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरू, मण्डलीहरू, सङ्घ संस्थाहरू तथा सम्पूर्णमा यस रेडियो छिमेकीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
1: Have I not commanded you? Be strong and courageous. Do not be terrified. Do not be discouraged. For the Lord your God will be with you wherever you go. Joshua chapter 1 verse 9.
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: साहसपूर्वक प्रार्थना गर्नुहोस्। तेस्रो भाग जयमसी आज आइतबार सेप्टेम्बर 13 तारिक भदौ 28 गते। आजको बाइबल खण्ड मत्तीको पुस्तक 21 अध्यायको 22 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ। म्याक्स लुकाडो नामक ईश्वरशास्त्रीले आफ्ना मित्र ग्रेग प्रुएटको जीवनमा प्रार्थनाको शक्तिको बारेमा लेखेका छन्। उनले इन्जिनियर, भाषाविद र बाइबल अनुवादको रूपमा तालिम पाएका छन्। तर उनको सबैभन्दा महत्वपूर्ण योगदान चरम प्रार्थनाको क्षेत्रमा हुन सक्छ। ग्रेकको चरम प्रार्थना नामक पुस्तकमा उनले कसरी पश्चिम अफ्रिकाको गिनी भन्ने देशबाट बाइबल अनुवादकहरूको अध्यक्षको भूमिका ग्रहण गर्न फर्के भन्ने बारे वर्णन गरेका छन्। त्यो 2008 कुरा थियो, विश्वभरि ठूलो आर्थिक मन्दीको समय। त्यो सेवाकार्यको वित्तीय चित्रले संस्था द्रुत रूपमा टाट पल्टन लागेको देखाउँथ्यो। ग्रेकलाई यस्तो संस्थाको नेतृत्व गर्ने कुनै अनुभव थिएन र खर्च कटौती गर्ने कुनै ठोस ठाउँ थिएन। स्रोत साधनहरू पुरै थिए अनि दाताहरू गायब भइरहेका थिए। त्यस्तो परिस्थितिप्रति ग्रेकलाई एउटै मात्र प्रतिक्रिया थाहा थियो, प्रार्थना। त्यसबेला मैले मेरा रणनीतिहरूको बारेमा प्रार्थना गर्न होइन तर प्रार्थनालाई नै रणनीति बनाउन सिक्न थाले। जुलाईमा उनले विश्वभरका आफ्ना टोलीका सदस्यहरूलाई आधा पृष्ठको एउटा पत्र लेख्दै उनीहरूलाई प्रार्थना गर्न आह्वान गरे। उनले उनीहरूलाई विशिष्ट र साहसी अनुरोधहरू सहित परमेश्वरको सिंहासनको अगाडि उभिन आग्रह गरे। पछिबाट ग्रेगले त्यसको नतिजा वर्णन गरेका छन्। जब मैले वर्षको अन्त्यको प्रतिवेदन हेरे मलाई थाहा भयो कि परमेश्वरले हाम्रो प्रार्थना सुन्नु भएको छ। मेरा आँखा आँसुले भरिए। यदि कुनै वित्तीय विशेषज्ञले यो चित्रको विश्लेषण गर्ने हो भने तिनीहरूले जुलाई महिनालाई औलाउँदै सोध्नेछन्, तपाईँले यहाँ के गर्नुभयो? जेसुकै भए तापनि तपाईँले त्यो काम अझै धेरै गर्नु जरुरी छ। मैले नै ठोस व्याख्या खोजी गरे तर पाउन सकिन। म यसले कसरी काम गर्छ भनी व्याख्या गर्न प्रविधिहरू पत्ता लगाउन चाहन्थे ताकि हामी फेरि यसो गर्न सकौ, तर मैले त्यस्तो केही पनि पाउन सकिन। मलाई थाहा थियो कि परमेश्वरले जुटाउनु भएको थियो। मसँग भएका कुरा परमेश्वर मात्रै हुनुहुन्थ्यो अनि प्रार्थना मात्रै थियो। के तपाईँसँग पनि यति मात्रै छन्? तपाईँलाई चाहिने यति मात्रै हो। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048470।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: खुल्यो खुल्यो खुल्यो
6: होइन हो, के खुल्यो हजुर?
5: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
6: ओहो, हो र?
5: हजुर, ओम शान्ति ड्राई क्लिनर्स। यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र टेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घन्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 97479-17-23, 98139-54-72।
5: ड्राई क्लिनर्सको लागि एकमात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।
7: तपाईँको छिमेकी मेरो छिमेकी, यो हो रेडियो छिमेकी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।

0: The best radio, Radio Chimeki.
1: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

हरेक शनिबार र आइतबार बिहान 10 बजे सुन्न नभुल्नुहोला भाषाको सन्देश कार्यक्रम डाक्टर वरिष्ठ पास्टर सिमोन पाण्डेज्यूबाट।

0: ओइ सुहाना, सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: खुल्यो खुल्यो खुल्यो
2: होइन हो, के खुल्यो हजुर?
1: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
2: ओहो, हो र?
1: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, प्यान्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र टेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्न परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घन्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 97549-17-23, 98-53-84-72।
1: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।
4: Revelation 16, verse 15 says, Jesus said, I will come as unexpectedly as a thief. Blessed are all who are watching for me. That was Revelation 16, 15.

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Radio Smiki 107.2 MHz.
1: In Corinthians we read, "For now we see only a reflection as in a mirror. Then we shall see face to face. Now I know in part, then I shall know fully, even as I am fully known." That was 1 Corinthians chapter 13, verse 12.
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: साहसपूर्वक प्रार्थना गर्नुहोस्। तेस्रो भाग जयमसी आज आइतबार सेप्टेम्बर 13 तारिक भदौ 28 गते। आजको बाइबल खण्ड मत्तीको पुस्तक 21 अध्यायको 22 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, "विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ।" म्याक्स लुकाडो नामक ईश्वर शास्त्रीले आफ्ना मित्र ग्रेग प्रुएटको जीवनमा प्रार्थनाको शक्तिको बारेमा लेखेका छन्। उनले इन्जिनियर, भाषाविद र बाइबल अनुवादको रूपमा तालिम पाएका छन्। तर उनको सबैभन्दा महत्वपूर्ण योगदान चरम प्रार्थनाको क्षेत्रमा हुन सक्छ। ग्रेगको चरम प्रार्थना नामक पुस्तकमा उनले कसरी पश्चिम अफ्रिकाको गिनी भन्ने देशबाट बाइबल अनुवादकहरूको अध्यक्षको भूमिका ग्रहण गर्न फर्के भन्ने बारे वर्णन गरेका छन्। त्यो 2008 कुरा थियो, विश्वभरि ठूलो आर्थिक मन्दीको समय। त्यो सेवाकार्यको वित्तीय चित्रले संस्था द्रुत रूपमा टाट पल्टन लागेको देखाउँथ्यो। ग्रेगलाई यस्तो संस्थाको नेतृत्व गर्ने कुनै अनुभव थिएन र खर्च कटौती गर्ने कुनै ठोस ठाउँ थिएन। स्रोत साधनहरू पुरै थिए अनि दाताहरू गायब भइरहेका थिए। त्यस्तो परिस्थितिप्रति ग्रेगलाई एउटै मात्र प्रतिक्रिया थाहा थियो, प्रार्थना। त्यसबेला मैले मेरा रणनीतिहरूको बारेमा प्रार्थना गर्न होइन तर प्रार्थनालाई नै रणनीति बनाउन सिक्न थाले। जुलाईमा उनले विश्वभरका आफ्ना टोलीका सदस्यहरूलाई आधा पृष्ठको एउटा पत्र लेख्दै उनीहरूलाई प्रार्थना गर्न आह्वान गरे। उनले उनीहरूलाई विशिष्ट र साहसी अनुरोधहरू सहित परमेश्वरको सिंहासनको अगाडि उभिन आग्रह गरे। पछिबाट ग्रेगले त्यसको नतिजा वर्णन गरेका छन्। "जब मैले वर्षको अन्त्यको प्रतिवेदन हेरे मलाई थाहा भयो कि परमेश्वरले हाम्रो प्रार्थना सुन्नु भएको छ। मेरा आँखा आँसुले भरिए। यदि कुनै वित्तीय विशेषज्ञले यो चित्रको विश्लेषण गर्ने हो भने तिनीहरूले जुलाई महिनालाई

0: औँलाउँदै सोध्नेछन्, तपाईँले यहाँ के गर्नुभयो? जेसुकै भए तापनि तपाईँले त्यो काम अझै धेरै गर्नु जरुरी छ। मैले नै ठोस व्याख्या खोजी गरे तर पाउन सकिन। म यसले कसरी काम गर्छ भनी व्याख्या गर्न प्रविधिहरू पत्ता लगाउन चाहन्थे, ताकि हामी फेरि यसो गर्न सकौं। तर मैले त्यस्तो केही पनि पाउन सकिन। मलाई थाहा थियो कि परमेश्वरले जुटाउनु भएको थियो, मसँग भएका कुरा परमेश्वर मात्रै हुनुहुन्थ्यो अनि प्रार्थना मात्रै थियो। के तपाईँसँग पनि यति मात्रै छन्? तपाईँलाई चाहिने यति मात्रै हो। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082048470।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
3: खुल्यो खुल्यो खुल्यो
4: होइन हो, के खुल्यो हजुर?
3: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
4: ओहो, हो र?
3: हजुर, ओम शान्ति ड्राई क्लिनर्स। यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र टेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको दुई घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 97549-17-23, 98-53-84-72।
3: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।

रेडियो छिमेकी तपाईँ सम्पूर्ण सहयोगदाताहरूलाई धन्यवाद भन्दछ। सर्वाधिक पढिने आजको वचन दैनिक उपासना पुस्तिका तपाईँ सबैको लागि उपहार स्वरूप निःशुल्क उपलब्ध छ।

0: सधैँ तपाईँको साथमा रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 107.2 मेगाहर्ज
1: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू।
2: परमेश्वरको लहुरो नमस्ते तथा चैमसी, म जोनी एरिक्सन टाडा, जोनी र साथीहरूमा तपाईँलाई स्वागत छ। म बाइबलको एउटा छोटो भाग पढ्न चाहन्छु ताकि तपाईँले त्यहाँ भएको एउटा सानो तर अति नै

0: खटेपछि मूसाले त्यसपछि सधैँ त्यसलाई परमेश्वरको लहुरो भनेर सम्बोधन गर्न धेरै ध्यान दिए। पहिले त्यो एउटा सामान्य काठको लौरो मात्र थियो, तर जब परमप्रभुले आफ्ना उद्देश्यहरू पूरा गर्नका लागि त्यसलाई आफ्नो साधनको रूपमा चुन्नुभयो, तब त्यो लौरोले नयाँ स्वामित्व र नयाँ अर्थ प्राप्त गर्यो। जुन पहिले मूसाको लौरो थियो त्यो पछि परमेश्वरको लहुरो बन्यो। अनि यहाँ तपाईँ र मेरो लागि एउटा अद्भुत पाठ छ, किनकि परमेश्वर दुर्घटना, चोटपटक र बिरामीहरूका पछाडि रहेका दुःखद अर्थहरूलाई सधैँ नयाँ र सकारात्मक कुरामा बदल्ने आश्चर्यजनक काम गर्नुहुन्छ। उहाँ पहिले साधारण रहेका कुराहरूलाई लिएर असाधारण बनाउन पनि उत्तिकै प्रेम गर्नुहुन्छ। क्रुस यसको एउटा उत्कृष्ट उदाहरण हो। मेरो मतलब, जुन कुनै समय यातना र पीडाको प्रतीक थियो, जुन क्रुसमा ख्रिस्ट मर्नुभयो, त्यो क्रुसको अर्थ अब कुनै भयानक कुरा रहेन। ख्रिस्ट र उहाँले क्रुसमा गर्नुभएको कामको कारण यो अब आशा र उद्धारको प्रतीक बनेको छ। यी सबै यशु र उहाँको मुक्तिको अद्भुत कामले गर्दा भएको हो। सायद यो काठको क्रुस पहिले अरू कुराहरूमा पनि प्रयोग भएको थियो होला, तर जब यशुलाई त्यसमा काँटी ठोकियो तब त्यो उहाँको क्रुस बन्यो। यो परमेश्वरले दुःख कष्टको अर्थलाई एउटा शक्तिशाली र साह्रै मिठो कुरामा परिणत गर्नुभएको अद्भुत कथा हो। मेरो व्हीलचेयर पनि त्यस्तै हो। यो व्हीलचेयर जुन कुनै समय दुखान्त र बन्दी जीवनको प्रतीक थियो, आज त्यही चिज हो जसले मलाई स्वतन्त्रता र हिँडडुल गर्ने क्षमता दिन्छ। यही यो कैदखाना हो जसले मेरो आत्मालाई स्वतन्त्र बनाएको छ, र यी सबै यशु र उहाँको मुक्तिको अद्भुत कामले गर्दा भएको हो। जब परमेश्वरले आफ्नो महिमाका लागि अति साधारण कुराहरू, एउटा लहुरो, एउटा क्रुस, एउटा व्हीलचेयर प्रयोग गर्नुहुन्छ, उहाँले ती हरेकलाई अनौठो र विशेष अर्थ दिनुहुन्छ। त्यसो हो भने तपाईँको जीवनमा दुर्घटना वा दुःखका प्रतीकहरू के हुन्? बैशाखी सुन्ने यन्त्र, तपाईँलाई बस्ने ठाउँ, तपाईँको रूप रङ वा तपाईँका क्षमताहरू? मित्र, परमेश्वरले तपाईँको निराशालाई आशापूर्ण र सकारात्मक कुरामा परिणत गरिदिन सक्नुहुन्छ। उहाँले क्रुसमा त्यसो गर्नुभयो र उहाँले तपाईँको लागि पनि त्यसो गर्न सक्नुहुन्छ। आउने केही हप्ताहरूमा हामी संसारभरका गरिब र अशक्त बालबालिकाहरूलाई सयौं व्हीलचेयर र बाइबलहरू बाँड्न जाँदैछौँ, अनि आफ्नो नयाँ व्हीलचेयरमा बस्ने र यसोका लागि आफ्नो हृदय खोल्ने हरेक बालबालिका तथा वयस्कहरू त्यो कुर्सीमा मात्र सीमित हुने छैनन्। बरु त्यही कुर्सी तिनीहरूलाई यसुसँग चिनाउने माध्यम बन्नेछ। त्यसैले हाम्रा विश्वका लागि व्हीलचेयर टोलीहरूले सुसमाचार बाँड्दै गर्दा तिनीहरूका लागि प्रार्थना गरिदिनुहोस्। अनि अन्तमा परमेश्वरलाई तपाईँको उदासीनतालाई उहाँको आशामा बदल्न दिनुहोस्, किनकि उहाँ नै त्यस्तो परमप्रभु हुनुहुन्छ जसले हरेक आँसु र रोदनलाई आनन्दमा परिणत गरिदिनुहुन्छ। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौँ। अहिलेलाई भने बिदा हुन्छौँ। जय मसीह।
2: खुल्यो खुल्यो खुल्यो
3: होइन हो, के खुल्यो हजुर?
2: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
3: ओहो, हो र?
2: हजुर, ओम शान्ति ड्राई क्लिनर्स। यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको दुई घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 97549-17-23, 98-53-84-72।
2: ड्राई क्लिनर्सको लागि एकमात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी।

0: तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
0: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
0: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
0: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो जीवन मेरो भोगाई यो कार्यक्रम मेरो गवाई मेरो गवाईको यो श्रृङ्खलामा सम्पूर्ण श्रोताहरूलाई हामी स्वागत गर्न चाहन्छौँ। अहिले तपाईँले हामीलाई रेडियो छिमेकी 107.2 MHz र हाम्रो पात्रो एपबाट पनि हामीलाई सुनिरहन सक्नुहुन्छ। र आज हाम्रो माझमा एकजना युथ लिडर हुनुहुन्छ र जसले क्राइस्ट वरियर वर्सिप टिमलाई रन गर्नुभएको छ, त्यसको उहाँ टिम लिडर हुनुहुन्छ। साथै उहाँ यहोवा सालोम चर्चको एल्डरको रूपमा सेवकाई गरिरहनु भएको छ। र क्राइस्ट वरियरको बारेमा केही भन्नुपर्दा, यो एउटा जवानहरूलाई उत्साह दिने एउटा मोटिभ भएर सञ्चालित भएको छ अनि विभिन्न जवानहरूको बिचमा यसले एउटा आफ्नो सेवा पनि पुर्याइरहेको छ। साथै क्राइस्ट वरियरबाट विभिन्न फिल्महरू पनि उत्पादन भएका छन्, जस्तै जिजस पाए ठिक अनि आवाज जस्ता मुभीहरू पनि सिर्जना भएका छन्। र उहाँ नै आज हाम्रो बिचमा हुनुहुन्छ अनि उहाँको शुभ नाम छ राजेश गन्धर्व। आज हामीलाई यस मेरो गवाईको एपिसोडमा उहाँलाई स्वागत गर्न पाउँदा अत्यन्त खुसी छौँ। हुन्छ, ढिला नगरिकन हामी उहाँलाई स्वागत गर्छौँ आजको यस मेरो गवाई श्रृङ्खलामा। तपाईँलाई स्वागत छ।
1: हस्, धन्यवाद, थ्याङ्क यू।
0: प्रायः हामीले यो जीवन गवाई कार्यक्रम किन सुरु गर्यौँ भन्दाखेरि, जीवन गवाई एकदम महत्त्वपूर्ण हुन्छन् भन्ने हाम्रो मान्यता हो, किनकि जीवन गवाई कुनै सानो कुनै ठुलो हुँदैन, किनकि परमेश्वरलाई पाउनु नै ठुलो गवाई हो भन्ने हाम्रो मान्यता छ। त्यस कारणले गर्दाखेरि आज हामी यहाँनिर छौँ। तपाईँले आफ्नो छोटो परिचय राखेर हाम्रो श्रोताहरूलाई सहयोग पुर्याउन सक्नुहुन्छ।
1: धेरै धन्यवाद तपाईँहरूलाई, यहाँहरू सम्पूर्णलाई र मलाई सुनेर बस्नुहुने सम्पूर्णलाई न्यानो अभिवादन तथा जयमसी र नमस्ते पनि। म धेरै धन्यवाद दिन चाहन्छु यस घडी रेडियो छिमेकी 107.2 MHz आज यो मौका चाहिँ मलाई दिनुभएको लागि। र साथै मेरो परिचय भन्नुपर्दाखेरि चाहिँ मेरो नाम हो राजेश गन्धर्व। अघि नै मेरो बारेमा डिस्क्रिप्सनमा सञ्चालक ज्यूले बताइसक्नु भएको छ उहाँले। अनि अहिले म फिलहाल क्राइस्ट वरियर वर्सिप टिममा रहेर पनि टिम लिडरको रूपमा चाहिँ त्यहाँनिर मैले प्रभुको महिमा गरिरहेको छु, अनि जसबाट विभिन्न मण्डलीहरूसँग सहकार्य गर्दै विभिन्न मण्डलीहरूमा जवानहरूलाई गएर उत्साहहरू दिँदै म्युजिकहरूबाट अनि विशेष चाहिँ वर्सिपहरूबाट हामी कसरी गर्न सक्छौँ भन्ने प्रभुको महिमाको बारेमा चाहिँ हामी जवानहरूलाई बताउने उत्साह दिने गर्छौँ। र अहिले यहोवा सालोम मण्डलीमा एउटा अगुवाको रूपमा एल्डरको रूपमा प्रभुको सेवारत पनि छु।
0: धन्यवाद छ। हजुरले आफ्नो परिचय दिँदै गर्दाखेरि वर्सिपलाई एउटा अभिन्न रूपमा लिएर हिँडेको हामी देख्छौँ। तपाईँलाई कस्तो लाग्छ वर्सिप भनेको के जस्तो लाग्छ?
1: यस विषयमा मैले भन्नुपर्दाखेरि चाहिँ वर्सिप भनेको चाहिँ अब हुन त मान्छेहरूको आआफ्नो विचारहरू हुन्छन्। बाइबल पढ्दै गर्दा बाइबल स्टडी गर्दै गर्दाखेरि मानिसहरूले विभिन्न छुट्टी छुट्टी प्रकारले चाहिँ दर्शन पाउने गर्छन्। अनि मेरो दर्शनमा मेरो बुझाइमा अनि मैले पाएको प्रकाश अनुसार चाहिँ मलाई वर्सिप भन्दाखेरि चाहिँ के जस्तो लाग्छ भन्दाखेरि वर्सिप भनेको चाहिँ दैनिक जिउने शैली हो नम्बर एक। अनि साथमा चाहिँ त्यो वर्सिप चाहिँ कस्तो प्रकारको हुनुपर्छ भन्दै गर्दाखेरि चाहिँ प्रभुलाई ग्रहण योग्य होइन, अनि त्यसपछि गएर चाहिँ हामीलाई वर्सिपको लागि चाहिँ अब म्युजिक पनि चाहिन्छ, तर म्युजिक नभइ नहुने पनि होइन। हाम्रो के भन्छ इतिहासलाई फर्केर हेर्दै गर्दाखेरि त्यति बेला सुरुवातमा म्युजिक अझै संसारमा चाहिँ परमेश्वरले बनाउनु भए तापनि र मानिसहरू त्यसमा चाहिँ विज्ञ नहुँदै गर्दाखेरि पनि उनीहरूलाई त्यसको बारेमा थाहा नहुँदै गर्दा पनि प्रभुको महिमा त्यहाँबाट भइरहेको थियो, वर्सिप भइरहेकै थियो। तर प्रभुको महिमा गर्नको लागि मानिसहरूलाई प्रभुको नजिक जानको लागि टेवा अथवा इँटा थप्ने काम चाहिँ म्युजिकले गरेको छ, जुन कुराहरू हामीले पुरानो नियममा पढ्यौँ भने पनि हामी थाहा पाउँछौँ परमेश्वरले कसरी के को लागि बनाउनु भयो भन्ने कुरा। अनि साथमा चाहिँ वर्सिप भनेर अब यसलाई कन्क्लुजनमा एउटै शब्दमा भन्नुपर्दाखेरि चाहिँ वर्सिप भने पनि अथवा वर्सिप इङ्ग्लिस शब्द भयो, नेपालीमा आराधना पनि भन्छन्, त्यसलाई चाहिँ एउटै शब्दमा भन्नुपर्दाखेरि चाहिँ दैनिक जीवनशैली नै हो। अनि त्यो चाहिँ हामी कसरी गर्दैछौँ, कसरी मानिसहरूको अगाडि चाहिँ हामी प्रस्फुटित हुँदैछौँ देखिँदैछौँ, त्यही नै हो मेरो बुझाइमा। अनि जुन कुराहरू चाहिँ हाम्रो व्यक्तिगत जीवनबाट हाम्रो वर्सिप टिमहरूबाट मण्डलीहरूबाट हामी कसरी गर्दैछौँ त्यसमा चाहिँ भर पर्छ
0: एकदम। यदि तपाईँ परमेश्वरमा ग्रहण योग्य हुनुहुन्छ, तपाईँका जीवनशैली परमेश्वरमा ग्रहण योग्य छन् भने तपाईँले जे गर्दा पनि परमेश्वरको आराधना हुन्छ होइन। हुन्छ, हामी अहिले जीवन गवाईको क्रममा छौँ, म पहिलो प्रश्न राख्न चाहन्छु, तपाईँले परमेश्वरलाई कसरी विश्वास गर्नुभयो या किन विश्वास गर्नुभयो?
1: म चाहिँ एउटा गन्धर्व परिवारबाट बिलोङ गरेको कारणले गर्दाखेरि म चाहिँ सानै छँदाखेरि गरिब परिवारबाट हुर्कँदै आएको मान्छे, तपाईँहरू सबैलाई थाहा छ होइन गन्धर्व परिवार भनेको चाहिँ के हो कस्तो हो भनेर, त्यसको इतिहासको बारेमा सायद मैले भन्नु पर्दैन। अनि मेरो परिवारमा चाहिँ मैले प्रभुलाई कसरी पाएँ भन्दै गर्दाखेरि, मेरो परिवार एउटा गरिब परिवार अनि त्यसैमाथि अनि अशान्तिले भरिएको परिवार थियो, अनि जसमा चाहिँ अब धेरै झैझगडा हुने, कोलाहल हुने अनि जाँड रक्सीका कुराहरू धेरै हुने गर्थे, अनि जुन कुराहरू चाहिँ म मेरो बुबाबाट मेरो परिवारबाट म एकदमै अब त्यसलाई कसरी भनौँ अब दुखित थिएँ भनौँ त्यति बेला। अनि त्यो बेलामा चाहिँ मैले परिवारमा कसरी हुन्छ शान्ति पाउने होला, कसरी के गर्ने होला भनेर चाहिँ म त्यसको चाहिँ बेसरी म खोजीनीति चाहिँ गर्थेँ म सानै भए तापनि। अनि शान्ति भन्ने कुरा चाहिँ मलाई असाध्यै मनपर्ने, अनि त्यति मात्रै थियो किनभने बाबाले धेरै जाँड रक्सी खाने, त्यसपछि गएर अनि घरमा झैझगडा गर्ने, मम्मीलाई कुटपिट गर्ने अनि यातनाहरू दिने त्यस्तो गर्नुहुन्थ्यो। अनि त्यो अवस्थामा चाहिँ म मात्रै नभएर मेरो सम्पूर्ण परिवार नै धेरै दुखी थियो, किनभने परिवारमा सबैको परिवारमा चाहे पैसा होस् चाहे नहोस् तर हरेक परिवारले के चाहन्छ भन्दाखेरि चाहिँ शान्ति नै चाहँदो रहेछ, अनि हाम्रो परिवार पनि त्यसैको आशामा थियौँ। तर त्यो अवस्थामा चाहिँ हाम्रो बाबाले काम पनि गर्नुहुन्थ्यो, कमाउनुहुन्थ्यो पनि, नकमाउने पनि होइन है, गन्धर्व परिवारबाट भएको कारणले गर्दाखेरि गायन क्षेत्रमा अब गन्धर्व परिवारहरू अगाडि नै हुन्छ है। अब यो कामकै कारणले गर्दाखेरि वरदानकै आधारमा पनि यो थर छुट्याएको भन्ने कुराहरू पनि इतिहासमा छ, अनि सँगसँगै गएर अनि त्यसलाई हामीले अलिक अझै राम्रोसँग हेर्दै गर्दाखेरि चाहिँ गन्धर्व भन्दै गर्दाखेरि चाहिँ त्यो म्युजिक शब्दमा पनि त्यहाँनिर गान्धर भन्ने चाहिँ त्यहाँनिर एउटा म्युजिकको बारेमा पनि वर्णन गरिएको कुराहरू छ यो हाम्रो थरबाट। अनि सँगसँगै अनि बाबाले पैसा कमाएर पनि ल्याउने, त्यसपछि साथीहरूसँग अलि धेरै उडाउने, अनि त्यसपछि गएर फेरि पिउने, अनि त्यसो गरेरै जीवनहरू बितिरहेको थियो। अनि त्यो समयमा चाहिँ एकजना पास्टर हुनुहुन्छ जो अहिले पनि मेरो पास्टर हुनुहुन्छ, अनि त्यो अवस्थामा चाहिँ पास्टर बाबुराम बस्नेतज्यू को भेट चाहिँ हाम्रो बुबासँग हुन्छ, अनि बुबासँग भेट हुँदै गर्दाखेरि सुसमाचार सुनाउनु भएछ, प्रभुको बारेमा बताउनु भएछ। अनि त्यो बेलामा प्रभुको बारेमा उहाँले बताइसकेपछि अनि उहाँसँग भेट हुनभन्दा अगाडि हाम्रो हजुरबुवाको डेथ भर्खर भएको थियो, आलो घाउ थियो त्यति बेला। त्यति बेला चाहिँ अब हजुरबुवाले छोडेर गएको त्यो आलो घाउमाथि अनि बाबाले चाहिँ उहाँबाट सुसमाचार सुन्नुभएछ, अनि सुसमाचार सुनिसकेपछि चाहिँ उहाँले घरमा आएर चाहिँ उहाँले अब म चर्च जान्छु, म यीशुलाई पछ्याउँछु भनेर भन्नुभयो। अनि हामी त्यति भन्दै गर्दाखेरि पनि बाबाले चाहिँ मान्नु भएन, त्यसपछि चाहिँ बाबाले चाहिँ अठोट गरिसक्नु भएको रहेछ, अब म चाहिँ चर्च जान्छु, मैले नयाँ कुरा मैले यसमा पाएको छु भनेर चाहिँ अठोट गरिसक्नु भएको रहेछ। अनि त्यसपछि त्यस लगत्तै बाबा चर्च पनि जान थाल्नुभयो। चर्च जान थाल्नु भएपछि अनि बाबामा चाहिँ एउटा यस्तो मिराकल भयो अथवा यस्तो अचम्मको काम भयो, हामीले नसोचेको परिवर्तन बाबामा देख्यौँ। अनि जाँड रक्सी खाने मान्छे अहिले त खानुन्न, अनि साथीहरूसँग हिँड्दै गर्दाखेरि पनि छुट्टै आफ्नो परिभाषा दिन थाल्नुभयो। अनि त्यो बाबाको परिवर्तन देखेर त्यसको केही समयपछि एकछिनलाई मात्रै हो कि त्यसो त पहिला पनि गर्नुहुन्थ्यो बाबाले, अब रौमा नआउँदै अनि मेरो कसम खाने अनि त्यसपछि ल छोराको कसम खायो भनेर मलाई टिका लगाइदिएर त्यसपछि फेरि ल अबदेखि खाने छैन भन्दै फेरि 33 कोटीलाई सम्झिएर फेरि अझै जौतिलहरू यताउता मन्साएर अझै त्यसरी पनि गर्नुभएको थियो, अनि फेरि त्यस्तै हुने हो कि भनेर हामी चाहिँ बाबाको लाइफस्टाइललाई हेर्नको लागि हामी पर्खाइमै भयौँ, एकछिनको लागि हो कि देखावटी हो कि साँच्चै हो भनेर। अनि त्यस लगत्तै हामीले उहाँलाई हेर्दै गर्दाखेरि चाहिँ उहाँमा एउटा साँच्चै नै नयाँ परिवर्तन चाहिँ उहाँमा आएको हामीले देख्यौँ। पछि उहाँ फेरि त्यसमा चाहिँ जानु भएन, अनि त्यो परिवर्तन देखेर चाहिँ बाबालाई त्यसो भनेको मान्छे म पनि जान थालेँ। मम्मीले चाहिँ भन्नुहुन्थ्यो पहिला तैँले यस्तो भनेको मान्छे त आफै जान थालिस् त बाबु भनेर भन्नुहुन्थ्यो। मम्मीले त्यति बेला चाहिँ हल्का विरोध चाहिँ गर्नुभयो, नगरेको चाहिँ होइन, त्यसपछि बिस्तारै बिस्तारै बाबाले मम्मीलाई पनि प्रेसर दिनुभएन, मलाई पनि कसैलाई पनि प्रेसर चाहिँ दिनुभएन, तर जानीभा हिँड भनेर त्यसरी गर्नुहुन्थ्यो। गर्दै गर्दाखेरि बाबाको परिवर्तन देखेर अनि हामी चाहिँ अचम्मित भएर म पनि जान थालेँ, मम्मी पनि जान थाल्नुभयो। के रहेछ र कसो रहेछ र भनेर बुझ्दै जाँदाखेरि चाहिँ मैले त्यहाँनिर एउटा कुरो चाहिँ के पाएँ भन्दै गर्दाखेरि चाहिँ परिवर्तन चाहिँ साँचो कुराले मात्रै ल्याउँदो रहेछ। मान्छेलाई झुटा आश्वासनले, त्यो अनावश्यक एकछिनको लागि क्षणभरको लागि गरिने उत्साह अनि त्यो मिठो कुराहरूले मान्छे परिवर्तन हुन नसक्दो रहेछ। त्यसमा चाहिँ के पावर थियो, के सामर्थ्य, के सत्य थियो भन्दै गर्दाखेरि चाहिँ त्यहाँनिर परमेश्वरको वचनले जब बाबाको हृदयलाई छोयो त्यसपछि बाबामा परिवर्तन आयो। अनि त्यो परिवर्तनको कारणले गर्दाखेरि म लगायत अहिले हामी सबै परिवार प्रभुमा छौँ अनि प्रभुलाई हामीले चाहिँ मैले चाहिँ त्यसरी पाएँ। अनि त्यसपछि धेरै कुराहरू छन् त्यस लगतै, फेरि मैले प्रभुलाई स्वीकार त्यति बेलै म गरिसकेको चाहिँ थिइनँ होइन, चर्च चाहिँ म बिस्तारै आउन थालेँ, जान थालेँ। त्यो बेलामा चाहिँ पास्टर बाबुराम बस्नेतले हामीलाई ट्युसन पढाउनुहुन्थ्यो अनि सेवकाईको सिलसिलामा चाहिँ उहाँ रानी बेगिया भन्ने ठाउँमा चाहिँ बस्नुभएको थियो। त्यहाँबाट चाहिँ हामी कहाँ आएर त्यहाँको हामी सबै मेरो सर्कलका साथीहरू अनि मभन्दा सिनियर दाई दिदीहरूलाई पनि उहाँले समेटेर चाहिँ ट्युसन पढाउनुहुन्थ्यो अनि उहाँको लाइफ स्टाइलहरूबाट पनि सबैजना त्यहाँनिर चाहिँ प्रभावित भएका थिए। अनि त्यतिले मात्रै हामी प्रभुलाई चाहिँ पूर्ण रूपले चाहिँ अँगालेनौँ, तर त्यसपछि हाम्रो आर्थिकको चपेटाले हामीलाई अझै नछोडेको कारणले गर्दाखेरि, आर्थिकले अझै हामीलाई च्याप्दै पिरोल्दै गएको कारणले गर्दाखेरि अब वैदेशिक रोजगारको लागि चाहिँ एकजना जानुपर्छ भन्ने सोचाइ परिवारमा आइसकेपछि अनि मेरो बाबा चाहिँ जाने भनेर चाहिँ योजना बन्दै थियो। अनि तर बाबालाई चाहिँ टिबी, त्यो बिमारीले बाबालाई चाहिँ धेरै पटक सताएको अथवा धेरै पटक बाबा चाहिँ त्यसबाट ग्रसित भएको कारणले गर्दा उहाँको स्वास्थ्यले नदिएको कारण मम्मीले एउटा निर्णय लिनुभयो। अनि जुन निर्णय चाहिँ हाम्रो परिवारको लागि, गाउँको लागि, अझै हामीले सुने अनुसार देखे अनुसार त लगभग मैले महिला वैदेशिक रोजगारको लागि गएको भनेको चाहिँ देखेको सुनेको भनेको नि पहिलो व्यक्ति मेरो नजरमा चाहिँ मम्मी नै हो। त्यो बेलामा चाहिँ हाम्रो लागि धेरै गाह्रो चाहिँ थियो, त्यो धेरै गाह्रो अवस्थाको बावजुद पनि जो हाम्रो मम्मी एक क्लास नपढेको होइन, अब सानैबाट गरिब परिवारबाट बिलङ गर्नुभएको अनि विदेशमा गएर नजानेको भाषाहरू बोल्नुपर्ने, अब त्यो सबै कुराहरू अब हामी नेपालीहरूलाई मम्मीले त्यो निर्णय लिइसकेपछि अब हामीले ओके नभने तापनि हुन्छ नभने तापनि तर परिस्थितिले चाहिँ बाध्य चाहिँ बनाएको महसुस उहाँले जब गर्नुभयो। त्यसपछि चाहिँ मम्मी जानुभयो। मम्मी जाने बेलामा चाहिँ डाइरेक्ट नेपालबाट फ्लाइट हुँदैन थियो, त्यति बेला चाहिँ इन्डिया हुँदै त्यताबाट चाहिँ लगिन थियो। तर म चाहिँ अहिले प्रभुलाई धन्यवाद दिन्छु, त्यति बेला मम्मी त्यसरी जाँदै गर्दाखेरि पनि सकुशल जानुभयो, काम गर्दै गर्नुभयो। अनि त्यो बेलामा चाहिँ फेरि म चाहिँ त्यति बेला सक्ने भएको थिएँ, तर जे भए पनि विभिन्न त्यही ड्रुइङको कारणले गर्दा पुरानै बिमारले फेरि बाबालाई ग्रसित बनाएको कारणले गर्दाखेरि हामीले उपचार त गऱ्यौँ, उपचार गरेर गरेको जस्तो चाहिँ भएन अनि त्यो उपचारले चाहिँ बाबालाई फेरि बचाउन चाहिँ सकेन। त्यति बेला बाबा चाहिँ प्रभुमा सुत्नुभयो। हाम्रो बाबाको त्यो सबै मृत्यु संस्कारहरू, सबै संस्कारहरू चाहिँ बाइबली विधि अथवा चर्चकै विधि अनुसार नै गरियो। अनि र त्यसपछि म एकदमै गाह्रो अवस्थाबाट जाँदै थिएँ, त्यति बेला मम्मी सम्पर्कमा हुनुहुन्थेन, मम्मी विदेश गएर पनि के भन्छ ल्यान्डलाइन थियो है, अनि त्यो फोनबाट चाहिँ माथिबाट आएर त्यो ल्यान्डलाइन भएको मान्छेहरूले आएर चिच्याएर बोलाएर राजेश तेरो मम्मीको फोन आछ भनेर बोलाएर, गाउँमा त अब पिसियो भन्ने पनि हुँदैन, एउटा फोन राखिन्थ्यो त्यहाँ चिच्याएर बोलाएर गएपछि लाइनमा बसेर त्यसपछि कसको पालो त्यसपछि कसको पालो भनेर त्यसरी गरिन्थ्यो अनि त्यसरी सम्पर्क हुन्थ्यो। तर पनि मम्मीसँग चाहिँ त्यति राम्रोसँग संसार हाम्रो भएको चाहिँ थिएन, जसको कारणले गर्दाखेरि मम्मी आफै पनि बाबाको मृत्यु संस्कारमा चाहिँ मम्मी सहभागी हुन सक्नु भएन। पछि चाहिँ आउनुभयो, पछि विभिन्न माध्यमबाट हामीले कोसिस गऱ्यौँ सम्पर्कमा आउनको लागि, त्यसपछि मम्मी सम्पर्कमा पनि आउनुभयो अनि सम्पर्क भयो हाम्रो, त्यसपछि मम्मी आउनुभयो। त्यसपछि आर्थिक कारणले गर्दा फेरि मम्मी जानुभयो अनि मम्मी गइसके पछाडि फेरि त्यो दुःख चाहिँ दोहोरियो के, मम्मीसँग लगातार राम्रोसँग सम्पर्क हुन नसक्ने होइन, अनि धेरै त्यस्तो अवस्थाहरू आयो। अनि त्यो अवस्थामा चाहिँ म चर्च जान चाहिँ छोडेको थिइनँ, लगातार जान्थेँ, प्रभुलाई त्यति बेला ग्रहण नगरे तापनि स्वीकार नगरे तापनि म चर्च चाहिँ गइरहन्थेँ। अनि तर त्यो बेलामा मलाई एउटा यस्तो प्रकारको चुनौती आयो, जुन चुनौतीलाई चाहिँ मैले स्वीकार गर्नु नै पर्ने थियो अनि आफू पढ्ने कि भाइहरूलाई पढाउने अब आफू नपढेर भाइहरूलाई पढाउने त्यो अवस्थाहरू आयो। तर पनि जे होस् मलाई अझै पनि याद छ जुन एकजना ठेकदार हुनुहुन्छ उहाँको नाम चाहिँ नभनौँ, अनि उहाँसँग म 25 रुपियाँ ज्यालादारी गरेर दिनभरिको कामको ज्याला चाहिँ उहाँले मलाई 25 रुपियाँ दिनुभयो, त्यसपछि 40 रुपियाँ दिनुभयो, त्यसपछि 50 रुपियाँ, अनि त्यसरी चाहिँ मैले दुःख गर्दै आफू पनि पढेँ भाइहरूलाई पनि पढाएँ भनौँ। अनि त्यो बेलामा चाहिँ मैले एउटा चाहिँ के देखेँ भन्दै गर्दाखेरि मैले बाबाको परिवर्तनलाई चाहिँ मैले त्यति बेला बिर्सेको थिएँ। म चर्च गए तापनि मैले स्वीकार चाहिँ हार्डली मैले हृदयबाट स्वीकार गरेको थिइनँ, तर जब म दिन प्रतिदिन म अलिकता बिस्तारै म बढ्दै गएँ, त्यति बेला बाबाको मृत्यु हुँदै गर्दाखेरि मेरो भाइ कान्छो भाइ चाहिँ तोते बोली बोल्थे त्यति बेला भने अहिले चाहिँ जे 26-27 वर्षको हाम्रो कान्छो भाइ भइसके भनेपछि धेरै पहिलाको कुरा भनौँ। अनि के रहेछ त भन्दै गर्दाखेरि चाहिँ मलाई एक दिनको कुरा हो, घरमा म एक्लै टोलाएर बस्दै गरेको थिएँ, अनि त्यो बेलामा चाहिँ मैले बाबाको परिवर्तन झलास याद गरेँ। त्यति बेला याद गर्दै गर्दाखेरि चाहिँ बाबाको परिवर्तनलाई मैले सम्झिने मौका पाएँ, सम्झिएँ। अनि जाँड रक्सी खाए तापनि बाबाको एउटा राम्रो गुण चाहिँ के थियो भन्दाखेरि गाउँमा अरूहरूसँग हो हल्ला गरेर झैझगडा गरेर घरको बदनाम हुने त्यस्तो प्रकारको चाहिँ कहिले गर्नु भएन, तर एक प्रकारको अशान्ति भनेको चाहिँ ती बाबा मम्मी बिचको त्यो डिस्कसन र त्यो झगडाहरू देख्दाखेरि दिन प्रतिदिन देख्दै गर्दाखेरि म चाहिँ त्यसबाट पीडित थिएँ। अनि त्यो पनि मैले परिवर्तन चाहिँ मैले कहाँ देखेँ भन्दाखेरि चाहिँ पास्टर बाबु राम बस्नेतद्वारा चाहिँ सुनाइएको सुसमाचारबाट बाबा परिवर्तन हुनु र चर्च गएर चाहिँ फेरि उहाँको त्यो नयाँ जीवनकाल सुरु भएको देख्दाखेरि चाहिँ त्यो कुराले चाहिँ मलाई प्रभावित बनायो, जसको कारणले म बाइबल पढ्न थाल्दै गर्दाखेरि चाहिँ जुन शान्तिको खोजीमा म थिएँ त्यो शान्ति चाहिँ मैले यतातिर पाएँ। अनि अर्को कुरा चाहिँ मैले के पाएँ भन्दाखेरि चाहिँ मैले बाइबलमा सत्य कुरा पनि मैले पाएँ, बाटो सत्य र जीवन म नै हो भन्ने कुरा चाहिँ मैले त्यहाँनिर पाएँ। रोमी 3:23 भनेको जस्तै त्यो सबैले पाप गरेका छन् जसको कारणले परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् भनेको कुराहरू, त्यसपछि ममा बाहेक अरू कसैमा पनि उद्धार मुक्ति छैन भन्ने कुराहरू, म त्यति बेला चाहिँ बाल्य अवस्थामा पनि म के भन्छ बाइबल क्विजहरूमा बाइबलको त्यो पद कण्ठ गर्ने कुराहरूमा म अगाडि नै थिएँ त्यति बेला, अनि ती सबै कुराहरू ओभरअलमा हेर्दै गर्दाखेरि चाहिँ विशेष चाहिँ बाबाको त्यो परिवर्तन देखेर अनि बाइबलमा मैले सत्य कुरा पाएको कारणले गर्दाखेरि चाहिँ मैले त्यहाँबाट चाहिँ अठोट गरेँ, अब मैले ग्रहण गर्छु, अब मैले साँच्चै येशूलाई पछ्याउँछु भनेर।
0: एकदम है लामो एउटा यात्रा पार गरिसकेपछि परमेश्वरलाई आउनुभएको भन्ने कुरा थाहा पायौँ।
1: चाहे ठुलो कास्ट होस् चाहे सानो कास्ट होस् यो प्रश्न सबैकोमा आउँदो रहेछ कि जस्तो मलाई चाहिँ लाग्यो, किनभने मैले पनि त्यो कुराहरू मैले भोगेँ, यो विदेशी धर्म अरे यो त्यो अरे मैले पनि भनेको थिएँ बाबालाई त्यति बेला, किनभने ममा त्यो छाप थियो नि त।
0: एकदम
1: सबै अवस्थाको बावजुद पनि यो परिवर्तन अनि त्यो चर्चमा गएर गरिने त्यो छुट्टै क्रियाकलापहरू त्यो देख्दाखेरि चाहिँ वाव टाइपको के सिस्टमेटिकल के चर्चको कुनै पनि कार्यहरू त्यहाँनिर तपाईँले हेर्दै गर्दा यस्तो सिस्टमेटिक के त्यो सिस्टमले चाहिँ मलाई चाहिँ झन् भन्दा झन् नजिक बनायो,
0: आकर्षण
1: एकदमै एट्र्याक्ट गरेको त्यसले। अनि त्यसरी चाहिँ त्यो सिस्टमले चाहिँ अनि त्यो प्रभुको त्यो प्रेम खासमा चाहिँ त्यो प्रेम थियो। यतातिर हामी हेर्दै गर्दाखेरि चाहिँ अब सानो ठुलो भन्ने हुन्छ नि त, अब त्यो त मैले फेरि भोग्दै आएको एउटा गन्धर्व परिवारबाट भएको कारणले गर्दाखेरि अझै छुवाछुत क्या सबैभन्दा अझै मलाई त अझै यस्तो पनि याद छ, ओहो धारामा पानी थाप्नु गयो अनि धारामा पानी थाप्न गयो त्यहाँनिर चाहिँ ए छट छट छट छट तँ उतातिर बस मैले भरेर जान्छु र अनि त्यसपछि तैँले भर्लास, अब यस्तो त्यो बेला चाहिँ तपाईँलाई कस्तो महसुस हुन्छ होला कि, अनि त्यति बेला हामी चापाकलबाट भर्थ्यौँ,
0: अनि सार्वजनिक धारा
1: सरकारकै हुन्थ्यो, हामीले गाग्री भर्दैछौँ होइन गाग्री भरेर आधी भइसकेको छ, तर त्यहाँनिर चाहिँ कोही एकजना ब्राह्मण गयो भने चाहिँ हामीले छोडिदिन पर्थ्यो कि, त्यो चाहिँ उसले भनोस् नभनोस् त्यो छाप हामीमा कस्तो प्रकारको थियो भनेपछि अब त्यो मैले व्याख्या नगरौँ,
0: समाज नै त्यो प्रकारले लिड भइरहेको थियो कि
1: एकदमै। अनि त्यति बेला चाहिँ ट्याक्क गाग्री अनि कुनै कुनैले त भन्थ्यो पनि है, अनि खै छट छट छट छट ए छट भनेर पनि भन्थ्यो, अनि त्यसपछि हामी अब निराश भएर है निधार खुम्साएर गाग्रो के भन्छ गाग्रो चाहिँ साइडमा ल्याएर उभिँदाखेरि हामी कसो गर्थ्यौँ दुइटा हात अगाडि बाँधेर उनीहरूको अगाडि जस्तै राजाहरूको अगाडि अथवा सेनाहरू कसरी उभिन्छ होइन त्यसरी हामी उभिन्थ्यौँ क्या। अनि त्यो कुराहरूबाट आउँदै गर्दाखेरि अनि त्यो कुरा चर्चमा नदेख्दाखेरि तपाईँ आफै भन्नु न मेरो पनि अस्तित्व रहेछ भन्ने कुरा चाहिँ त्यहाँ आएर थाहा भयो कि, गाउँमा समाजमा त भएन नि, अब त्यो हामीले छोएको धारोलाई चाहिँ फेरि अब चापाकल चलाएर फेरि उनीहरूको त्यो भाँडोले अब पानी निकालेर फेरि त्यो हामीले छोएको ठाउँ धुने, त्यसपछि गएर त्यो हामीले त्यो जुन हुन्छ नि त्यो नजिक वरपर चाहिँ ओहो हर हर हर हर हर हर हर हर, अब त्यो कुरा चाहिँ हुँदै गर्दाखेरि कस्तो हुन्छ भोग्दै गर्दा, अनि यता चर्चमा आउँदै गर्दा सबैलाई एक समान सबैलाई है बराबरी अझै त्यो सिस्टम के अघि पछि भन्ने त्यहाँ नहुने के
0: त्यो कुराले गर्दा तपाईँलाई एकदम यहाँ चाहिँ सत्य छ भन्ने कुरा तपाईँलाई महसुस
1: हो। नम्बर एक चाहिँ सबैले पाप गरेका छन्, म मात्रै हुँ है त्यो पाप गरेको कारणले गर्दाखेरि परमेश्वरसँग पुग्नबाट चुकेका छन् भन्ने त्यो कुरो, त्यसपछि यतातिर चाहिँ म बाहेक कोही पनि भन्ने त्यो शब्दले चाहिँ मलाई छोयो, किनभने मैले त्योभन्दा पहिला त मैले धेरै अब कुराहरू के भन्छ देखेको थिएँ, सबैले अब त्यो आफ्नो भोगाइहरूबाट चाहिँ गरेको थिएँ नि त सिकेका थिएँ, तर त्यति बेला चाहिँ एउटा छुट्टै सत्य चाहिँ मैले त्यहाँनिर पाएँ कि जब चर्च जान्थेँ मन्दिर जाँदा मलाई किन शान्तिको महसुस हुन्थेन यार, त्यो प्रश्न मेरो मनमा के,
0: किनकि त्यो तपाईँको मनभित्र थियो नि त विभेद, त्यो असमानताले गर्दाखेरि तपाईँलाई शान्ति हुन्थेन नि त।
1: हो नि एकदमै, अनि जब चर्चमा गएँ ओहो त्यहाँ छुट्टी प्रकारको रेस्पेक्ट क्या, म जस्तो गरिब परिवार, म जस्तो गन्धर्व परिवार है, अझ छुवाछुतमा अझ हेलित परिवार, ओहो मेरो पनि त अस्तित्व रहेछ, म पनि त मानव रहेछु, म पनि त नेपाली रहेछु भन्ने चाहिँ त्यति बेला महसुस हुन्थ्यो कि। त्योभन्दा पहिला चाहिँ म त नेपाली नै हुँदै होइन क्या, गन्धर्व त मान्छे नै होइन क्या जस्तो चाहिँ पनि मैले धेरै पटक मैले महसुस गरेँ कि। हुन त आफ्नो क्षेत्रबाट विभिन्न यो लोयल कास्टहरूले भोगिरहनु भएको हुनसक्छ, तर मेरो भोगाइमा चाहिँ त्यो थियो, जसको कारणले गर्दाखेरि समानता यतातिर देखिसके पछाडि चाहिँ जस प्रभुको प्रेमलाई महसुस गर्न मैले पाएँ। मलाई चाहिँ अर्को प्रश्न चाहिँ के लाग्थ्यो भने, बोल्दै गर्दा कुरा लामो होला, भोगाई प्रस्फुटित हुँदै जाँदो रहेछ है, मलाई एउटा कुरा चाहिँ के भन्न मन लाग्यो भन्दा, मलाई त्यति बेला चाहिँ मेरो भोगाइ अनुसार लागो, तपाईँलाई थाहा छ लागो भन्ने कुरा,
0: लागो भन्ने एउटा कुनै आत्माभूत यस्तै केही हो,
1: सुन्नु भएको छ होइन, सुन्नु भएको छ नि, अनि त्यसबाट त म त एकदमै पीडित नि सानैबाट बाल्य अवस्थाबाटै, त्यसको लागि फेरि धेरै लामाकोमा जानु पर्ने नि त,
0: त्यो त छुटेर रहेछ यो पाठ,
1: यो छुटेको थियो नि, अनि मलाई कुरोमा कुरो, अनि यो भोगाइले गर्दा तानिहाल्यो कि, अनि सायद यो छुटेको भए अपुरो नै हुन्थ्यो होला कुरो, जियोस् प्रभुलाई धन्यवाद याद आइहाल्यो। अनि सानैबाट यो कुराबाट चाहिँ म गुज्रिरहेको है, अनि म त यस्तो हुन्थ्यो अरे कि मम्मीले भने अनुसार चाहिँ अब त्यो मलाई याद नभएको कुरा, अनि मम्मीले चाहिँ यसो भन्नुहुन्थ्यो, मम्मी बाबाले मलाई के भन्नुहुन्थ्यो भने, हेर राजेश त घरको जेठो भएर चाहिँ परिवारमा खुसी लिएर आउन त आइस, तर तँलाई बचाउन चाहिँ धेरै गाह्रो भयो, हामीले तँलाई बचाउन सक्दैनौँ होला भनेर धेरैचोटि आश मारिसकेका थियौँ भनेर भन्नुभयो, अनि किन भनेर सोध्दै गर्दाखेरि चाहिँ उहाँले एउटै कुरा भन्नुभयो, अब अहिले यता चर्चमा आएपछि भूतात्मा भन्ने चलन छ नि त, त्यति बेला त अब लागो, अनि त्यसपछि गएर विभिन्न त्यस्ता अब भनौँ न मसानहरू, अनि खोला पारे भनेर भनिन्छ होइन, लामा कहाँ गइन्थ्यो, अनि लामाले फेरि अरू केही पनि गर्थेन, अब यो यो टिन्टा आउँला, चोरी आउँला, बिच्ची आउँला, अनि त्यसपछि बुढी आउँला होइन, तपाईँलाई हाम्रो नेपाली भाषामा त्यो भन्छ नि त होइन, अनि त्यो अनुसार चाहिँ एउटा खरानी टिप्थ्यो, त्यसपछि ट्याक्क ट्याक्क टाउकोमा छुने, अनि दुइटा हाम्रो यो के भन्छ यसलाई कुम अथवा सोल्जर होइन, अनि त्यसलाई छोएर, अनि दुइटा घुँडालाई छोएर, अनि खुट्टाको त्यो दुइटा बुढियाउनलाई छोएर च्याट च्याट गरिदियो भने फेरि उत्तिखेरि ठिक हुने, फेरि त्यो एकछिनको लागि हुँदो रहेछ कि, हेर्नु है, त्यो चाहिँ मैले बारम्बार लामा कहाँ त्यो सर्कल चलिरहेको थियो कि, तर यो कुराहरूबाट पनि म धेरै पीडित थिएँ, अनि मेरो मनमा प्रश्न
0: कहिले यसबाट छुटकारा पाए हुन्थ्यो भन्ने तपाईँको मनमा थियो, परिवारकै मनमा थियो,
1: परिवारकै मनमा, किनभने अब जेठो छोरो होइन घरको, अझै त्यसैमा त्यो अब बचाउनै गाह्रो भनेर मम्मीको त्यो जुन शब्दहरूले त अहिले त छुन्छ नि त यहाँ हृदय रुन्छ, आँखाबाट आँसु आउँछ त्यो सम्झिँदै गर्दाखेरि होइन, त्यो दुःखहरू सम्झिँदै गर्दाखेरि त अब किन, अब जसलाई हामीले पुजिरहेछौँ, जसलाई हामीले त्यसो उ गरिरहेछौँ, अब लामा कहाँ जाँदाखेरि चाहिँ कहिले चाहिँ तिमीहरूको पितृले भनिदिने होइन, अनि कहिले चाहिँ कहिले कहिले चाहिँ अब तिमीहरूले यस्तो गरेनौ त्यही भएर यस्तो भनिदिने, अब उसले भनेअनुसार फेरि नगरेको पनि त होइन, बासेको भाले खोज भनेर भन्छ, अब गाउँमै नभएको कहिले काहीँ फेरि बासेको भाले गाउँमै नपाउने के, अनि त्यो भाले खोज्न जानुपर्ने, ए कहिले कुन गाउँमा भाले खोज्न जानुपर्ने, त्यसपछि कालो पोथी भनेर भन्थ्यो, कालो पोथी नपाइने फेरि खोजेको बेलामा
0: डिमान्ड चाहिँ नसकिने,
1: हेतेरिका होइन, तपाईँसँग पैसा भए पनि नपाउने के, त्यो अवस्था, अनि त्यसपछि गएर फेरि कहिले काहीँ चाहिँ फेरि अर्को कुरा खोज्ने, उसले कस्तो के कुरा भन्दाखेरि चाहिँ एक जोली परेवा भनेर भन्ने, भर्खर त्यो के भन्छ ओथारो बसेर भर्खर त्यसलाई चाहिँ उसले चल्ला काटेको, अनि दुई दिन तिन दिन भएको, तिन दिन क्रस गरेको नहुने भनेर भन्छ फेरि। अनि कहिले चाहिँ उड्न लागेको परेवा भनेर भन्ने, के गरिएन भने कहिले राँगो भन्छ, कहिले बोका भन्छ, कहिले खसी भन्छ, सबै गर्दाखेरि पनि हुँदै नभएपछि त अनि मान्छे के हुन्छ भन्नु त तपाईँ आफै
0: डिप्रेसन जान्छ नि मान्छे त्यसपछि त।
1: तपाईँले जसको सेवा गरिरहनु भएको छ हो कि नै भन्नु न, अनि त्यो अवस्थाबाट आउँदै गर्दाखेरि आशा चाहिँ जहिले पनि निराशमै कन्भर्ट भइरहेको थियो त्यति बेला, अनि जुन कुराहरूले चाहिँ धेरै सताइरहेको थियो। तर जब बाबा पछि पछि हामी लागिएको त्यो लाग्यौँ, त्यसपछि चर्चतिर लागेका थियौँ, त्यसपछि चाहिँ मलाई त्यस्तो कुनै पनि भएन कि, म त यस्तो गर्थेँ अरे के भन्छ ठाडठाडै त्यो मुठी बाँधेर आँखा फुस्रे पल्टाएर आँखाको नानी लुकाएर होइन, अब त यो त छैन छैन, मर्ने बेलामा मान्छे कस्तो गर्छ होइन। मलाई याद छ मेरो बाबा पनि त्यसरी नै जानुभएको, मेरो काखबाटै होइन, त्यसरी जुस खुलाइदिँदा खुलाइदिँदै त्यसरी जानुभएको, अनि त्यसै त्यस्तै प्रकारले नै आँखा फुस्रे बनाएर नानी लुकाएर ती, अनि म त अब त छैन जस्तो हुनु गर्थेँ अरे कि मैले। अनि त्यो अवस्थाबाट चाहिँ मैले कसरी छुटकारा पाएँ भन्दै गर्दाखेरि चाहिँ त्यो चाहिँ यति चर्चमा आएर मात्रै मैले छुटकारा पाएँ कि।
0: तर मान्छे हेर्दा जस्तो देखिए नि, तर उसको जीवनमा के घटिरहेछ, कस्तो समय परिस्थिति भएर ऊ हिँडिरहेछ भन्ने कुरा कति गम्भीर छ नि है। हरेकको जीवनमा एउटा कहानी हुन्छ कि। हुन्छ, हामी कार्यक्रमको अन्तमा आइसकेका छौँ। अहिले तपाईँले हामीलाई मेरो जीवन मेरो भोगाई कार्यक्रम मेरो गवाई सुन्दै हुनुहुन्छ। अब हामी अन्तिममा आएको हुनाले हाम्रो जति पनि श्रोताहरूले हामीलाई सुनिरहनु भएको छ, ती श्रोताहरूलाई तपाईँले के सल्लाह सुझाव के भन्न चाहनुहुन्छ?
1: अहिले चाहिँ म हाम्रो 107.2 MHz हाम्रो रेडियो छिमेकीद्वारा हामीलाई सुनिरहनु हुने सम्पूर्णलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि, कसैले भन्छ नि जीवन कर्कलाको पानी हो, जीवन चाहिँ एउटा अन्डा जस्तै हो होइन, माथिबाट प्याट्ट खसे पनि फुट्छ, फुटेपछि त्यसको अर्थ हुँदैन भनेर होइन, जीवन एउटा सङ्घर्ष हो भन्छ कसैले, जीवन एउटा भोगाइयो भन्छ, जस्तो सुकै जे भनेर हामीले बुझे तापनि, तर बाइबलले चाहिँ हामीलाई एउटा कुरा के भनेर सिकाएको छ भन्दाखेरि चाहिँ जीवन भनेको चाहिँ एउटा सुन्दर उपहार हो, अनि त्यो उपहारलाई चाहिँ कसरी सजाउने, कसरी राम्रो बनाउने, कसरी के गर्ने त्यो हाम्रै हातमा प्रभुले दिनुभएको छ। तर सबै कुराहरूलाई निहालेर हेरेर तपाईँले चाहिँ अन्तिममा चाहिँ के गर्नुहोस् भन्दै गर्दाखेरि चाहिँ, जसरी मैले चाखेर हेरेँ नि बाबाले त्यो भन्दै गर्दाखेरि चाहिँ म डाइरेक्ट पछि त लागिनँ नि, गएर स्वीकार गरिनँ नि त, तर चाखेर हेरेँ कि रुखमा फलेको त्यो फल जुन हुन्छ नि, हेर्दैमा जति नै मिठो लाग्दो जति नै स्वादिष्ट होला जस्तो लागे तापनि, तर त्यसको स्वाद चाहिँ तपाईँले मैले चाखेर मात्रै थाहा पाउँछौँ। त्यसरी नै म चाहिँ के भन्न चाहन्छु भने, एकचोटि ख्रिस्टको प्रेमलाई चाखी हेर्नुहोस्, अवश्य पनि तपाईँले केही पृथक कुराहरू पाउनुहुन्छ, जुन पृथक कुराहरू तपाईँले नसोचेको त्यो कुराहरू चाहिँ तपाईँले पाउनुहुन्छ। संसारमा चाहिँ धेरै कुराहरू छन् जुन कुराहरूले हामीलाई बाँधेर राखेका हुन्छन्, तर एउटा कुरा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ, येशु ख्रिस्ट यस्तो परमेश्वर हुनुहुँदो रहेछ जो त्यही पापीको मित्र बनेर आए भनेर लेखिएको पुस्तक बाइबल रहेछ, मेरो मात्रै होइन सबै नेपालीहरूको लागि चाहिँ रहेछ। अनि त्यस्तो मित्र जसले पापीलाई प्रेम गर्नुहुन्छ, अनि मद्वारा बाहेक स्वर्ग आउन कोही पनि सक्दैन भनेर आधिकारिक ठोक्कुवा प्रकारले त्यसरी भन्नुभएको छ, अनि त्यो कारणले येशूलाई हेर्नुहोस्, चाखी हेर्नुहोस्, अब चर्च जानुहोस्, त्यहाँ नजिकै यदि कुनै चर्च छ भने चर्च जानुहोस् भनेर म भन्न चाहन्छु। चर्च जाने बित्तिकै तपाईँ क्रिस्चियन भइहाल्नुपर्छ भन्ने पनि छैन, चाख्नुहोस् अनि बल्ल चाखी हेरेर बल्ल मात्रै तपाईँले जुन कुरा महसुस गर्नुहुन्छ अनि त्यो पृथक कुराले चाहिँ तपाईँको जीवनलाई परिवर्तन गर्नेछ, अनि त्यसले चाहिँ तपाईँलाई एउटा उद्धार र मुक्तिको ढोका पनि खोल्नेछ भनेर म भन्न चाहन्छु। र साथै आज यो रेडियो छिमेकीमा चाहिँ यसरी मलाई मौका दिनुभएको छ कार्यक्रम प्रस्तोता हाम्रो सुनिलजीलाई पनि म धेरै धन्यवाद भन्न चाहन्छु। श्रोताहरू सम्पूर्णलाई चाहिँ म यही भन्न चाहन्छु, यही उत्साह अनि यही हौसला दिन चाहन्छु, यही तपाईँले प्रभुलाई पाउनुभएको छैन भने तपाईँलाई अझै पनि मौका छ, भएको खोला फर्किँदैन भनेको जस्तै समयले पनि तपाईँलाई पर्खिँदैन, यदि तपाईँलाई प्रभुले बोलाउँदै हुनुहुन्छ भने तपाईँलाई बोलाएको समय अहिले नै हो भनेर महसुस गर्नुहोस् अनि येशूलाई पछ्याउनुहोस्। म त एउटा गरिब परिवारको मान्छे, त्यस्तो उत्पीडन वर्गबाट आएको मान्छे, पीडित वर्गबाट आएको मान्छे, अनि आज म प्रभुमा जे छु एकदमै खुसी छु। अहिले प्रभुले मलाई धेरै कुरा दिनुभएको छ, जुन कुराहरू मैले वर्णन यहाँ बयान गरेँ भने अहिले समयले पुग्दैन, अब तपाईँ र मलाई त पापीहरूको लागि नराम्रो कुराहरूको लागि तँ हिँडिस् भने तेरो सङ्गति तेरो साथी सुध्रेला भनेर तपाईँले मैले आफ्नो बच्चालाई पठाउन सक्दैनौँ। तर परमेश्वरले आफ्नो पुत्र येशूलाई चाहिँ हामी जस्तो पापीको लागि चाहिँ उद्धार मुक्तिको ढोका खोल्नको लागि आफ्नै पुत्र बलिदानको लागि चाहिँ दिनुभयो। त्यति मात्रै नभएर येशू मरेको मरे हुनुभएको भए हाम्रो आस्था के भन्छ निर्जीव हुन्थ्यो अथवा त्यो मरेतुल्य हुन्थ्यो। तर येशू ख्रिस्ट चाहिँ क्रुसमा टाँगिएर मरेर मरेको मरि हुनु भएन तर तिन दिनको दिन जीवित भई उठ्नुभयो। नयाँ आशा नयाँ उज्यालो नयाँ ज्योति लिएर चाहिँ फेरि पुनरुत्थान भई तपाईँको र मेरो बिचमा चाहिँ आउनुभयो। त्यसपछि त्यति मात्रै नभएर 40 दिनसम्म आफ्नो मानिसहरूसँग रहनुभयो। त्यसपछि फेरि स्वर्गारोहण हुँदै गर्दाखेरि उहाँले एउटा वाचा गर्नुभयो, म तिमीलाई लिन फेरि आउनेछु भनेर जसरी भन्नुभएको छ। त्यो कारणले गर्दा यही उत्साहसहित तपाईँलाई पनि प्रभुले मौका दिनुभएको छ। यो मौकालाई नछुटाउनुहोस्, नगुमाउनुहोस् अनि यो रेडियो छिमेकीलाई माया गरिरहनु होला। यसरी नै मिठा मिठा अनि एकदमै उत्साहपूर्ण गवाईहरू तपाईँको बिचमा आउनेछ भन्न म चाहन्छु। विशेष धन्यवाद यही नै भन्न चाहन्छु श्रोताहरूलाई।
0: हुन्छ, आज हाम्रो बिचमा हुनुहुन्थ्यो युथ लिडर, क्राइस्ट वरियर वर्सिप टिमका टिम लिडर हुनुहुन्थ्यो। आज हामीले उहाँको गवाईबाट धेरै कुराहरू एउटा सिक्न महसुस गर्न पाएका छौँ। साँच्चै हाम्रो परमेश्वर आशाको परमेश्वर हुनुहुन्छ, जसले हामीलाई आशा दिनुहुन्छ भनेर बुझ्न सक्छौँ। साँच्चै आशा भएको व्यक्ति जहिले पनि निराशा हुँदैन, खुसी हुन्छ, उसलाई केही कुराको पर्खाइ हुन्छ भन्ने कुरा बुझ्छौँ। हुन्छ, तपाईँको बहुमूल्य समय ल्याएर यसरी आउनुभयो, आफ्नो गवाईहरू राखिदिनु भयो, रेडियो छिमेकीको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु।
1: हस्, धन्यवाद। प्रभुको आशिष तपाईँमा रहोस्। रेडियो छिमेकीमा प्रभुले प्रशस्त आशिष दिनुभएको छ, धेरै धन्यवाद।
0: कार्यक्रमको निर्धारित समय पनि सकिएको हुनाले अहिलेसम्म हामीलाई सुनेर सहयोग गर्नुहुने सम्पूर्ण श्रोताहरूलाई हामी धन्यवाद भन्दछौँ। हुन्छ, हस् त, जय मसीह तथा नमस्कार।

0: सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: Welcome to Lifeline Today with Prakash.
2: जय मसी तथा हार्दिक स्वागत छ लाइफलाइन टुडे विथ प्रकाश रेडियो कार्यक्रमको प्रतीक्षामा बस्नुभएका सम्पूर्ण श्रोतामा। श्रोता तपाईँ समक्ष आज हामी संसारलाई ख्रिस्टमा जित्ने मण्डलीको प्रस्तुति कार्यक्रम लाइफलाइन टुडे विथ प्रकाश एक अर्थपूर्ण र जीवन उपयोगी सन्देशको श्रृङ्खला लिएर उपस्थित भएका छौँ। श्रोता तपाईँको लागि पास्टर प्रकाश तिमसेना कार्यक्रम लाइफलाइन टुडे विथ प्रकाशको साथमा अर्थपूर्ण वचन लिएर आउनु भएको छ। अब भने कार्यक्रममा उहाँलाई स्वागत गरौँ।
0: लाइफलाइन टुडे विथ प्रकाश कार्यक्रममा म मेरो हृदयदेखि फेरि पनि आजको दिनमा परमेश्वरको वचनमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। म अति नै उत्साहित छु तपाईँहरूको बिचमा यसरी परमेश्वरको वचनलाई लिएर आउन पाउँदा। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, परमेश्वरले तपाईँको निम्ति असल योजना राख्नुभएको छ। म किन त्यो भन्छु, किनकि परमेश्वर आज हाम्रो सृष्टिकर्ता हुनुहुन्छ अनि आफ्नो सृष्टिप्रति परमेश्वरले असल योजना राख्नुहुन्छ। उहाँको योजना तपाईँ र मेरो निम्ति हामीले नजाने तापनि, हामीले नदेखे तापनि उहाँ हाम्रो सृष्टिकर्ता हुनुभएको कारणले आज हामी उहाँको योजनामा हामी विश्वास गर्दछौँ। परमेश्वरले तपाईँको निम्ति असल कुराहरूलाई राख्नुभएको छ। विगतको हप्तामा हामीले यौना 1:9-13 हेरिरहेको छ अनि वचनले भन्दछ कि यौनाले प्रभु येशू ख्रीष्ट को हुनुहुन्छ भन्ने कुरालाई यहाँ उहाँको चिनारी, उहाँको

0: रक्षण हामी यौना एकाध्यायमा पाउँदछौँ। अनि उनले लेख्दछन्, हरेक मानिसलाई ज्ञान प्रदान गर्ने ज्योति संसारमा आउँदै हुनुहुन्थ्यो। उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। तर उहाँ आफ्नै मानिसहरू कहाँ आउनुभयो, तर उहाँका आफ्नै मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरेर उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा र कुनै मान्छेको इच्छाद्वारा होइन, तर परमेश्वरबाट जन्मिएका हुन्छन्। प्रभु येशु ख्रीष्टको चिनारी, उहाँ को हुनुहुन्छ भन्ने कुरालाई यौनाले यहाँ प्रकट गर्दै गर्दा उसले भन्दछन् कि विगतको हप्तामा हामीले हेरिरहेको थियौँ कि प्रभु येशु ख्रीष्ट चाहिँ साँचो ज्योति बनेर संसारमा आउनुभयो। झुटो ज्योति पनि हुनसक्छ, यहाँ साँचो ज्योति भनेर यो शब्दलाई यहाँ चलाइएको छ। उहाँ चाहिँ साँचो ज्योति बनेर उहाँ आउनुभयो। उहाँको ज्योतिद्वारा चाहिँ मानिसले सत्य, आशा र जीवन प्राप्त गरोस् भनेर प्रभु येशु ख्रीष्ट ज्योति बनेर उहाँ आउनुभयो। अनि प्रभु येशु ख्रीष्ट ज्योति बनेर आउनुभयो भने सँगसँगै अरू कुरालाई यहाँ थपेको छन्। म तपाईँलाई एउटा प्रश्न गर्न चाहन्छु है, आज म मेरो प्रश्नद्वारा आजको वचनलाई म सुरु गर्न चाहन्छु। यदि नेपालको प्रधानमन्त्री तपाईँको घरमा आउने कुरा तपाईँले सुन्नुभयो भने के तपाईँ त्यो कुरालाई है, तपाईँले त्यो कुरा सुन्ने बित्तिकै के तपाईँ उत्साहित हुनुहुन्न र है, तपाईँलाई थाहा भयो कि हे नेपालको प्रधानमन्त्री तपाईँको घरमा आउँदै हुनुहुन्छ अरे, के तपाईँ उहाँलाई आफ्नो घरमा स्वागत गर्नुहुन्न होला है? अनि म पक्कै म विश्वास गर्छु तपाईँहरू प्रत्येक चाहनुहुन्छ है, आज हाम्रो प्रधानमन्त्री तपाईँको घरमा आएको, तपाईँले अवश्य स्वागत गर्नुहुन्छ भनेर म विश्वास गर्छु, तपाईँ उत्साहित बन्नुहुन्छ। तर यहाँ वचनले प्रष्टै हामीलाई बताउँदछ कि प्रभु येशु ख्रीष्ट संसारमा आउनुभयो, तर उहाँको आफ्नैले उहाँलाई स्वागत गरेनन्। आज उहाँ आफ्नै कहाँ आउनुभयो, आज संसारमा यहुदीहरू कहाँ उहाँ आउनुभयो, तर उहाँलाई मानिसहरूले चिनेनन्। कसैले हामीले हेर्ने भने कसैले पनि उहाँलाई वास्ता गरेनन्। आज परमेश्वर मानिस कहाँ आउनुभयो, मानिसले तर परमेश्वरलाई चिनेन। अनि आज जुन स्वागत गर्नु पर्थ्यो मानिसले, आज परमेश्वरलाई, प्रभु येशु ख्रीष्टलाई, आज त्यो स्वागत उनीहरूले गरेनन्। यौनाको 10 हामी पाउँदछौँ उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। हामीले साँच्चैले भन्ने हो भने यो एउटा दुःखद पदहरूमध्ये एउटा पनि हो बाइबलको। परमेश्वर आफ्नो सृष्टि कहाँ, आफ्नो स्वर्गीय महिमालाई, सबै कुरालाई, स्वर्गीयलाई छोडेर आफ्नो कहाँ, आफ्ना मानिस कहाँ, आफ्नो सृष्टि कहाँ प्रभु येशु ख्रीष्ट आउनुभयो। तर वचनले भन्दछ कि मानिसले उहाँलाई चिनेन। जसले संसार बनाउनु भयो है, संसारले उहाँलाई चिनेन। जसले मानिसलाई जीवन दिनलाई उहाँ आउनुभयो, तर ती मानिसहरूले उहाँलाई अस्वीकार गरे है। आज त्यो साँचो ज्योति संसारमा त चम्क्यो, तर हामीले हेर्ने भने मानिसहरूले अन्धकारलाई नै धेरै रुचाए। प्रभु येशु ख्रीष्ट साँचो ज्योति बनेर त आउनुभयो, तर उहाँलाई मानिसले ग्रहण गरेनन्। परमेश्वर स्वयं मानिस कहाँ आउनुभयो, आफ्नो सृष्टि कहाँ उहाँ आउनुभयो, तर मानिसले उहाँलाई अस्वीकार गरे। आज यौनाको पद हेरे चाहिँ आज संसारको सत्यता, आजको अवस्था पनि यही छ। साँचो धेरै मानिसहरूले यीशुको नाउँलाई जान्दछन्, तर उहाँलाई व्यक्तिगत रूपमा मानिसहरूले चिनिरहेका हुँदैनन्। धेरैले चर्चको बारेमा त सुनेको हामी पाउँदछौँ है, आज धेरैजना धार्मिक कुरा गर्दछन्, तर साँचो परमेश्वरसँग मानिसहरूको सम्बन्ध छैन। आज हामी आजको वचनमा यही कुरालाई हेर्नेछौँ। आजको दिनमा म तपाईँलाई बताउन चाहन्छु किन संसारले मानिसलाई चिनेन, किन कसरी है आज मानिसको आत्मिक दृष्टिलाई के कुराले यति साह्रो अन्धो बनाए, आज हामी कसरी साँचो परमेश्वरलाई आज हामी चिन्न सक्दछौँ, आज हामी कसरी परमेश्वरलाई स्वीकार गर्नुभएको छ, किन आज मानिसहरू परमेश्वरबाट आज पनि टाढा छन् है। आजको दिनलाई हेर्ने भने संसार अझै पनि परमेश्वरलाई नचिनेको अवस्थामा छ। आज साँचो ज्योति संसारमा आए तापनि आज साँचो ज्योतिलाई मानिसहरूले ग्रहण गरेका छैनन्। साँचो ज्योति संसारमा आइसक्नु भएको छ, तर साँचो ज्योतिलाई मानिसले चिन्न सकेको छैन. आज हामीले हेर्ने हो भने प्रभु येशू ख्रीष्टको कुरालाई गर्दै गर्दा सृष्टिले चाहिँ परमेश्वरलाई देखाउँदछ. हामी सृष्टिलाई हेर्दछौँ भने चाहिँ सृष्टिलाई हेर्दै गर्दा पनि आज हामी परमेश्वरलाई आज सृष्टिमा आज हामी देख्दछौँ है. सृष्टिको कुरालाई आज हामीले हेर्ने भने हाम्रो वरिपरि हामीले हेर्दै गर्दा आज तपाईँको कोठादेखि तपाईँ खिड्कीदेखि बाहिर हेर्नुभयो भने आज परमेश्वरले सृष्टि गर्नुभएको कुरामा चाहिँ परमेश्वरले आफैलाई प्रकट गर्नुभएको छ. रोमी 1:20 पावलले लेख्दछन् उहाँको अदृश्य गुण अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएको थोकहरूसँग छर्लङ्गै देखिएको छ. यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन. यहाँ पावलले लेखिरहेको छन् है रोमीको पुस्तकमा हामीले हेर्ने भने सृष्टिलाई हेऱ्यौँ भने पनि आज त्यो कुरामा पनि परमेश्वरले आफैलाई प्रकट गर्नुभएको छ. हामीले हाम्रो नजरलाई घुमाएर हामीले वरिपरि हेऱ्यौँ भने सृष्टि गरिएको थोकहरूमा आज हामी परमेश्वरलाई आज हामी देख्न सक्दछौँ. सृष्टिले चाहिँ आज परमेश्वरलाई देखाएको छ. आज त्यो है आज हामीले नजान्ने कुनै पनि कुरा बहाना हामी बनाउन सक्दैन. आज हामी जब सृष्टिलाई हेर्दछौँ आज हामी सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरालाई उहाँले त्यो कुरामा प्रकट गर्नुभएको छ. भजनकारले यसरी भजन गाएको छ आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ र तारा मण्डलले उहाँको हातको सिपको घोषणा गर्छ. आकाशले आज है वचनले भन्दछ आज आकाशले पनि परमेश्वरको महिमाको वर्णन उहाँ कति महिमित हुनुहुन्छ भन्ने कुरा जब हामी आकाशलाई हेर्दछौँ त्यसले पनि परमेश्वरको महिमालाई त्यसले वर्णन गर्दछ. तारा मण्डलले उहाँको हातको सिपको घोषणा गर्दछ है. आज सृष्टिले परमेश्वरलाई देखाउने काम गर्दछ. हामी अर्को कुरा हेर्ने भने पापले चाहिँ मानिसको दृष्टि अन्ध बनाउँछ है. आज किन मानिसले साँचो ज्योतिलाई चिन्न सकेन भन्दा मानिसमा भएको पापको कारणले. अघि हामीले हेऱ्यौँ परमेश्वर मानिस कहाँ आउनुभयो तर मानिसले नै उहाँलाई वास्ता गरेनन् उहाँलाई चिनेनन् है. आज मानिस चिन्नलाई चाहिँ देख्नुपर्छ है. तर यहाँ उनीहरू आज मानिसको पापको कारणले मानिसमा आत्मिकी अन्धपन आएकै कारणले प्रभु येशू ख्रीष्ट आफ्नै कहाँ आउनुभयो तर दुःखको कुरा हामीले तर उहाँको आफ्नैले नै उहाँलाई चिनेनन्. आज उहाँले आफैलाई त्यो ज्योति भनेर प्रकट गर्नुभयो तर मानिसहरूले अन्धकारलाई नै रुचाए. आज के हामीले त्यो जरालाई हेर्ने हो भने चाहिँ किन मानिसले त्यस्तो गरे भन्दा चाहिँ आज पापले चाहिँ मानिसको दृष्टिलाई जहिले पनि अन्धो बनाउँदछ. आज पापको कारणले आज त्यही पापमा ज्योति ल्याउनलाई त्यो पापलाई क्षमा गर्नलाई प्रभु येशू ख्रीष्ट आउनुभएको थियो तर पापको कारणले आत्मिकी अन्धोपन मानिसमा भएको कारणले येशू त्यहीँ आउनुभयो जुन मानिसलाई बचाउनलाई आउनुभयो. हामीले हेर्ने ती मानिसले नि प्रभु येशू ख्रीष्टलाई क्रुसमा बलि हुनलाई उनीहरूले रोजे है. अनि हामी 2 कोरिन्थी 4:4 हेर्ने हो भने तिनीहरूको विषयमा भनौँ भने ख्रिस्ट जो परमेश्वरको रूप हुनुहुन्छ उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखुन् भनेर यस संसारको देवले अविश्वासीहरूको समाजलाई अन्धो तुल्याएको छ होइन. पापले आज आत्मिकी अन्धो बनाएको कारणले प्रभु येशू ख्रिस्टलाई आज मानिसहरूले देख्न सक्दैनन्. प्रभु येशू ख्रीष्ट त्यहाँ आउनुभयो. हामीले हेर्ने यहुदीहरूको विषयमा ती यहुदीहरूले नै प्रभु येशू ख्रिस्टलाई क्रुसमा झुन्ड्याए. पापले जहिले पनि हामी मानिसको दृष्टिलाई चाहिँ अन्धो बनाउँदछ है. पावलले एफिसीको पत्रमा लेख्दछन् 4:18 तिनीहरूको हृदयको कठोरताले ल्याएको तिनीहरूको अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिरानु भएको छन् र तिनीहरूको समझ अन्धकारले भरिएको छ. आज है पापको कारणले है आज आत्मिकी अन्धोपना मानिसमा भएको कारणले हामीले हेर्ने हो भने चाहिँ किन उनीहरूले देखेन किन यीशुलाई उनीहरू यीशु त्यहाँ आउनुभएको थियो ज्योति बनेर साँचो ज्योति उहाँ हुँदैखेरि किन आज उनीहरूले देख्न सकेनन् भन्दा चाहिँ आज पापको कारणले चाहिँ आत्मिकी अन्धोपन भएको कारणले यीशु त्यहीँ हुनुभए हुँदा पनि आज उनीहरूले यीशुलाई चिन्न सकेन. अनि पापले जहिले पनि मानिसको दृष्टि अन्धो बनाउँदछ अनि हामी देख्न नसक्ने हुँदछौँ पापको कारणले. तर जसै हामी यीशु कहाँ आउँदछौँ आज है आज हामीलाई त्यही अन्धोपनमा नछोड्नको निम्ति हामी देख्न नसक्ने हुँदा आज हामीलाई है देख्ने बनाउनलाई त्यो साँचो ज्योति चाहिँ प्रभु येशू ख्रीष्ट बनेर तपाईँ र मेरो निम्ति आउनुभयो. आज हामीले हेर्ने हो भने प्रभु येशू ख्रीष्ट यो फरिसीहरूको विषयमा हेर्ने हो भने शास्त्रीहरूको विषयमा हेर्ने यिनीहरूले यिनीहरूको अन्धोपनको कारणले चाहिँ आज यिनीहरूले साँचो रूपमा प्रभु येशू ख्रीष्ट उहाँ अगाडि हुनुहुन्थ्यो. यिनीहरूले धर्मशास्त्र सबै कुरा जानेको थियो है यिनीहरूले त मसिहा आउने ख्रिस्टलाई पर्खिरहेको व्यक्तिहरू यिनीहरूले सबै कुरा जान्दथ्यो, तर उनीहरूको पापको कारणले चाहिँ अन्धोपनमा उनीहरू भएको कारणले चाहिँ आज उनीहरूले यीशुलाई अगाडि हुँदा पनि आज यीशुलाई उनीहरूले देख्न सकेन। जहिले पनि हामीले हेर्ने हुन्छ किन यीशुलाई उनीहरूले चिनेन, किन यीशुलाई उनीहरूले रोजेन, उनीहरूको अन्धोपनको कारणले, उनीहरू आत्मिक रूपमा अन्धो भएको कारणले उनीहरूले देख्न सकेन। आज हामी त्यो अन्धोपनमा छौँ भने आज तपाईँको निम्ति शुभ समाचार चाहिँ प्रभु येशु ख्रीष्ट अन्धकारमा ज्योति बनेर संसारमा आउनुभएको छ। हामीले अर्को कुरा हेर्ने हो भने चाहिँ धार्मिकता मात्र पर्याप्त हुँदैन। हामीले हेर्ने भने यो शास्त्री फरिसीहरू त धार्मिक व्यक्तिहरू थियो, यिनीहरूले धर्म कर्म सबै कुरालाई जानेको थियो, यिनीहरूले धर्मशास्त्रलाई यिनीहरूले है उनीहरूको उनीहरू ठुलो भइसक्दा त धर्मशास्त्रलाई त उनीहरूले पुरै जानेको थियो, अध्ययन गरेको थियो, तर पनि उनीहरूले प्रभु येशू ख्रीष्टलाई चिन्न सकेन। अनि यो कुराले के देखाउँदछ भने चाहिँ आज हाम्रो धर्म कर्म मात्रै पर्याप्त हुँदैन। हामी साँच्चै भन्यो भने धार्मिक धर्म कर्मको विषयमा यो शास्त्री फरिसीहरू जतिको त को थियो होला, तर यिनीहरू नै थियो जसले धेरै प्रभु येशु ख्रीष्टको विरोध गर्दछ, जसले प्रभु येशु ख्रीष्टलाई झुटो भनेर उनीहरूले भन्दथ्यो। अनि हामीले हेर्न धर्म कर्म र द्वारा मात्र होइन त्यो हाम्रो निम्ति पर्याप्त हुँदैन। रोमी 3:23 भन्दछ कि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। आज सबै आज हामीमा भएको पापको कारणले चाहिँ आज हामी पापले आज हामीलाई अन्धो बनाएको कारणले आज हामी परमेश्वर कहाँ पुग्नलाई चाहिँ हामी चुकेका छौँ। हामी अन्धो भएको कारणले परमेश्वर कहाँ हुनुहुन्छ, परमेश्वर कहाँ पुग्न नसक्ने अवस्थामा तपाईँ र म भएका छौँ। किन? सबैले पाप गरेको कारणले, पापले अन्धोपना ल्याएपछि है आज परमेश्वर कहाँ पुग्न आज हामी असक्षम भएका छौँ है। आज त्यही भएर प्रभु येशू ख्रीष्ट चाहिँ आज तपाईँ र मलाई चाहिँ त्यो अन्धोपनमा ज्योति दिनलाई उहाँ आउनुभयो। हामी जान्दछौँ एकजना धार्मिक व्यक्ति शास्त्री है एकजना निकोदमेस रातिको समयमा प्रभु येशू ख्रीष्टलाई एक समयमा भेट्न आएको छ। हामीले हेर्ने हुन्छ निकोदमेसले जतिको है परमेश्वरको वचनलाई त कसले जानेको थियो होला, तर पनि ऊ रातिको समयमा प्रभु येशू ख्रीष्टलाई ऊ भेट्न आएको छ। भनेपछि उसलाई पनि थाहा छ मैले जे कुरालाई है आज म धर्म कर्म गरे तापनि अझै पनि म कहाँ गइरहेको छु, मेरो गन्तव्य के हो मलाई थाहा छैन। यही कारण ऊ है अरूको डरले रातिको समयमा ऊ प्रभु येशूलाई ऊ भेट्न आएको हामी घटना देख्दछौँ। त्यो भनेपछि आज हामीमा भएको धर्म कर्म मात्रै हाम्रो निम्ति पर्याप्त छैन, आज हामीले साँचो ज्योतिलाई प्राप्त गर्न आवश्यक छ। परमेश्वरले निरन्तर है आज आफूलाई प्रकट गर्नुहुन्छ। आज परमेश्वरले त्यतिकै आज है आज हामीले नचिनेको अवस्थामा हामी परमेश्वरमा पुग्न नसकेको अवस्थामा परमेश्वरले हामीलाई त्यतिकै छोड्नु भएको छैन। परमेश्वरले निरन्तर उहाँले आफूलाई प्रकट गर्नुहुन्छ है अनि उहाँले प्रकट गरि नै रहनु भएको छ। तर के आज हामीले उहाँले प्रकट गर्दा उहाँलाई आज हामीले देख्न सकिरहेका छौँ। हामीले हेर्ने हो भने हिब्रूको लेखकले यसरी लेख्दछन् हिब्रूको पुस्तकमा हामीले हेर्ने हो भने है परमेश्वरले आफूलाई प्रकट गर्नुहुन्छ है। प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो, तर यी आखिरी दिनहरूमा उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नु भएको छ। पुत्रलाई नै उहाँले सबै कुराको उत्तराधिकारी नियुक्ति गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो। आज प्रभु येशूको सृष्टिकर्ता हुनुहुन्छ। प्राचीन समयमा पहिलाको समयमा चाहिँ हाम्रा परमेश्वर चाहिँ हाम्रो पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा र विभिन्न किसिमद्वारा परमेश्वर बोल्नु भयो, विभिन्न माध्यमद्वारा परमेश्वर बोल्न छोड्नु भएन, उहाँले आफूलाई प्रकट गर्न छोड्नु भएन। यो दिनमा तपाईँ र म रहिरहेको दिनमा चाहिँ उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नु भएको छ भने मतलब चाहिँ परमेश्वर अगमवक्ता सकेपछि उहाँले छोड्नु भएन, उहाँले आफूलाई प्रकट गरि नै रहनु भएको छ। आज उहाँको पुत्रद्वारा आज हामीसँग उहाँ बोलिरहनु भएको छ। उहाँ आफ्नो पुत्र येशू ख्रीष्टद्वारा हामीसँग बोल्दै हुनुहुन्छ। प्रश्न चाहिँ के आज हामीले उहाँलाई सुनिरहेका छौँ? मलाई यर्मिया 29:13 एकदम मनपर्छ है। जब तिमीहरूले आफ्नो सारा हृदयले मलाई खोज्नेछौ तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। यो प्रतिज्ञा आज हामी साँचो परमेश्वरलाई जब हामी खोज्दछौँ उहाँले भन्यो जब तिमीहरू सारा हृदयले मलाई खोज्नेछौ। त्यो ज्योति हामीले सुनेको छौँ यीशु साँचो ज्योति बनेर आउनुभएको छ। आज हाम्रो अन्धोपनमा हामीलाई ज्योति दिनलाई उहाँ आउनुभएको छ। अनि है आज उहाँले प्रकट गरि नै रहनुभएको छ. आफूलाई हामीले सृष्टिमा हेर्ने हो भने, सृष्टिको कुरालाई हेर्ने हो भने, आज हामी परमेश्वरले आफूलाई प्रकट गरि नै रहनुभएको छ, उहाँ बोलि नै रहनुभएको छ. तर परमेश्वरले भन्नुभयो, आज हाम्रो सारा हृदयले हामी उहाँलाई खोज्दछौँ, तिमीहरूले मलाई खोजेर पाउनेछ. अब परमेश्वर हामीदेखि टाढा हुनुहुन्न, हामीले नभेटिने अवस्थामा परमेश्वर उहाँको वचनलाई हामीले पाएका छौँ. जब उहाँको वचनद्वारा चाहिँ हामी उहाँलाई भेटाउन सक्छौँ. जब हाम्रो सारा हृदयले, यदि तपाईँको सारा हृदयले आजको दिनमा तपाईँले साँचो परमेश्वरलाई खोज्नुभयो भने उहाँलाई तपाईँले भेटाउन सक्नुहुनेछ. आज हाम्रो बिचमा ज्योति बनेर, संसारको ज्योति बनेर प्रभु येशू ख्रीष्ट यो संसारमा आउनु भएको छ. अनि हामी यौनाय कदालाई हेर्ने भने, यीशुलाई चिन्नु चाहिँ अब है, आज उहाँ आफ्नै कहाँ आउनुभयो तर उहाँको आफ्नोले उहाँलाई चिनेन. आज हामीले यीशुलाई चिनेर के त है, आज उहाँलाई चिन्नु नै है अनन्त जीवनमा. यौनाको पुस्तक 17:3 प्रभु येशू ख्रीष्टले भन्नुभयो, अब अनन्त जीवन यही हो कि तिमीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिन्नुन् र तपाईँले पठाउनु भएको ख्रीष्ट येशूलाई चिन्नुन् है. आज हामीले हेर्ने भने, आज उहाँ आफ्नै कहाँ आउनुभयो तर उहाँको आफ्नोले उहाँलाई चिन्न सकेन. तर प्रभु येशू ख्रीष्टको वचन, उहाँले भन्नुभयो आज अनन्त जीवन चाहिँ यही हो, अनन्त कहिले पनि नाश नहुने जीवन दिनलाई उहाँ आउनुभयो. अनन्त जीवन चाहिँ के हो, ताकि आज सारा मानिसले तपाईँ जीवित परमेश्वरलाई अनि उहाँले पठाउनु भएको उहाँको पुत्रलाई विश्वास गर्न सकुन्. पहिलो यौना 2:25 हामी यौनाले यसरी लेख्दछन् आफ्नो पत्रमा, उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो, अनन्त जीवन. आज यीशुलाई हामीले चिन्दै गर्दा हामीलाई उहाँले अनन्त जीवन, कहिले पनि नाश नहुने जीवन उहाँले आज हामीले दिनुहुन्छ. यो चाहिँ प्रतिज्ञा हो, उहाँले आज हामीलाई गर्नुभएको प्रमिस. उहाँलाई हामीले चिन्दै गर्दा चाहिँ ती हामीले यौनाको पुस्तकमा हेऱ्यौँ, उहाँ आफ्नै कहाँ आए तर आफ्नैले उहाँलाई चिनेनन्. अनि उहाँलाई हामीले चिन्दै गर्दा चाहिँ के हुन्छ, उहाँको प्रतिज्ञा चाहिँ यो, ताकि हामीले अनन्त जीवनलाई प्राप्त गर्न सक्दछौँ. उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा चाहिँ यही हो, हामीले अनन्त जीवन प्राप्त गर्दछौँ. यीशुलाई पछ्याउँदै गर्दा तिमीले के पायौ भन्ने प्रश्नमा चाहिँ उत्तर चाहिँ, प्रभु येशू ख्रीष्टले मलाई अनन्त जीवन दिनुभएको छ. त्यो कहिले पनि नाश नहुने जीवन आज हामी उहाँलाई चिन्दै गर्दा हामी पाउँदछौँ. यो पहिलो यौना 5:13 यौनाले फेरि यसरी लेख्दछन्, किनभने तिमीहरूले अनन्त जीवन पाएको छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरको पुत्रमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दछौँ. यौना 6:40 प्रभु येशू ख्रीष्टले यहाँ भन्नुभएको छ, किनभने मेरो पिताको इच्छा यो हो कि पुत्रलाई हेर्ने र उहाँमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन प्राप्त गरोस् र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु. हेर्नुहोस् न, हामीले प्रभु येशू ख्रीष्टलाई चिन्दै गर्दा, त्यो साँचो ज्योतिलाई प्राप्त गर्दै गर्दा प्रभु येशू ख्रीष्टले यो महान प्रतिज्ञा तपाईँ र मलाई गर्नुभएको छ. परमेश्वरको इच्छा चाहिँ के हो त, उहाँको इच्छा चाहिँ जब हामी पुत्रलाई हेर्दछौँ, जब उहाँलाई आज हामी विश्वास गर्दछौँ, विश्वास गर्ने प्रत्येकले चाहिँ अनन्त जीवन प्राप्त गरोस् र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु. आज हाम्रो जीवन यो संसारमा मात्रै अन्त हुँदैन, आज हामी है हाम्रो यो शरीर संसारमा बिति गए तापनि हाम्रो आत्मा चाहिँ परमेश्वरले, आज हाम्रो आत्मालाई हेर्ने भने यो हाम्रो आत्मा कहिले पनि नाश हुँदैन. परमेश्वर जस्तो हामीलाई बनाउनु भयो भन्दै गर्दा हाम्रो आत्मा कहिले पनि मर्दैन. तर यीशुलाई विश्वास गर्दै गर्दा तपाईँ र मैले पाउने प्रतिज्ञा चाहिँ, हामीले उहाँलाई विश्वास गर्दा चाहिँ आज हामीले हाम्रो आत्मामा जीवन है, हामी शरीरमा मरे तापनि हाम्रो आत्मामा चाहिँ आज हामी जीवित हुने प्रतिज्ञा प्रभु येशू ख्रीष्टले आज हामीलाई गर्नुभएको छ. यही कुरा यौनाले आफ्नो यीशुलाई परिचय गर्दा उसले भन्दछ कि उहाँलाई अरूले चिनेनन् तर उहाँ चाहिँ हामीलाई अनन्त जीवन दिन आउनुभयो. त्यही अनन्त जीवन तपाईँको निम्ति परमेश्वरले राखिदिनु भएको छ. उहाँलाई चिन्दै गर्दा तपाईँले अनन्त जीवनलाई, कहिले पनि नाश नहुने जीवनलाई तपाईँले प्राप्त गर्नुहुनेछ. परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस्.
1: श्रोता, भर्खर मात्र तपाईँले संसारलाई ख्रिस्टमा जित्ने मण्डलीको प्रस्तुति एउटा फरक लाइफलाइन टुडे विथ प्रकाश रेडियो कार्यक्रम सुन्नुभयो। आजको यो रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको कार्यक्रमबाट जीवनमा केही नौलो आशा र केही फरक अनुभूति गर्नुभयो? के तपाईँ जीवनमा निराश हुनुहुन्छ? के तपाईँ उद्धारकर्ता र मुक्तिदाताको खोजीमा हुनुहुन्छ? के तपाईँ मुक्तिदाता प्रभु येशू ख्रिस्टलाई आफ्नो जीवनमा ग्रहण गर्न वा निम्त्याउन चाहनुहुन्छ? के तपाईँ येशू ख्रिस्टमा अनन्त जीवन र आशा पाउन चाहनुहुन्छ? आउनुहोस्, त्यसो भए मसँग यो उद्धारको प्रार्थना गर्नुहोस्। स्वर्ग र पृथ्वीका एकमात्र मालिक हे परमेश्वर, आजको रेडियो कार्यक्रम सुनेर म तपाईँका एकमात्र पुत्र उद्धारकर्ता प्रभु येशूको चरणमा आउन चाहन्छु। मैले विगतमा जान अनजानमा गरेका भूल गल्तीहरूबाट मलाई क्षमा दिनुहोस्। म आज तपाईँलाई यो घडी मेरो जीवनको एकमात्र उद्धारकर्ता र मुक्तिदाता प्रभु येशू ख्रिस्ट भनेर ग्रहण गर्न चाहन्छु। मेरो हृदयमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। अब उपरान्त तपाईँमा नयाँ जीवन जिउन चाहन्छु। प्रभु येशू परमेश्वर पिता, मलाई क्षमा गरेर तपाईँको सन्तान बनाउनु भएको लागि धन्यवाद। येशू प्रभुको नाउँमा आमेन। श्रोता, के तपाईँले आज मसँग यो प्रार्थना गर्नुभयो? यदि यो प्रार्थना गर्नुभएको छ भने आजबाट तपाईँले येशूमा अनन्त जीवन, मुक्ति, उद्धार पाउनु भएको छ। अब उपरान्त तपाईँ होइन र तपाईँको जीवनमा ख्रिस्ट येशू जिउनुहुनेछ। उहाँलाई आफ्नो जीवन अर्पण गर्नुहोस्। आजबाट तपाईँको जीवन अर्थपूर्ण र आशिषमय जीवनको सुरुवात हुनेछ। यो आशा भरोसा लिएर अगाडि बढ्नुहोस्। अब गएर देशको र परमेश्वरको सेवा गर्नुहोस्। यदि तपाईँ येशूको बारेमा बढी जानकारी लिन चाहनुहुन्छ भने नजिकैको चर्चमा जानुहोस् भनेर सल्लाह दिन चाहन्छु। अन्तमा कार्यक्रमप्रति तपाईँका कुनै सल्लाह र प्रतिक्रिया भएमा हामीलाई तपाईँले lifelinetodaywithprakash@gmail.com र +1403920653 +1403-969-63 वाट्सएप नम्बरमा फोन कल र टेक्स्ट गरेर कार्यक्रम प्रतिका तपाईँका प्रतिक्रिया र प्रार्थनाका विषयहरू टिपाउनुहोला। श्रोता, आजलाई यति नै। अर्को श्रृङ्खलामा यस्तै अर्थपूर्ण जीवन उपयोगी सन्देशको साथमा आउने नै छौँ। तबसम्मका लागि रेडियो कार्यक्रम परिवार बिदा चाहन्छौँ। हवस् त, जय मसीह, नमस्ते।
2: खुल्यो खुल्यो खुल्यो
3: होइन हो, के खुल्यो हजुर?
2: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
3: ओहो, हो र?
2: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र टेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 97549-17-23, 98-53-84-72।
2: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।

0: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश
1: साहसपूर्वक प्रार्थना गर्नुहोस्। तेस्रो भाग जयमसी आज आइतबार सेप्टेम्बर 13 तारिक भदौ 28 गते। आजको बाइबल खण्ड मत्तीको पुस्तक 21 अध्यायको 22 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ। म्याक्स लुकाडो नामक ईश्वर शास्त्रीले आफ्ना मित्र ग्रेग प्रुएटको जीवनमा प्रार्थनाको शक्तिको बारेमा लेखेका छन्। उनले इन्जिनियर, भाषाविद र बाइबल अनुवादको रूपमा तालिम पाएका छन्, तर उनको सबैभन्दा महत्वपूर्ण योगदान चरम प्रार्थनाको क्षेत्रमा हुन सक्छ। ग्रेगको चरम प्रार्थना नामक पुस्तकमा उनले कसरी पश्चिम अफ्रिकाको गिनी भन्ने देशबाट बाइबल अनुवादकहरूको अध्यक्षको भूमिका ग्रहण गर्न फर्के भन्ने बारे वर्णन गरेका छन्। त्यो 2008 कुरा थियो, विश्वभरि ठूलो आर्थिक मन्दीको समय। त्यो सेवाकार्यको वित्तीय चित्रले संस्था द्रुत रूपमा टाट पल्टन लागेको देखाउँथ्यो। ग्रेगलाई यस्तो संस्थाको नेतृत्व गर्ने कुनै अनुभव थिएन र खर्च कटौती गर्ने कुनै ठोस ठाउँ थिएन। स्रोत साधनहरू पुरै थिए अनि दाताहरू गायब भइरहेका थिए। त्यस्तो परिस्थिति प्रति ग्रेगलाई एउटै मात्र प्रतिक्रिया थाहा थियो, प्रार्थना। त्यसबेला मैले मेरा रणनीतिहरूको बारेमा प्रार्थना गर्न होइन तर प्रार्थनालाई नै रणनीति बनाउन सिक्न थाले। जुलाईमा उनले विश्वभरका आफ्ना टोलीका सदस्यहरूलाई आधा पृष्ठको एउटा पत्र लेख्दै उनीहरूलाई प्रार्थना गर्न आह्वान गरे। उनले उनीहरूलाई विशिष्ट र साहसी अनुरोधहरू सहित परमेश्वरको सिंहासनको अगाडि उभिन आग्रह गरे। पछिबाट ग्रेगले त्यसको नतिजा वर्णन गरेका छन्। जब मैले वर्षको अन्त्यको प्रतिवेदन हेरे मलाई थाहा भयो कि परमेश्वरले हाम्रो प्रार्थना सुन्नु भएको छ। मेरा आँखा आँसुले भरिए। यदि कुनै वित्तीय विशेषज्ञले यो चित्रको विश्लेषण गर्ने हो भने तिनीहरूले जुलाई महिनालाई औलाउँदै सोध्नेछन्, तपाईँले यहाँ के गर्नुभयो? जेसुकै भए तापनि तपाईँले त्यो काम अझै धेरै गर्नु जरुरी छ। मैले नै ठोस व्याख्या खोजी गरे तर पाउन सकिन। म यसले कसरी काम गर्छ भनी व्याख्या गर्न प्रविधिहरू पत्ता लगाउन चाहन्थे ताकि हामी फेरि यसो गर्न सकौं, तर मैले त्यस्तो केही पनि पाउन सकिन। मलाई थाहा थियो कि परमेश्वरले जुटाउनु भएको थियो। मसँग भएका कुरा परमेश्वर मात्रै हुनुहुन्थ्यो अनि प्रार्थना मात्रै थियो। के तपाईँसँग पनि यति मात्रै छन्? तपाईँलाई चाहिने यति मात्रै हो। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
0: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082408470।
0: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
0: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
3: खुल्यो खुल्यो खुल्यो।

0: होइन हो के खुल्यो हजुर?
1: नेपालकै सबैभन्दा सस्तो कालिकानगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
0: ओहो हो र?
1: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, प्यान्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको दुई घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 97 49 17 23, 98 13 59 84 72।
1: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।
3: आराधना एउटा जीवनशैली हो। विभिन्न किसिमले परमेश्वरको आराधना गर्न सकिन्छ। परमेश्वरको गीतहरू सुनेर, परमेश्वरको गीतहरू गाएर पनि परमेश्वरको आराधना गर्न सकिन्छ। आउनुहोस्, परमेश्वरको आराधनाका गीतहरू सुन्दै परमेश्वरको आराधना गरौँ। अबको समय आराधनाका गीतहरू।

आफ्ना आँखा उचाल्छु, मेरो गुहार कहाँबाट आउँछ? स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ। उहाँले तिम्रा खुट्टा चिप्लन दिनुहुने छैन, तिम्रो रक्षा गर्नुहुने कहिल्यै उग्नुहुने छैन। साँच्चै नै इजरायललाई रक्षा गर्नुहुने चाहिँ न त उग्नुहुन्छ चा,

शत्रुहरूको बीचमा तपाईँ मेरो ढाल हुनुहुन्छ, मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छुइनँ, किनभने तपाईँ सर्वोच्चमा बस्नुहुने मेरो परमेश्वर हुनुहुन्छ।

0: तपाईँको छिमेकी मेरो छिमेकी, यो हो रेडियो छिमेकी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: The Bible tells us he restores my soul. He guides me in paths of righteousness for his name's sake. That's Psalms 23:3.
2: Dainik Aatmik Karyakram Spark My Faith.
3: आफ्नो योजनाको सट्टा परमेश्वरको योजना खोज्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृङ्खलाको अङ्क 44 यहाँहरूलाई स्वागत छ। हाम्रो ग्रह पृथ्वी र वरपरका सबै आकाश गङ्गाहरू सृष्टि गर्ने परमेश्वर हुनुहुन्छ। उहाँ स्पष्ट रूपमा धेरै बुद्धिमान हुनुहुन्छ। उहाँको बुद्धिलाई कसैले अस्वीकार गर्न सक्दैन। यसको प्रमाण उहाँको सृष्टिमा छ।

0: तर धेरै मानिसहरू छन् जसले जीवनमा परमेश्वरको बुद्धिले तिनीहरूलाई मार्गदर्शन गर्न दिनुको सट्टा आफ्नो बाटो आफै रोज्ने निर्णय गर्छन्। हितोपदेशको पुस्तक 12:15 मूर्खको बाटो आफ्नो नजरमा ठिकै देखिन्छ तर समझदार मानिसले अरूको सल्लाह सुन्छ। धेरै परिस्थितिहरूलाई हामी भन्दा राम्रोसँग जान्ने व्यक्तिबाट सहयोग माग्नु धेरै बुद्धिमानी हुन्छ। परमेश्वर भन्दा राम्रो कसलाई थाहा छ र यसयाको पुस्तक 55:8-9 किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन् र तिमीहरूका चाल मेरा चाल होइनन्। परमप्रभु भन्नुहुन्छ, जसरी आकाश पृथ्वीभन्दा अग्लो छ त्यसरी नै मेरा चाल तिमीहरूका चालभन्दा र मेरो विचार तिमीहरूका विचारभन्दा अग्ला छन्। आफ्नो जीवन परमेश्वरको हातमा सुम्पनुभन्दा राम्रो निर्णय अरू केही हुन सक्दैन। हामीलाई लाग्न सक्छ कि हामीलाई थाहा छ हाम्रो लागि के उत्तम छ र हामीले कुन बाटो पछ्याउनुपर्छ, तर जब हामी सर्वशक्तिमान परमेश्वरको अगाडि आफूलाई नम्र बनाउन रोज्छौँ, एक परमेश्वर जससँग हाम्रो भन्दा धेरै ठुलो ज्ञान र बुद्धि छ, जब हामी हाम्रो भन्दा उहाँको इच्छा गर्न खोज्छौँ, त्यो बाटो कसरी सफल हुन सक्छ भन्ने हामीलाई थाहा नभए पनि तब मात्र परमेश्वरले हामीलाई सही मार्गमा डोर्याउनुहुन्छ, जसले हामीलाई ठुलो विजय र मुक्तिमा पुर्याउनेछ। हितोपदेशको पुस्तक 16:3 तैले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे र तेरा योजनाहरू सफल हुनेछन्। हामीले हाम्रो जीवनमा साँचो विजय तब मात्र देख्न सक्नेछौँ जब हामीले के गर्नुपर्छ भनेर सोच्नुको सट्टा हामी परमेश्वरले हामीलाई के गर्न भन्नुभएको छ भनेर पूर्ण रूपमा समर्पण गर्छौँ। जब हामी परमेश्वरलाई भन्छौँ कि हामी केवल निश्चित कामहरू गर्नेछौँ वा हामी केवल निश्चित ठाउँहरूमा बस्नेछौँ वा हामी केवल निश्चित मानिसहरूसँग सङ्गत गर्नेछौँ, तब हामी परमेश्वरको बुद्धिलाई एउटा स्केलमा राखिरहेका हुन्छौँ र यसलाई हाम्रो आफ्नै अपर्याप्त बुद्धिले प्रतिस्थापन गर्छौँ र हामी परमेश्वरको हात यसरी बाँध्दछौँ कि उहाँ अब हाम्रो जीवनमा ठुलो विजय ल्याउन सक्षम हुनुहुन्न, किनभने हामीले हाम्रो जीवनमा आशीर्वाद ल्याउन हामी माथि सीमाहरू राखिरहेका छौँ। हितोपदेशको पुस्तक 16:16 सुन भन्दा बुद्धि प्राप्त गर्नु र चाँदी भन्दा त बरु समझदारी चुन्नु कति उत्तम हुन्छ। एउटा पुरानो भनाइ छ कि पैसाले खुसी किन्न सक्दैन, यो एकदमै सही हो र जब हामी यस संसारको धेरै धनी मानिसहरूलाई देख्छौँ हामी दुःख र असन्तुष्टिले भरिएको मानिसहरूलाई देख्छौँ, किनभने उनीहरूको परमेश्वरसँग सम्बन्ध छैन र उनीहरूले आफ्नो जीवनको लागि परमेश्वरको योजनाहरू पछ्याएका छैनन्। भजन सङ्ग्रहको पुस्तक 16:11 तपाईँले मलाई जीवनको मार्ग देखाउनु भएको छ, तपाईँको उपस्थितिद्वारा तपाईँले आनन्दले मलाई गदगद पार्नुहुनेछ, तपाईँको दाहिने बाहुलीमा अनन्त आनन्द छ। जीवनमा साँचो सन्तुष्टि आनन्द र शान्ति ती व्यक्तिहरूले अनुभव गर्छन् जसले आफ्नो जीवनको लागि परमेश्वरको योजनालाई पछ्याउन रोज्छन्, आफ्नो योजनालाई होइन। 1 कुरन्थीको पुस्तक 2:12 अब हामीले संसारको आत्मा पाएका छैनौँ तर परमेश्वरले हामीलाई दिनुभएका वरदानहरू बुझ्न सकौँ भनेर उहाँबाट पवित्र आत्मा पाएका छौँ। प्रिय श्रोता, तपाईँ सोचिराख्नु भएको होला कि तपाईँले आफ्नो जीवनमा परमेश्वरको शक्ति र आशीर्वाद किन देख्नु भएको छैन, के यो तपाईँले आफैले के गर्ने भनेर निर्णय गर्नुभएको कारणले हुनसक्छ? परमेश्वरले तपाईँलाई आफूभित्र पवित्र आत्माको उपहार प्राप्त गर्ने क्षमता दिनुभएको छ र त्यो आत्माको कुरा सुनेर र त्यस अनुसार हिँडेर आफ्नो जीवन बिताउन सक्नुहुन्छ। जसले त्यसो गर्छ उनीहरूले नै अन्तत परमेश्वरले दिनुहुने अद्भुत आशीर्वादहरू प्राप्त गर्नेछन्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
1: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
4: ओहो, हो र?
3: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको दुई घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9749717 23 9839584 72।
3: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।

0: सिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवाको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन गरिँदै बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा 3,000 भन्दा बढ़ी नमूना संकलन, हालसम्म 103 शवको मात्रै पहिचान।
1: यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर चारवटा टिमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ।
0: वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासको चेतावनी, कर्णालीमा फेरि ब्युतियो संसदका स्वकीय सचिवको सुविधा, देउबा नेतृत्वको समितिका सबै केन्द्रीय सदस्य बनाउने काँग्रेसको निर्णय।
2: 14 महाधिवेशनका नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू, त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ। र
0: हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग, रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फट्के जोडियो, 12 दिनपछि कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन।
3: त्यस्तै होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ।
0: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सरकारले बाढ़ीबाट ध्वस्त बस्तीहरूमा भएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको संकलन र संरक्षणमा सुरक्षा निकायलाई जिम्मेवार बनाउने र उत्प्रेरित गर्ने कार्य गर्नुपर्छ। ध्वस्त भएका र हराएका सामग्रीहरूको तथ्याङ्क सही र पारदर्शी रूपमा बढ़ाउनको कामका लागि पीड़ितहरूले उठाएको मागलाई समयमै सम्बोधन गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: रसुवाको भोटेकोसीमा आएको भीषण बाढ़ीमा बेपत्ता भएकाहरूको पहिचानका लागि अहिलेसम्म 3,132 डीएनए नमूना संकलन गरिएको छ। नेपाल प्रहरले बेपत्ता भएका आफन्तबाट 1,846 र फेला परेका सबबाट 1,286 नमूना लिएको जनाएको छ। प्रहरी प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्लेका अनुसार सबको पहिचानका लागि आफन्त र सबबाट डीएनए संकलन गर्ने काम जारी छ। बेपत्ता परिवारका आफन्तबाट संकलन गरिएको डीएनए नमूना र शवबाट निकालिएको नमूना मिलाएर पहिचान गर्ने प्रक्रिया कहिले अघि बढ्छ? सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता काफ्लेले भन्नुभयो,
1: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए स्याम्पल, टिथ, बोनहरू, यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर चारवटा टिमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ, किनभने टिथ बोनमा डीएनए निकाल्न कम्तीमा 4 दिन, एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ, ब्लडबाट कम्तीमा 2 दिन लाग्दो रहेछ। र त्यसमा पनि डीएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति, त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया, चाइना, कोरिया, सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन, जनशक्ति, स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
5: प्रहरीका अनुसार बाढ़ीमा परि अझै 4,089 जना बेपत्ता छन्। अहिलेसम्म 1,388 शव फेला परेका छन्। तर फेला परेका सबै शवको पहिचान हुन सकेको छैन। फेला परेका शव मध्ये अहिलेसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान हुन नसकेका तथा व्यवस्थापन गर्नुपर्ने 1,230 शव जमिनमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढ़ाएको छ। विनाशकारी बाढ़ीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साकेले बताउनुभयो। वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले भोलि विज्ञहरूसहितको समिति गठन गरिनेछ। विनाशकारी बाढीपछि केवल सामान्य बाढी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमालय क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक हिमनदी जलविज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एक पछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगका सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साक्यले बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सड़क निर्माणको कामलाई तीव्रता दिएर सबग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका इभी हेभी सवारी साधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराएको हो। करिब 12 दिनको निरन्तर प्रयासपछि कृष्णभीरमा ट्रायलका रूपमा यातायात सञ्चालन शुरू भएको छ। काठमाडौँबाट मुगलिनतर्फ पहिलो ग्यास बुलेट पठाइसकेको र त्यसपछि रोकिएर बसेका हेभी इक्विपमेन्ट तथा अन्य सवारी साधन समेत क्रमशः पार गराएको छ। सड़क खुलाउन स्काइभेटर बुलडोजर लोड लगायतका हेभी इक्विपमेन्ट प्रयोग गरिएको धादिङ प्रमुख अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई बताउनुभयो।
3: आज चाहिँ हामीले त्यो परीक्षणको रूपमा के त्यही होल्डिङ भएका गाडीहरू ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू केही बसहरू केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिया छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै दुई तिन दिन जति समय लाग्छ होइन। अब यही अवस्था रह्यो फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मङ्गलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टु वे रूपमा सवारी साधन आवागमन गराउन सक्छौँ भन्ने।
5: सड़क विभाग सुरक्षा निकाय स्थानीय तह प्राविधिक टोली तथा निर्माण व्यवसायीको समन्वयमा काम अघि बढ़ाइएको छ। नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्यसमितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुने बाटो खुला गरेको छ। आज बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय समितिमा नरहेका नेताहरूलाई समेत केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो। अब अघिल्लो समितिका सबै सदस्यहरूलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिनेछ। उनीहरू केन्द्रीय समितिमा आएर आगामी महाधिवेशनको आयोजक समितिका रूपमा समेत काम गर्ने कांग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो।
2: 14 महाधिवेशनका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आयोजक समितिको बस्नुहुन्छ।
5: नेपाली कांग्रेसले आगामी 16 19 असोजसम्म 15 महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसअघि असोज 3 र 4 वडा तहको अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ। कर्णाली प्रदेश सरकारले सांसदका स्वकीय सचिवलाई दिइँदै आइएको पारिश्रमिक सुविधा फेरि शुरू गर्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षको साउन महिनादेखिकै पारिश्रमिक उपलब्ध गराउने निर्णय सरकारले गरेको हो। यसका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रदेश सभा सचिवालयलाई पत्र समेत पठाइसकेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लक्ष्मी कुमार विकले जानकारी दिनुभयो। जेएनजी आन्दोलनपछि बनेको संघीय अन्तरिम सरकारले 2082 असोज 5 मन्त्री स्तरीय निर्णय गर्दै सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। सांसद तथा विषयगत समितिका सभापतिका स्वकीय सचिव सवारी चालक र कार्यालय सहयोगी समेत 48 तलबमा मासिक 15,79,771 रूपियाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ। यस हिसाबले राज्य कोषबाट स्वकीय सहितको सुविधामा वार्षिक करिब 1,90,97,000 रूपियाँ खर्च हुनेछ। वैदेशिक रोजगारीको राम्रो अवसर पाउने आशामा एजेन्टको प्रलोभनमा परि थाइल्याण्ड वा सिंगापुर हुँदै अवैध बाटोबाट मलेसिया पुग्ने नेपालीको संख्या बढ्न थालेपछि नेपाली दूतावासले सचेत गराएको छ। मलेसिया स्थित नेपाली दूतावासले आज गरेको साप्ताहिक फेसबुक लाइभ मार्फत अवैध बाटो हुँदै मलेसिया प्रवेश नगर्न नेपालीलाई आग्रह गरेको हो। दूतावासकी द्वितीय सचिव कुसुम पन्तका अनुसार एजेन्ट वा चिनी जानेका व्यक्तिले रोजगारीको प्रलोभन देखाएर नेपालीलाई थाइल्याण्डको भिजिट भिसामा लैजाने र त्यहाँबाट डुङ्गा मार्फत अवैध रूपमा मलेसिया प्रवेश गराउने गरेको पाइएको छ। तर यस्तो बाटो अपनाउँदा रोजगारीको अवसर भन्दा कानून अनुसार पक्राउ तथा कार्यवाहीमा पर्ने जोखिम बढी हुने दूतावासले जनाएको छ। अवैध रूपमा मलेसिया प्रवेश गर्ने व्यक्तिसँगै संवैधानिक भिसा र प्रवेशको छाप नहुने भएकाले काम पाउन समेत समस्या हुने पन्तले बताउनुभयो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री र वैज्ञानिक बनाउनुपर्ने बताउनु भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव समारोहमा उहाँले ट्राफिक प्रहरी सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो।
6: काठमाडौँमा सवारीको सहज आवागमनको लागि अब त सधैँभरि ट्राफिक प्रहरी बाटोको बीचमा दुईवटा गाडीको बीचमा जोखिमपूर्ण किसिमले उभिएर हात हल्लाएर सवारी साधनको व्यवस्थित गरिराख्ने कुराको निरन्तरता दिने होइन कि यसलाई चाहिँ अब एआई इनेबल्ड सिसिटिभी जडान, त्यसै गरी बस स्टप पनि त्यही किसिमको, बस पार्क र पार्किङ स्टेसन अहिले सबैलाई बस पार्कमा राख्नुपर्ने भनेका छौँ। महानगरले पनि यसमा काम गरिरहेको छ। वैज्ञानिक र व्यवस्थित व्यवस्थापन, यो पार्किङ लगायतका कुराहरू त समग्र ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन जसमा हामीसँगै काम गरिरहेका छौँ।
5: महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनमा एआई समक्ष सीसीटीभी लगायत आधुनिक प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड दिनुभयो। साझा खबरमा अब खेल खबर। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आज सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल हुनुहुन्छ। एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ।
0: छालामा आउने घाउ खटिरा रोक्ने उपाय
7: खुट्टाहरूमा, खुट्टाहरूको औँलाहरूको बिचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने, त्यस्तो समस्याहरू देखा पर्ने।
0: बाढीमा परि पूर्ण रूपमा भत्केका घरका परिवारलाई सरकारले अधिकतम 5 महिनासम्म राहत रकम दिने जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली, बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व, हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
11: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
13: तपाईँ रसुवा बाढी प्रभावित 5 जिल्लाको हुनुहुन्छ। सरकारले घर भत्केका परिवारलाई महिनाको 15,000 रूपियाँ दिँदैछ नि, यो राहत रकम चाहिँ कहाँबाट अनि कसरी लिने? बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
14: पूर्ण रूपले क्षेत्री भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले चाहिँ जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर 4 जनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसङ्ख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ र त्यो चाहिँ हामीले प्रोसेसमा छ। अहिले ठ्याक्कै हामीले डेटाहरू कलेक्सन गर्दैछौँ। त्यहाँ नेपालिकाबाट पनि विपदबाटै प्रभावित हो भनेर पहिचान भइसकेपछि मात्र यो रकम भित्र।
13: तपाईँले फोहोर पानीको प्रयोग गर्नुभयो भने छाला चिलाउने मात्रै होइन घाउने पनि हुन सक्छ। बेलैमा उपचार गरिएन भने सँगै बसेका अरूलाई पनि सर्न सक्छ। छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा।
7: प्राय जस्तो देखिने भनेको चाहिँ अब पासिने समस्याहरू, खुट्टाहरूमा, खुट्टाहरूको औँलाहरूको बिचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने त्यस्तो समस्याहरू देखा पर्ने र सँगसँगै अब यो होल्डिङ सेन्टरहरूमा बसिरहँदा लामो समयसम्म धेरैजना मान्छे कन्जेस्टेड रूपमा बस्दै गर्ने क्रममा चाहिँ लुतो सम्बन्धी समस्याहरू देखा पर्ने, राति राति अत्याधिक चिलाउने, सुत्न नसकिने, औँलाहरूको केपहरूमा, छालाहरूमा, चाहे पेट भयो, चाहे हाम्रो पाटाहरूतिर अथवा यो थाई एरियाहरूमा पनि चिलाउन सक्ने सम्भावना। र यो चाहिँ कस्तो भन्दा चाहिँ एकजनालाई देखा परेपछि समग्र रूपमा एकपछि अर्को, अर्कोपछि अर्को गर्दै गर्दै ती बसेका ठाउँमा, होल्डिङ सेन्टरमा भएको अरू धेरै मान्छेहरूलाई पनि देखा पर्न सक्ने हुनसक्छ। अब यसमा बच्न चाहिँ सकेसम्म बाढीको पानीमा अनावश्यक डुल नगर्ने वाटर प्रुफ फुटवेयर भए झन् राम्रो। त्यसले गर्दा चाहिँ खुट्टाहरूको बिचहरूमा पानीहरूसँग सम्पर्कमा नआउने, छालालाई सफा र सुक्खा राख्ने अथवा भिजेको कपडाहरू तुरुन्तै फेर्न सके झन् राम्रो। सामान्य चिरा परेको जस्तो केही घाउहरू देखा परे त्यसलाई पानीहरूले साबुनहरू सफा गरेर सामान्य घाउमा लाउने मलमहरू लगाउन सकियो। त्यस्तै तौलिया कपडाहरू ओछ्यान साझा नगर्ने भने फरक फरक राखेको राख्दै, त्यस्तै पिप अथवा धेरै सुन्निने ज्वरो वा छिटो फैलिने संक्रमण भए चाहिँ सकेसम्म नजिकको स्वास्थ्य संस्थामा गएर अलिकति आफ्नो जाँच पडताल गरेको राम्रो हुन्छ।
13: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा। बाढ़ी प्रभावित तपाईँको गाउँठाउँमा पनि अझै सड़क खुल्न सकेका छैनन् होला। सड़क नखुल्दा गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म जान समस्या परे कहाँ खबर गर्ने? महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी बसन्त भट्टराई।
15: बाढ़ी तथा विपद प्रभावित गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु तथा परिवारलाई तत्काल उद्धार, स्वास्थ्य सेवा, सुरक्षित स्थानमा स्थानान्तरण, संरक्षण तथा पुनस्थापनामा सहयोग पुर्याउनको लागि, पहुँच सहज बनाउनको लागि मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँगको समन्वयमा विशेष हटलाइन र रिफरल सेवा सञ्चालन ल्याएको छ। 9841 61 45 86, 9841 61 45 86 छ हाम्रो एउटा नम्बर छ। त्यस्तै गरी अर्को 9841 38 68 71, 9841 38 68 71। त्यस्तै गरी अर्को नम्बर आकस्मिक स्वास्थ्य सेवाको लागि 11 15 रहेको छ। हालसम्म यो विपद प्रभावित क्षेत्रबाट हामीले उद्धार गरेर ल्याउनको लागि काठमाडौँमा राख्नको लागि चाहिँ महिलाहरूको लागि समाज कल्याण परिषदको भवन प्रयोगमा ल्याएका छौँ जुन बुढानी कण्ठमा छ। बालबालिकाको हकमा चाहिँ गोदावरी ठेचोमा रहेको छ। यसरी हामीले चाहिँ अस्थायी आश्रय स्थल हामीले तयार गरेका छौँ।
13: विपदका बेला गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि सम्झनै पर्ने नम्बर हो 9846 14 98 र 9843986 87। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व
16: बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका कागिलीकामा छन्, तर काका कागिलीकी भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब
0: एकजना मनोचिकित्सकसँगको विशेष कुराकानी संवाद श्रृङ्खला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
18: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
17: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
17: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
17: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
19: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्, क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147, शर्तहरू लागू हुनेछन्।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब विशेष संवाद श्रृङ्खला हाम्रो पालो।
20: नमस्कार, म सन्तोषी, संवाद श्रृङ्खला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 318 खण्डमा छौं। रसुवाको भोटेकोसे बाढीपछि 100 भन्दा धेरै बालबालिका अभिभावक विहीन नभएको प्रारम्भिक तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ। विनाशकारी बाढीपछि बालबालिकामा देखिन सक्ने मानसिक समस्या र समाधानको उपायको बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौं।
16: तपाईँले खेलौनाको सामग्री राख्नु, एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्, उनीहरूको त्यो बिर्साई छिटो हुन्छ कि, के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, त मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ, हो उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
0: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
16: पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ, त्यो भएर अरू एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
0: भोटेकोसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
16: दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाबामा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
0: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावक विहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
16: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ, थाहा छैन, बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका कागिलीकामा छन्, तर काका कागिले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको, दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
0: अब हामीले यहाँनिर
4: यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
16: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि, हामी जस्ता मान्छेहरूको मद्दत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बित्या रहेछ, अब उसको मात्र होइन अरूको पनि धेरै बित्या छ।
4: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
16: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तार होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लग्या जस्तो लागेको थियो, तर वास्तविकता त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहेनछ अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसको लासै भेटिसकेका छ, त्यसैले उहाँहरू अब हुनु रहन्छ, आशा त हामीले नि अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ, तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, तिमीलाई अब जसले गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौ नि, कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन कम्तीमा, तिमीसँग त हामी छौ नि, यो तिम्रो गाउँ छ तिम्रो छिमेकी छ, सम्झायो भने त उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला अथवा एक केही दिन नबोल्ला डिप्रेस्ड होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि, केही समय कोही चाहिँ बहुनी छैन आमा नि छैन म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भने अथवा अरूले जे जे भने म बाँच्दिनँ भन्ने आउन सक्छ।
4: त्यो त्यो भावना चाहिँ कति उमेर त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि
16: उमेरमा नि आउन सक्छ, इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको जे उसको त एउटै लाइफ हो नि, तपाईँको यसरी जोडिया नि, बच्चाले आमा बुवा बिर्सिनु सक्दैन कि, डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन पनि जान सक्छ, उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि चुपचाप बस्दिने केही गर्न खोजे जस्तो नि गर्ने, फेरि नर्मलमा फर्किने कोसिस गर्छ, तर पीडा हुन्छ नि त, याद हुन्छ नि त बाउले यसो गर्थे आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ, त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्, कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारो आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस्, यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त, त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि,
4: अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक,
16: उनीहरूलाई त्यो अभिभावक
4: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनको लागि,
16: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन, उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो, अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन, उनीहरू बिचमै एक खालको बिस्तारो साथीत्व बन्ला, त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटीमा नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ।
20: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
4: रसुवाको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन गरिने भएको छ। बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा छ। 3,000 भन्दा बढी नमूना संकलन गरिएको छ। हालसम्म 103 शवको मात्रै पहिचान भएको छ। वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासले

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईँहरू सबैलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुसी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुसी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौँ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र, आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौँ।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार, आशाको सन्देश नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशू ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशूको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले येशूलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात् येशूलाई यस संसारमा पठाउनु भयो। येशू यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु। आजको सन्देशको निम्ति म बाइबलको मत्तीको सुसमाचार भन्ने पुस्तकको 13 अध्यायको 36-43 पढ्न गइराखेको छु, जुन यस प्रकार छ। तब उहाँ भीडलाई छोडेर घरमा जानुभयो र उहाँका चेलाहरूले उहाँ कहाँ आएर भने, खेतको सामा बारे दृष्टान्तको अर्थ हामीलाई बताइदिनुहोस्। उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, असल बिउ छर्ने चाहिँ मानिसको पुत्र हो, खेत संसार हो, असल बिउ चाहिँ राज्यको सन्तान हो र सामा दुष्टको सन्तान हो। सामा रोप्ने शत्रु चाहिँ दियाबोलस अर्थात् शैतान हो, फसलको समय चाहिँ युगको अन्त हो। खेतालाहरू स्वर्गदूतहरू हुन्। जसरी सामा उखेलेर आगोमा भस्म गरिन्छ, युगको अन्तमा पनि त्यस्तै हुनेछ। मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ र पाप गर्न लाउने प्रत्येक थोक र दुष्ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्यबाट बटुल्नेछन् र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछन्। तब धर्मी जनहरू आफ्ना पिताको राज्यमा सूर्य जस्ता चम्किला हुनेछन्, जसको कान छ त्यसले सुनोस्। आजको सन्देशको शीर्षक छ परमेश्वरको राज्यका सन्तानहरू। परमेश्वरको राज्यको बारेमा मानिसलाई सिकाउन येशूले सामाको एउटा दृष्टान्त दिनुभयो। दृष्टान्तमा उहाँले एकजना मानिसको बारेमा बताउनु भएको छ, जसले आफ्नो खेतमा असल बिउ अर्थात् गहुँ छर्यो। मानिसहरू सुतिरहेको बेला कोही शत्रु आएर गहुँको बीचमा सामा छरेर गयो, गहुँसँगै सामा पनि उम्रेर आयो। नोकरहरूले घरको मालिकलाई यसो भनेर सोधे, हजुर के तपाईँले आफ्नो खेतमा असल बिउ छर्नु भएको होइन, त्यहाँ सामा कहाँबाट आयो? मालिकले जवाफ दियो, कुनै शत्रुले त्यसो गर्यो होला। फसलको बेला म कटनी गर्नेहरूलाई म भन्नेछु, पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहुँ चाहिँ मेरो ढुकुटीमा राख। यस दृष्टान्तबाट येशूले आफ्नो बारेमा, परमेश्वरको राज्यको बारेमा र यस संसारको अन्तको बारेमा सिकाउनु भएको छ। येशूले यस दृष्टान्तबाट हामीलाई मुख्य 4 शिक्षा सिकाउनु भएको छ। पहिलो, असल बिउ। यहाँ येशूले परमेश्वरको राज्यको बारेमा सिकाउँदा गहुँको दृष्टान्त दिनुभएको छ। गहुँलाई असल बिउ भनिएको छ। असल बिउले परमेश्वरको राज्यको सन्तानलाई देखाउँछ। परमेश्वरको राज्यका सन्तान तिनीहरू हुन् जसले येशूमाथि विश्वास गरेका छन्। येशूमाथि भएको विश्वासद्वारा मानिसले उद्धार पाउँछ, अनन्त जीवन पाउँछ र परमेश्वरको राज्यमा प्रवेश गर्दछ। तर विश्वास हृदयबाट आउनुपर्छ। विश्वासको आधार येशूको मृत्यु र पुनरुत्थान हो। यसुले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मरे भने पनि जीवित हुनेछ, अनि जिउने र म माथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्ने छैन। परमेश्वरको राज्यको बारेमा यसुले दिनुभएको दृष्टान्तमा उहाँले भन्नुभयो, असल बिउ चाहिँ राज्यको सन्तान हो र सामा दुष्टको सन्तान हो, सामा रोप्ने शत्रु चाहिँ शैतान हो। यसकारण यस दृष्टान्तबाट यसुले सिकाउनु भएको शिक्षा यो हो कि असल बिउ अर्थात् परमेश्वरको राज्यको सन्तान बन्नलाई मानिसले यसुमाथि विश्वास गर्नुपर्छ। दोस्रो, राज्यको प्रचार गर्ने मानिस। यहाँ यसुले भन्नुभयो, असल बिउ छर्ने चाहिँ मानिसको पुत्र हो। मानिसको पुत्र भन्नाले यसु आफै हुनुहुन्छ। यसुले संसारमा आएर परमेश्वरको राज्यको प्रचार गर्नुभयो। उहाँले भन्नुभयो, समय पूरा भएको छ र परमेश्वरको राज्य नजिक आइपुगेको छ, पश्चाताप गर र सुसमाचारमा विश्वास गर। यसुको प्रचार सुनेर हजारौं मानिसहरूले उहाँमाथि विश्वास गरे र परमेश्वरको राज्यमा प्रवेश गरे। उहाँले परमेश्वरको राज्यको प्रचार गर्ने काम यसो भनेर आफ्ना चेलाहरूलाई दिनुभयो, सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर, संसारका सबै जातिहरूले यसोको सन्देश सुनन्, उहाँमाथि विश्वास गरून् र परमेश्वरको राज्यमा प्रवेश गरून् भन्ने परमेश्वरको योजना छ। त्यो योजना अनुसार अहिले पनि संसारभरि नै यसोको सुसमाचार प्रचार भइराखेको छ। हरेक दिन लाखौं मानिसहरूले यसोमाथि विश्वास गरिरहेका छन्। असल बिउ छर्ने मानिस तपाईँ पनि हुन सक्नुहुन्छ, जसद्वारा मानिसहरू परमेश्वरको राज्यमा आउन सक्छन्। सुसमाचार यो हो कि यीशु संसारमा आउनुभयो र मानिसको मुक्तिको निम्ति आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँमाथि विश्वास गर्ने प्रत्येक मानिसले अनन्त जीवन पाउँछ र परमेश्वरको राज्यमा प्रवेश गर्दछ। तेस्रो, राज्यका सन्तानहरू। परमेश्वरको राज्यको बारेमा दृष्टान्त दिँदा यीशुले भन्नुभयो, स्वर्गको राज्य एकजना मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बिउ छर्यो। खेतले संसारलाई देखाउँछ। संसारमा धेरै किसिमका मानिसहरू हुन्छन्। यहाँ मुख्य दुई किसिमका मानिसहरूको बारेमा बताइएको छ, पहिलो परमेश्वरको राज्यका सन्तानहरू, दोस्रो दुष्टका सन्तानहरू। परमेश्वरको राज्यका सन्तानहरू तिनीहरू हुन् जो यसुमा भएको विश्वासद्वारा नयाँ गरी जन्मेका छन्, जुन आत्माको जन्म हो। अर्को थरीका मानिसहरू जो परमेश्वरबाट टाढा छन्, जो शैतानको अधीनमा छन्, को राज्यको सन्तान हो, को दुष्टको सन्तान हो, को धर्मी हो, को पापी हो, कसले उद्धार पाएको छ र कसले पाएको छैन भनेर मानिसले बाहिरी रूप हेरेर छुट्याउन सक्दैन। सबै एकै देखिन्छन्, जसरी गहुँ र चामा एकै देखिन्छन्। तर संसारका मानिसहरूमा जो परमेश्वरको राज्यको सन्तान हो, उसलाई निश्चय हुन्छ कि उसले यसुमा नयाँ जन्म पाएको छ। उसलाई थाहा हुन्छ कि ऊ संसारमा भए तापनि ऊ संसारको होइन। यसुले भन्नुभयो, यदि तिमीहरू यस संसारको हुँदा हौ त संसारले तिमीलाई आफ्नो ठानी माया गर्ने थियो, तर तिमीहरू यस संसारका होइनौ। यो संसार हाम्रो अस्थायी डेरा हो। एक दिन यो डेरा छोड्न पर्छ। यो डेरामा रहन्जेल हामी जे गर्छौँ त्यो मुख्य छ। हामीले जे निर्णय गर्छौँ त्यो मुख्य छ। हामीले जुन बाटो रोज्छौँ त्यो मुख्य छ। संसारमा भए तापनि यसुमा भएको विश्वासद्वारा प्रत्येक मानिस परमेश्वरको राज्यको सन्तान बन्दछ। बाइबलले भन्दछ, तर जतिले उहाँलाई अर्थात् यसुलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। चौथो, अन्तको दिन। फसलको समयलाई यहाँ अन्तको दिन भनिएको छ। यसुले भन्नुभयो, फसलको समय चाहिँ अन्तको दिन हो। खेतालाहरू स्वर्गदूतहरू हुन्। अनि फेरि यसुले भन्नुभयो, जसरी सामा उखेलेर आगोमा भस्म गरिन्छ युगको अन्तमा पनि त्यस्तै हुनेछ। अन्तको दिन कहिले हुन्छ त्यो कसैलाई थाहा छैन, तर एक दिन निश्चय हुनेछ। यसु एक दिन फेरि आउनुहुनेछ र संसारको अन्त हुनेछ। त्यो अन्तको दिनमा मानिसहरू दुई भागमा छुट्टिनेछन्। एक भागका मानिसहरू जो पापमा जीवन बिताइरहेका हुन्छन्, शैतानको बाटोमा हिँडिरहेका हुन्छन्, जसलाई यहाँ सामा भनिएको छ, तिनीहरू आगोको भट्टीमा फालिनेछन्। तिनीहरू रुनेछन् दारा खिच्नेछन् र सधैँ विलाप गर्नेछन्। तर अर्को भागका मानिसहरू जो यीशुमा भएको विश्वासद्वारा परमेश्वरको राज्यको सन्तान भएका छन् तिनीहरू रमाउनेछन् र महिमित रूप लिनेछन्। यहाँ यसरी लेखिएको छ, तब धर्मी जनहरू आफ्ना पिताको राज्यमा सूर्य जस्ता चम्किला हुनेछन्, अर्थात् परमेश्वरको राज्यमा प्रवेश गरेकाहरू सदा सर्वदै परमेश्वरसँग रहनेछन्। परमेश्वरको राज्यका सन्तानहरूको सम्बन्धमा हामीले मुख्य चारवटा शिक्षा सिकेका छौँ। पहिलो, असल बिउ। दोस्रो, राज्यको प्रचार गर्ने मानिस। तेस्रो, राज्यका सन्तानहरू। चौथो, अन्तको दिन। प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यसोको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नु भएको छैन भने उहाँले तपाईँलाई प्रेम साथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठुलो र महत्त्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यसोमाथि विश्वास गरेर सासो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीडित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनु भएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीडित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गरून्। यीशुको नाममा म यो प्रार्थना गर्दछु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
0: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमोन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: दिदी जयमसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो, जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एकदिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेसनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिनँ। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आत्मिक रूपमा बलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्त्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जयमसी। ए साँच्ची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। फोन नम्बर 01-5591-865, 5590-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org। फेसबुक मैसेज अफ होप नेपाल, युट्युब मैसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक एमओएस नेपाल 2006।
2: खुल्यो खुल्यो खुल्यो होइन हो, के खुल्यो हजुर?
3: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
2: ओहो, हो र?
3: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र टेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घन्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 97-49-17-23, 98-53-59-74।
3: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।
5: सुन्नुहोस्, खुसी हुनुहोस्, रेडियो छिमेकी।
6: म असल गोठालो हुँ। असल गोठालोले आफ्नो भेडाहरूको निम्ति आफ्नो प्राण अर्पण गर्दछ।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

रेडियो छिमेकीलाई माया गरी प्रार्थना आर्थिक तथा विभिन्न तरिकाले व्यक्तिगत र सामूहिक रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरू, मण्डलीहरू, सङ्घ संस्थाहरू तथा सम्पूर्णमा यस रेडियो छिमेकीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

प्रतिक्रिया तथा विज्ञापनको लागि रेडियोको सम्पर्क नम्बर 98674140 9867214140। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी।

0: 107.2 MHz.
1: The Bible tells us, I have hidden your word in my heart that I might not sin against you. That's Psalms chapter 119, verse
0: 11.
2: साहसपूर्वक प्रार्थना गर्नुहोस्। तेस्रो भाग जयमसी आज आइतबार सेप्टेम्बर 13 तारिक भदौ 28 गते। आजको बाइबल खण्ड मत्तीको पुस्तक 21 अध्यायको 22 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ। म्याक्स लुकाडो नामक ईश्वर शास्त्रीले आफ्ना मित्र ग्रेग प्रुएटको जीवनमा प्रार्थनाको शक्तिको बारेमा लेखेका छन्। उनले इन्जिनियर, भाषाविद र बाइबल अनुवादको रूपमा तालिम पाएका छन्। तर उनको सबैभन्दा महत्वपूर्ण योगदान चरम प्रार्थनाको क्षेत्रमा हुन सक्छ। ग्रेगको चरम प्रार्थना नामक पुस्तकमा उनले कसरी पश्चिम अफ्रिकाको गिनी भन्ने देशबाट बाइबल अनुवादकहरूको अध्यक्षको भूमिका ग्रहण गर्न फर्के भन्ने बारे वर्णन गरेका छन्। त्यो 2008 कुरा थियो, विश्वभरि ठूलो आर्थिक मन्दीको समय। त्यो सेवाकार्यको वित्तीय चित्रले संस्था द्रुत रूपमा

0: अन्त्यको प्रतिवेदन हेरी मलाई थाहा भयो कि परमेश्वरले हाम्रो प्रार्थना सुन्नु भएको छ। मेरा आँखा आँसुले भरिए। यदि कुनै वित्तीय विशेषज्ञले यो चित्रको विश्लेषण गर्ने हो भने तिनीहरूले जुलाई महिनालाई औलाउँदै सोध्नेछन्, तपाईँले यहाँ के गर्नुभयो? जेसुकै भए तापनि तपाईँले त्यो काम अझै धेरै गर्नु जरुरी छ। मैले नै ठोस व्याख्या खोजी गरे तर पाउन सकिन। म यसले कसरी काम गर्छ भनी व्याख्या गर्न प्रविधिहरू पत्ता लगाउन चाहन्थे ताकि हामी फेरि यसो गर्न सकौं, तर मैले त्यस्तो केही पनि पाउन सकिन। मलाई थाहा थियो कि परमेश्वरले जुटाउनु भएको थियो। मसँग भएका कुरा परमेश्वर मात्रै हुनुहुन्थ्यो अनि प्रार्थना मात्रै थियो। के तपाईँसँग पनि यति मात्रै छन्? तपाईँलाई चाहिने यति मात्रै हो। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082048470।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
3: खुल्यो खुल्यो खुल्यो
4: होइन हो, के खुल्यो हजुर?
3: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
4: ओहो, हो र?
3: हजुर, ओम शान्ति ड्राई क्लिनर्स। यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको दुई घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 97479173, 98139472।
3: ड्राई क्लिनर्सको लागि एक मात्र नाम, ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।

0: तपाईँको छिमेकी, मेरो छिमेकी, यो रेडियो छिमेकी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ट्ज।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

रेडियो छिमेकीलाई माया गरी प्रार्थना आर्थिक तथा विभिन्न तरिकाले व्यक्तिगत र सामूहिक रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरू, मण्डलीहरू, सङ्घ संस्थाहरू तथा सम्पूर्णमा यस रेडियो छिमेकीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

0: 107.2 MHz।
1: प्रिय श्रोताहरू, आज हामी त्यस्तो संसारमा रहेका छौँ जुन अन्धकार, पाप, दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीलाई जीवनको सच्चा शान्ति, सच्चा मार्ग देखाउन, नैतिकवान जीवन जिउन, आत्मा शान्तिको जीवन, आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठुलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौँ।
2: प्रिय श्रोता तथा दर्शक मित्रहरू, आज म तपाईँहरूको बीचमा बोल्ने विषय हो अन्तिम इन्साफ। हजुर, अन्तिम इन्साफ। यस पृथ्वीमा रहेका प्रत्येक समाजको न्याय अदालत छ। यो हामीलाई थाहा भएको जस्तो न्याय अदालत जस्तो नहुन सक्छ, तर यो जनताको मापदण्ड अनुसार बनिएको न्याय अदालत छ। प्रत्येक व्यक्तिको हृदयमा सही र ठिक के हो भन्ने भावना हुन्छ। हामी सबै एउटै तरिकाले हाम्रो निष्कर्षमा पुग्न सक्दैनौँ, तर हामीसँग सही र गलतको विचारहरू छ। हामी विवेकी हुने क्षमता सहित जन्मेका छौँ। हाम्रो शिक्षा र प्रशिक्षणबाट हामीले थप सही र गलतको अवधारणाहरू विकास गर्न सक्छौँ। प्राय व्यक्तिहरू कसरी बाँच्दछन् भन्ने कुराको ख्याल मानिसहरूले राख्छन्। तिनीहरू आफ्नो अन्तस्करणको अनुमोदन ठिक वा गलत हो भन्ने कुराको स्पष्टीकरण पनि चाहन्छन्। प्रेरित पाउले भन्दछ कि जब मानिसहरूले परमेश्वरको कुरा सुन्न इन्कार गर्छन्, तिनीहरू बदनाम हुन्छन्। अनैतिक व्यक्तिहरूमा सही वा गलतको कुनै भावना नै हुँदैन। सही मस्तिष्कका मानिससँग सही गर्नुको उद्देश्य हुन्छ। म तपाईँलाई यो भन्न पाउँदा खुसी छु कि मेरो मित्र त्यहाँ एउटा निर्देशनात्मक पुस्तक छ, सही कसरी गर्ने भन्ने बारे एउटा निर्देशन पुस्तक छ। त्यो पुस्तक पवित्र बाइबल, परमेश्वरको वचन हो। अझै पनि मानव हृदयको विकृतिको कारणले मानिसहरू परमेश्वरको वचनको स्पष्ट शिक्षाको अवज्ञा गरेर धार्मिकताको सट्टामा दुष्टताको पछि लागेका छन्। प्रियहरू, कुनै पनि पाप अपराधको दोषको न्याय हुनै पर्छ, र परमेश्वरले बलियो हात बनाउनु भएको छ सबैलाई न्याय दिलाउन। शत्रु शैतानलाई पराजित गरेपछि अन्तिम इन्साफ आउनेछ। हामीले अघिल्लो अध्यायमा पनि यस बारेमा अध्ययन गरेका छौँ। यसैले आउनुहोस्, प्रकाश 20:11-15 खण्डलाई पाठ गरौँ, जहाँबाट हामीले अन्तिम न्यायमा के हुनेछ भनेर जान्न सक्छौँ। यहाँ यस प्रकार लेखेको छ, प्रकाश 20:11-15, तब मैले एउटा ठुलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ। उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागेर गए र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन। मैले ठुला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेको देखेँ र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखेका कुरा मुताबिक तिनीहरूका काम अनुसार मृतकहरूको इन्साफ भयो। समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो, अनि मृत्यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्येकले आफ्नो काम अनुसार इन्साफ भयो। मृत्यु र पाताल अग्निकुण्डमा फालिए। यो अनि अग्निकुण्ड दोस्रो मृत्यु हो, जसको नाउँ जीवनको पुस्तकमा लेखेको भेटाइएन। त्यो अन्तिम अग्निकुण्डमा फालियो। प्रियहरू, अन्तिम न्यायको समयमा बाइबलले यस घटनाको बारेमा केही दृश्यहरूलाई अवलोकन गर्न मद्दत गर्दछ। यहाँ हामीले परमेश्वरको इन्साफलाई, न्यायलाई उहाँले कसरी प्रयोग गर्नुहुनेछ भन्ने बारे हाम्रो बुझाइलाई स्पष्ट पार्न मद्दत गर्दछ। पहिलो अवलोकन, न्यायको आसन। यो न्यायको विशेष स्थान हो। बाइबलले यसलाई एउटा ठुलो सेतो सिंहासन भनेको छ। यो यस्तो अन्य कुनै अरू सिंहासन छैन। पृथ्वीमा अरू कुनै पनि न्यायाधीशको यस्तो प्रकारको इन्साफ हुने छैन। संसारको कुनै पनि न्यायिक अदालत, कुनै पनि हिसाबले त्यो ठुलो सेतो सिंहासनसँग तुलना गर्न सकिँदैन। यो त्यो ठाउँ हो जहाँबाट सारा पृथ्वीका न्यायाधीशले न्याय प्रदान गर्नेछन्। न्यायाधीशको विशेषताहरूलाई याद गरौँ। उहाँ ठुलो सेतो सिंहासनमा विराजमान हुनुहुन्छ, न्यायको आसन। उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागे र उनीहरूका लागि कुनै ठाउँ भेटिएन। जब उहाँ स्वर्गीय पृथ्वी सिंहासनमा विराजमान हुनुभयो, उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागेर गए। मानिसहरू आए। म तपाईँहरूलाई उनीहरूलाई सम्झनुहोस् भन्न चाहन्छु। 12 भन्दछ कि मैले साना ठुला सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेको देखेँ र पुस्तकहरू खोलिए। बाइबल धर्मशास्त्रमा प्रकाश 20 अध्यायमा पहिलो पुनरुत्थानको बारेमा वर्णन गरिएको छ। यसले हामीलाई यो पनि सूचित गर्दछ कि 1000 वर्ष पुरा नभइन्जेलसम्म बाँकी मरेकाहरू फेरि बौरी उड्दैनन्। त्यसकारण हामी यो निष्कर्षमा पुग्न सक्छौँ कि न्यायको यो आसन, यो महान सेतो सिंहासन 1000 वर्षपछि स्थापित हुनेछ जब ख्रिस्टले शासन गर्नुहुनेछ। तर म तपाईँलाई यो स्मरण गराउन चाहन्छु कि यो त्यो को हो र त्यो न्यायको पट्टि न्यायको यो आसनमा आउनुहुनेछ तिनीहरू साना र ठूला मानिसहरू। समुद्रले त्यसमा भएका मृतकहरूलाई दिइहाल्यो, मृत्यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाल्यो। अर्को शब्दमा पहिलो पुनरुत्थानमा नभएका सबैले यसमा भाग लिनेछन् र तिनीहरू त्यहाँ हुनेछन्। परमेश्वरको न्याय आसनको अगाडि उपस्थित हुनु ठूलो सेतो सिंहासनको इन्साफमा सबैजना सहभागी हुनेछन्। र दोस्रो अवलोकन न्यायको मापदण्ड। बाइबलले हामीलाई बताउँदछ कि पुस्तकहरू खोलिनेछ। हुनसक्छ तपाईँलाई थाहा छैन कि परमेश्वर एकजना पुस्तकपाल हुनुहुन्छ, एकदम ठिक प्रकारले पुस्तकको रखवाली गर्ने हुनुहुन्छ। सबै मानिसहरूका सबै कार्यहरू लेखिएका छन्। बाइबलले यसलाई पुस्तकहरू भनिएको छ। म यसलाई अध्ययनको लागि लिन तयार छु। परमेश्वर हिजो आज सधैँ एकनाश हुनुहुन्छ, त्यसैले पुस्तकहरू खोलिन जाँदैछन्। परिस्थितिगत प्रमाणहरू देखिनेछन्, न्यायको मापदण्डका पुस्तकहरू जुन परमेश्वरले राख्नुहुन्छ। फेरि जीवनको पुस्तक भनिने अर्को पुस्तक खोलिनेछ, जसको नाम जीवनको पुस्तकमा हुनेछ ऊ बचाइनेछ। जसको नाम जीवनको पुस्तकमा भेटिँदैन ती सबै मानिसहरूलाई आगोको कुण्डमा हालिनेछ। यसरी परमेश्वरले न्याय गर्नुहुन्छ। मेरो मित्रहरू, न्यायको एक परीक्षण, त्यो समय तपाईँले आफ्ना मित्रहरूसँग कुनै मदत माग्न सक्षम हुनुहुने छैन, किनकि न्यायको आसनमा उपस्थित हुनेहरू सबै न्यायको मापदण्ड अनुसार दण्डित गर्नुहुनेछ। यो ईश्वरीय कार्य हो। न्यायको मापदण्ड पुस्तकहरूमा लेखेका छन्। त्यहाँ कुनै सफाई र उत्तर दिने कुनै अवसर हुने छैन, सजाय याचना गर्ने कुनै सम्भावना नै हुँदैन। पुस्तक खुला रहनेछ र जीवनको पुस्तक नै त्यहाँ एक परीक्षण बिन्दुको रूपमा हुनेछ। र तेस्रो अवलोकन न्यायको वाक्य। मैले यो पाठ पढ्ने बित्तिकै मैले नोट गरेँ कि मध्य क्षेत्रको राज्यहरू पूर्ण रूपमा नष्ट हुनेछन्। समुद्र, मृत्यु र नरकले पूर्ण नष्ट गर्नेछ। वास्तवमा बाइबलले बताउँदछ कि मृत्यु र नरक कुण्ड उहाँले आगोको कुण्डमा फालिदिनुभयो। त्यसैले सबै मध्य क्षेत्रका राज्यहरू पूर्ण रूपले टाढा गरिनेछ। त्यहाँ मरणशील प्राणीहरू कोही पनि हुने छैन। मृत्यु र नश्वरताको अस्तित्वको अन्त्य हुनेछ। यो घटनापछि अन्त्यमा सबै कुराको अन्त्य हुनेछ। त्यस दिनदेखि त्यहाँ अनन्तको राज्य सुरु हुनेछ। त्यहाँ भोलि हुँदैन। त्यहाँ जीवनको पुस्तकमा नभेटिने सबैलाई आगोको कुण्डमा फालिनेछ। आगोको कुण्ड भनेको के हो भनेर सावधानीपूर्वक ध्यान दिउँ। कुण्ड जहाँ आगो र गन्धकले जलाउने ठाउँ हो। म फेरि प्रकाश 19:20 खण्डलाई पढ्न चाहन्छु, जहाँ पशु र झुट्टा भविष्य वक्ताहरूलाई आगोको कुण्डमा हालिनेछ। यहाँ यसलाई आगो र गन्धकले जलाउने कुण्डको रूपमा परिभाषित गरिएको छ। यसलाई दोस्रो मृत्यु पनि भनिन्छ। प्रियहरू, कुनै पनि शंका बिना नै यो अनन्तको राज्य हुनेछ, किनकि मृत्यु र नरकको पूर्ण नष्ट भएपछि त्यहाँ अरू कुनै मध्य क्षेत्रको अवस्था बाँकी हुने छैन। यो सदाको लागि हुनेछ। तर आगोको कुण्ड हाम्रो लागि वा कुनै मानिसको लागि तयार भएको थिएन। बाइबलले हामीलाई बताउँदछ स्पष्ट रूपमा कि आगोको झील शैतान र त्यसका दूतहरूको लागि तयार गरिएको थियो। धेरै मानिसहरूको लागि यो बुझ्न निकै कठिन हुन्छ। जो व्यक्तिहरू जसले आफ्नो भोटलाई शैतानलाई दिन्छ भन्ने अन्त्यमा उनीहरूको जीवनलाई पनि अनन्तको कुण्डमा बलपूर्वक हालिदिन बाध्य हुनेछ। जसले शैतानलाई छान्छ उनीहरू सदाको लागि अनन्तको झीलमा कुण्डमा बाँधिनेछन्, हालिनेछन्, जुन आगो र गन्धकले जलाइन्छ। मित्रहरू, यहाँ ध्यान दिनुहोस् कि न्यायको सजाय सदाको लागि अनन्त अनन्तको लागि अग्नि कुण्डमा राखिनेछ। म कोही मानिसहरू बाइबलको सत्यतालाई हटाउनको लागि भर मकदुर कोसिस गरिरहेको थाहा गर्छु, तर यहाँ स्पष्ट रूपमा भनिएको छ त्यहाँ एक अन्तिम इन्साफ हुनेछ। हामीले उहाँको अद्वितीय शासन, अद्वितीय आसन, परमेश्वरको सिंहासनको अवलोकन गर्यौँ। हामीले यसको एकल मापदण्ड पुस्तकहरू, मानिसहरूका कामहरू अवलोकन गर्यौँ। हामीले यसको अन्तिम वाक्यलाई पनि अवलोकन गर्यौँ। यसैले मित्र, यदि तपाईँ उहाँको वचन सुन्दै हुनुहुन्छ भने तपाईँको हृदयलाई कठोर नबनाउनुहोस्।

प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौँ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौँ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौँ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौँ।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौँ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMSको लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाइ, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: listen to Radio Chimeki, do you?
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

अरे मेरो भाइ, के लगाइरहेछौ? रेडियो छिमेकी लगाऊ, रेडियो छिमेकी 107.2 MHz। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2।

तपाईँको छिमेकी मेरो छिमेकी, यो हो रेडियो छिमेकी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।

प्रतिक्रिया तथा विज्ञापनको लागि रेडियोको सम्पर्क नम्बर 9876 7214140 तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी।

ทำไมจะ

0: यो हो रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
5: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

तपाईँको छिमेकी मेरो छिमेकी यो रेडियो छिमेकी तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।

Let's go. Fight. What's wrong with you?

प्रभु हामी सम्झन्छौँ तपाईँको गहिरो प्रेमलाई, कसरी तपाईँले हामीलाई निकाल्नुभयो तानेर, कसरी तपाईँले हामीलाई चुन्नुभयो

0: रेडियो छिमेकी सुन्दै हुनुहुन्छ हजुर तपाईँहरू।
1: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

तपाईँको छिमेकी मेरो छिमेकी, यो हो रेडियो छिमेकी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।

वेट प्राणी यीशुको नाउमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति यीशु ख्रीष्टलाई प्रभु भनी

0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: के भयो? के को हल्ला खल्ला हो यो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
0: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आगो कहाँ कसरी लाग्छ थाहा हुँदैन, आगोबाट बच्न आगो सुरक्षा विधि अपनाऊ। पारेक इन्टरप्राइजेस प्रस्तुत गर्दछ विभिन्न कम्पनीका गुणस्तरीय फायर एक्सटिङ्गुइशर, फायर अलार्म, फायर हाइडेन्ट। नयाँ फायर उपकरणको बिक्री गरिन्छ भने पुराना फायर उपकरणको मर्मत तथा रिफिलिङ सुपथ मूल्यमा गरिन्छ। विभिन्न होटल, रेस्टुरेन्ट, स्कुल, सपिङ सेन्टर, बैङ्क, उद्योगहरू तथा घर र अफिसको लागि फायर सेफ्टी उपकरण आवश्यकता परेमा याद गर्नुहोस्। पारेक इन्टरप्राइजेस, किन जोखिम पर्खने, आजै सम्पर्क गर्नुहोस्। आफ्नो परिवार र सम्पत्तिको रक्षा गर्नुहोस्। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर श्याम गुरुङ। थप जानकारीको लागि सम्पर्क नम्बर 98470-93693, 98118-85873, बुटोल 13, रूपन्देही।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट